0: एउटै दिन हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो। निगमले पेट्रोल प्रति लिटर 20 रूपियाँ, डिजल र मट्टी तेल प्रति लिटर 30 रूपियाँ, हवाई इन्धन आन्तरिक प्रति लिटर 40 रूपियाँ र हवाई इन्धन अन्तर्राष्ट्रिय तर्फ प्रति किलो लिटर 265 अमेरिकी डलर मूल्य घटाएको जनाएको छ। यस्तै ग्यासको मूल्य प्रति सिलिण्डर 100 रूपियाँले घटेको निगमले जनाएको छ। निगमका प्रवक्ता मनोज कुमार ठाकुरले भारतबाट मूल्य घटेर आएकाले स्थानीय बजारमा समेत मूल्य घटाइएको जानकारी दिनुभएको छ। घटियो पेट्रोलियम पदार्थको मूल्य आजका पत्र पत्रिकाले खबर लेखेका छन्।
1: कम्पनी रजिस्ट्रारको कार्यालय र आन्तरिक राजस्व विभाग बीचको विद्युतीय अन्तर आबद्धता प्रणाली सोमबारबाट सञ्चालनमा आएपछि कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूले स्थायी लेखा नम्बर PAN सिधै सोही कार्यालयबाट लिन सकिने भएको छ। यसअघि कम्पनी दर्ता भइसकेपछि PAN लिन फेरि आन्तरिक राजस्व कार्यालयमा पुगेर छुट्टै कागजात बनाउनुपर्ने र त्यहाँ तोकिएका प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता थियो। नयाँ व्यवस्थाले यो झन्झटिलो प्रक्रियालाई पूर्ण रूपमा अन्त्य गरे दिएको छ। कम्पनी रजिस्ट्रारको कार्यालयबाटै स्थायी लेखा नम्बर दिन शुरू शीर्षकमा अभियान दैनिकमा यो खबर छापिएको हो।
2: ल्याएको छ 2+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% EMI को सुविधा नागरिकता भएको छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी खेल सँगै भरोसा सँगै।

0: अब भित्री पृष्ठका खबर. स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा सेवा शुल्कमा पुनः हेरफेर हुने बताएको छ. जेठदेखि असारसम्म एक महिना नभिदे पुनः हेरफेर हुन लागेको हो. बोर्डले पुरानो सेवा शुल्कमा गत जेठको दोस्रो साता नै हेरफेर गरेको थियो.
1: भारत आयात उमेर चियामा भारतको टी बोर्डले नयाँ निर्णय गरेको छ. उक्त बोर्डले जुन 29 एक सूचना जारी गर्दै पहिला रोकिएको चियाको परीक्षण प्रणाली पुनः सुचारू गरेको जनाएको छ. सूचनामा 2026 मे 1 भारत आयात हुने सबै चियाको 100% परीक्षण गर्ने निर्णय भएको उल्लेख छ.
0: नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले पहिलो पटक प्रसारण पूर्वाधार निर्माणमा आफ्नो क्षमता प्रमाणित गर्दै महत्वपूर्ण सफलता हासिल गरेको छ. करिब 7 निर्माण सम्पन्न हुन नसकेको मर्स्याङदी करिडोर अन्तर्गतको 220 केभी मार्की स्रोक भरतपुर प्रसारण लाइनको 28 किलोमिटर खण्ड निजी क्षेत्रको सक्रिय सहभागितामा 1.5 वर्षभित्र निर्माण सम्पन्न भई संचालनमा आएको छ, जसबाट निजी क्षेत्रले अब जलविद्युत उत्पादन मात्र नभई सरकारले अनुमति पत्र दिएमा प्रसारण लाइन निर्माण र विद्युत व्यापार समेत गर्न सक्ने स्पष्ट सन्देश दिएको छ.
1: निर्माण थालेको 79 महिनामा नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको काम सकिएको छ. ठेक्का लिने जापानी कम्पनी हाजमा एण्ड कर्पोरेशनले नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनालाई सुरुङ मार्ग हस्तान्तरण गरेको छ. साउनभित्र सुरुङ मार्ग संचालनमा ल्याउने तयारी छ.
0: नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहक र उक्त बैंकमा कार्यरत कर्मचारीलाई काठमाण्डुको चाबाहिर नेकाप वनस्थली सातो बाटो र महोत्तरीको बर्दिवासमा रहेको ओम समाज डेन्टल हस्पिटल प्रणालीमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छूट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ. सो सम्झौता बमोजिम ती अस्पतालमा उपचार गर्दा नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहक र बैंकमा कार्यरत कर्मचारीले बिरामी दर्ता र चेक अथवा 100% र अस्पतालको विविध सेवामा लाग्ने शुल्कमा 15-25% छूट हुने भएको छ.
1: नोबेल ब्याङ्कलाई ब्याङ्किङ क्षेत्रका 3 प्रतिष्ठित अवार्डबाट एकैसाथ सम्मानित भएको छ. नेपाल चार्टर्ड अकाउन्टेन्ट संस्था आइक्यानद्वारा वार्षिक रूपमा प्रदान गरिने नेशनल बेस्ट प्रेजेन्टेड अनुअल रिपोर्ट अवार्ड बीपीए 2025 अन्तर्गत नोबेल ब्याङ्कले निजी क्षेत्रको ब्याङ्कतर्फ लगातार 3 गोल्ड अवार्ड प्राप्त गरेको हो.
0: अब शेयर बजार लगातारको गिरावटपछि शेयर बजारमा पक्नेप्सो परिसूचक 2600 बिन्दु नजिक पुगेको छ. पछिल्ला 7 कारोबार दिन यता निरन्तर घटेको नेप्सो परिसूचक मंगलबार 24.63 अंक ले घटेर 2608.33 अंकमा बन्द भएको छ. यस दिन नेप्सो परिसूचक 2603 अंकसम्म छरेको थियो.

0: burden that you do when that's the muscle pull us down and back as bonus pound.
1: It's the cost of the
0: भरपूर मनोरञ्जन सहित मात्रहरू 999 बिच होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस. यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर बाई मार्फत वा बिच होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्.
2: नेपाली खबरमा अब विदेशका खबर. झण्डै दुई सातादेखि अत्याधिक गर्मीको कहर खेप्दै आएको पश्चिम युरोपले सोमबार मेघगर्जन सहित वर्षा भएपछि केही राहत पाएको छ. फ्रान्स जर्मनी लगायतका पश्चिम युरोपमा तापक्रम घटे पनि बाल्कन क्षेत्र र पूर्वी युरोपमा भने अझै अत्याधिक गर्मी छ. स्थानीय अधिकारीहरूले क्रोएसियामा खराब अवस्था आउन सक्ने चेतावनी दिएका छन्. बोस्निया एण्ड हर्जगोविना र अल्बानियामा पनि तापक्रम 40 डिग्रीसम्म पुग्न सक्ने प्रक्षेपण गरिएको छ.
3: अब खेल खबर. विश्वकप फुटबल अन्तर्गत गए राति र आज बिहान भएको खेलमा फ्रान्स र नर्वे विजयी भएका छन्। फ्रान्सले स्वीडेनलाई 3-0 र नर्वेले आइभरी कोस्टलाई 2-1 पराजित गरेका हुन्, जससँगै फ्रान्स र नर्वे अन्तिम स्वरमा पुगेका छन् भने स्वीडेन र आइभरी कोस्ट नकआउट चरणबाट घर फिर्ता भएका छन्.
2: अब विचार विश्लेषणको पालो. सबैभन्दा पहिले कठोर जरिवाना होइन जनचेतना विस्तारलाई प्राथमिकता शीर्षकमा कान्तिपुर दैनिकको सम्पादकीय माफ गर्नुहोला. सबैभन्दा पहिले युवाले बुझेको संघीयता शीर्षकमा खिमलाल देवकोटाको विचार कान्तिपुर दैनिकबाट लिएका छौं. करिब दुई तिहाई युवाले प्रदेश संरचना महँगो भने पश्चात मैले संघीयताको वित्तीय पाटोमाथि संवाद गरे. नेपाल सरकार लगायतका तथ्याङ्क र प्रदेश संरचना पछाडिका राजनीतिक आर्थिक प्रशासनिक लगायतका विषयमा जानकारी गराए. जब तीनै तहका सरकारको कुल खर्च पदाधिकारीहरू लगायतको कुल खर्चमा प्रदेशको हिस्सा 5% भन्दा पनि कमको विवरण उनीहरूले हेरे विश्वस्त पनि भए. हल्ला गरिए जस्तो प्रदेश संरचना महँगो होइन रहेछ भन्ने बुझाई बन्यो. यति हुँदाहुँदै पनि प्रदेश संरचनामा सुधार गर्न आवश्यक नै छैन. जे छ ठिक छ भन्ने मेरो आशय होइन. प्रशासनिक खर्चमा अझै व्यापक कटौती जरूरी छ. राष्ट्रिय सभाको संघीयता कार्यान्वयन अनुगमन संसदीय विशेष समितिले प्रदेशमा मन्त्रीको संख्या प्रदेश सभाको 20% घटाएर 5 जनामा नघट्ने गरी 10% सीमित गर्नुपर्दछ भनेर सिफारिश गरेको थियो. प्रदेशमा अहिले अनावश्यक रूपमा धेरै संरचना बनाइएका छन् थपिएका छन्. ती सबै संरचनालाई चुस्त बनाउनु पर्दछ.
3: आफ्नै विशेषताको विकास शीर्षकको विचार डाक्टर ठाकुर प्रसाद भट्टले लेख्नु भएको गोर्खा पत्रले छापेको छ. हाम्रो अर्थतन्त्रको मूल समस्या उत्पादनमुखी उद्योगको पर्याप्त विकास हुन नसक्नु र कृषि क्षेत्र अझै पनि अपेक्षित रूपमा व्यावसायिक बन्न नसक्नु हो. यी दुवै क्षेत्र कमजोर रहँदा पर्याप्त रोजगारी सिर्जना हुन सकेको छैन. परम्परागत निजी क्षेत्र तत्कालका लागि उत्पादनमुखी उद्योगमा पर्याप्त लगानी गर्न इच्छुक वा सक्षम छैन भन्ने भने राज्यले आफ्नो संस्थागत तथा लगानी क्षमता विस्तार गरी यस्ता उद्योगमा प्रत्यक्ष सहभागिता जनाउने वा नयाँ उद्यमीको विकास र प्रवर्धन मार्फत उनीहरूको सहभागिता सुनिश्चित गर्ने आर्थिक नीति अवलम्बन गर्न आवश्यक रहेको छ.
2: नेपाल वायुसेवा निगम पर्यटन प्रवर्धन शीर्षकमा हरिगोपाल प्रधानको विचार हिमालय टाइम्समा छापिएको छ. निगम आर्थिक रूपमा धेरै घाटा खिपेर समेत हालसम्म सञ्चालन भइरहेको छ. यसबाट यात्रुहरूप्रति निगम पूर्ण रूपमा सचेत रहेको प्रष्ट भएको छ. निगमले स्थापनाकालदेखि हालसम्म जहाज भाडा लिजमा लिएर पनि सेवा सञ्चालन गर्दै आइरहेको थियो. नेपाल वायुसेवा निगमले सड़क यातायात पुर्याउन नसकिएका कतिपय ठाउँहरूमा पनि हवाई सेवा पुर्याइरहेको छ. त्यस्तै यसले हिमाली श्रृंखलाका मनोरम दृश्य हेर्न आउने विदेशी पर्यटकहरूलाई ती स्थानमा पुर्याई सेवा गरिरहेको प्रष्टै छ. कतिपय ठाउँका मानिसले दैनिक उपभोग्य वस्तुहरूको आपूर्तिमा निगममै भर पर्नु परेको तथ्य सर्वविदितै छ. त्यस्ता ठाउँहरू यातायातका अन्य साधनबाट पूर्ण रूपमा वञ्चित छन् र मानिस आफैले सामान ढुवानी गर्न बिल्कुलै असम्भव रहेको छ. राजधानीबाट अत्यन्तै टाढा र अति दुर्गम स्थानमा रहेका र कुनै पनि यातायातको सम्भावना नरहेका यस्ता स्थानमा निगमले सेवा पुर्याउँदै आएको छ.
3: को विचार लोकतन्त्र सुरक्षित छ शीर्षकमा रहेको विचार नागरिक दैनिकले छापेको छ। संवैधानिक आयोगका पदाधिकारीलाई कार्यकारी प्रमुखको सचिवालयमा बोलाउनु, धरपकड गर्न एवं मुद्दा चुनाउन दबाव दिनु र पाँचै वर्ष यसको निरन्तरता दिनु घोषणाले शक्ति पृथकीकरणका आधारभूत सिद्धान्तसँग कसरी मेल खान्छ? प्रधानमन्त्री बालन शाहको स्वेच्छाचारी शासन शैलीमा ब्रेक नलगाए लोकतन्त्र मात्र होइन मुलुकमा दुर्घटनामा पर्ने सम्भावनालाई नकार्न सकिन्न। प्रधानमन्त्रीलाई संसदप्रति जवाबदेही र संवैधानिक दायित्व पालना गराउन राष्ट्रपा किन सुकेको छ?
2: हस्त नेपाली खबर अहिलेलाई यति नै, यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर चितवन। सम्पर्क नम्बर 0556394595।
5: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
4: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
5: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
4: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।

0: अब चलाउनु होस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपीएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक छोयो कि चल्यो
1: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज
2: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो यति बेला बिहानको 6 बज्यो अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट ताजा खबर
3: शुभ प्रभात यो सीआईएम को साझा खबर हो सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ
4: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएम को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ
3: आज 2083 साल असार 17 गते बुधबार जुलाई 1 तारीक सन् 2026 नेपाल सम्बत 1146 असार कृष्ण पक्षको प्रतिपदा तिथि
4: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू
3: कर्मचारी सरुवा अभ्यासमा नयाँ शुरूआत अब अनलाइनबाट प्रक्रिया अगाडि बढ़ाइने वीर अस्पताल र ट्रमा सेन्टरबाट सुलभ फार्मेसीको शुरूआत 3 महिनापछि ठूलो अंकमा घट्यो इन्धनको मूल्य
4: 2 महिनापछि भारत निर्यात हुन थाल्यो नेपाली चिया 79 महिनामा सकियो नागढुङ्गा सुरुङको काम 1 वर्षसम्म पनि बसेन राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक
3: राजनीतिमा महिला सहभागिताका लागि संविधान र दलीय प्रतिबद्धता पूरा हुन बाँकी गर्मीका कारण देशभर बढ़्यो महीको माग कारागारका कैदी बन्दीलाई श्रममा लगाउने प्रस्ताव
4: अत्यधिक गर्मीका कारण युरोपमा जनजीवन प्रभावित झण्डै 10 करोड़ मानिस समस्यामा भेनेजुएला भूकम्पमा उद्धार र खोजी कार्य अझै जारी सयौं बेपत्ता
3: र फ्रान्स फिफा विश्वकपको अन्तिम 16मा प्रवेश स्वीडेनलाई 3-0 पराजित भोलि बिहान बेल्जियम र सेनेगल खेल्दा अमेरिका हर्जगोविना पनि भेट्ने
5: स्वयं रेडियो हजारों रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
3: साझा खबरको सबैभन्दा शुरूमा ठूलो अंकमा इन्धनको भाव घटेको प्रसंग
4: नेपाल आयल निगम लिमिटेडले हिजो रातिबाट लागू हुने गरी पेट्रोल 20 डिजेल तथा मटीतेल 30 र हवाई इन्धनमा 40 रूपियाँ प्रति लिटरले भाव घटाएको छ खाना पकाउने एलपी ग्यास 100 रूपियाँ प्रति सिलिण्डर घटेको छ मूल्य घटेपछि काठमाडौँ उपत्यकामा पेट्रोल 197 डिजेल तथा मटीतेल 195 र आन्तरिक हवाई इन्धन 229 रूपियाँ पुगेको छ खाना पकाउने एलपी ग्यास 2060 रूपियाँ प्रति सिलिण्डर कायम भएको छ हिजो दिउँसो भने इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल 15.09 र डिजेल 29.46 रूपियाँ प्रति लिटर घटेर आएको थियो त्यस्तै हवाई इन्धन 29.42 रूपियाँ प्रति लिटर तथा खाना पकाउने एलपी ग्यास करिब 400 रूपियाँ प्रति सिलिण्डर घटेर आएको थियो पेट्रोल र डिजेलको भाव भारतबाट घटेर आएसँगै मूल्य अनुसार नेपालमा समायोजन भएको हो ग्यासमा भने अझै पनि घाटा रहेको निगमले जनाएको छ मूल्य समायोजनपछि पनि ग्यासमा प्रति सिलिण्डर 800 रूपियाँ भन्दा बढ़ी घाटा रहेको कारण तत्काल आईओसीले घटेर पठाएको मूल्य अनुसार नेपालमा समायोजन नभएको निगमले जनाएको छ मध्यपूर्वको युद्ध यता निरन्तर मूल्य वृद्धि भएको निगमले युद्ध रोकिएर अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि नेपालमा पनि सोही अनुसार समायोजन गरेको हो हिजो दिउँसो इन्डियन आयल कर्पोरेशनबाट सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आएका कारण नेपाली बजारमा पनि सोही अनुसार समायोजन गरेको निगमले जनाएको छ मध्यपूर्व यता एक चैतबाट निगमले मूल्य बढ़ाउन थालेको थियो त्यसबीचमा 6 पटक गरेर पेट्रोल 62 रूपियाँ र डिजेल तथा मटीतेल 95 रूपियाँ प्रति लिटर महँगिएको थियो तर 16 वैशाखमा पेट्रोल 2 र डिजेल 12 रूपियाँ घटाएका निगमले मूल्य स्थिर राखेको थियो
3: मनसुनजन्य विपद बाढ़ी पहिरो र डुबानका कारण उत्पन्न हुन सक्ने जोखिममा परेका नागरिकको खोज उद्धार र राहतका लागि देशभर एकीकृत संयन्त्रलाई तयारी अवस्था

0: कार्य राष्ट्रिय कार्ययोजना 2083 कार्यान्वयन अन्तर्गत एकीकृत व्यवस्था विपद व्यवस्थापन संयन्त्रलाई उच्च तयारी अवस्थामा राखिएको हो। प्राधिकरणका प्रवक्ता शान्ति महतले मनसून अवधिमा बाढ़ी पहिरो विमान नदी कटान तथा चट्याङ लगायत विपदको प्रभावकारी पूर्व तयारी प्रतिकार्य तथा राहत व्यवस्थापनका लागि नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाललाई खोज तथा उद्धारका लागि तयारी अवस्थामा राखिएको बताउनुभयो। वहाँले यस वर्ष देशका अधिकांश क्षेत्रमा औसत भन्दा कम वर्षा हुने प्रक्षेपण गरिए पनि भौगोलिक संवेदनशीलता तथा स्थानीय मौसमको अवस्थाका कारण बाढ़ी र पहिरोको जोखिमलाई ध्यानमा राखी आवश्यक पूर्व तयारी गरिएको जानकारी दिनुभयो। विशेष गरी पहाड़ी तथा हिमाली जिल्लामा पहिरो तथा तराई क्षेत्रमा डुबान र नदी कटानको जोखिम उच्च रहने अनुमान गरिएको छ। जस अनुसार संघ प्रदेश र स्थानीय तहबीच स्पष्ट जिम्मेवारी बाँडफाँड गरिएको पनि प्राधिकरणले दावी गरेको छ। संघीय मन्त्रालय प्रदेश सरकार स्थानीय तह सुरक्षा निकाय आपतकालीन कार्य सञ्चालन केन्द्र तथा निजी क्षेत्रलाई आफ्नो भूमिका अनुसार तयारी अवस्थामा रहन पनि निर्देशन दिइएको छ। केन्द्रदेखि स्थानीय तहसम्म मनसून प्रतिकार्य कमाण्ड पोस्ट स्थापना गरिएको छ भने संघीय प्रदेश र स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रहरू 24 घण्टा सञ्चालनमा रहने व्यवस्था गरिएको गृह मन्त्रालयले बताएको छ। मनसून जन्य विपद प्रतिकार्यका लागि सबै तयारी र पूर्व सतर्कता अपनाइएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेले बताउनुभयो। मनसून प्रतिकार्य कार्ययोजना अनुसार नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायत निकायलाई तयारी अवस्थामा राखिएको जानकारी दिँदै वहाँले मनसून जन्य विपदका बेला प्रभावकारी खोज उद्धार र राहतका लागि सबै पूर्व तयारी अपनाइएको पनि बताउनुभयो। मन्त्रालयले खोज तथा उद्धार आवश्यक साधन स्रोतको पूर्व तैनाथी राहत व्यवस्थापन तथा प्रतिकार्यको समग्र नेतृत्व गर्नेछ। खाद्य तथा गैर खाद्य राहत सामग्रीको व्यवस्थापन ढुवानी तथा हवाई उद्धारको समन्वय समेत गृह मन्त्रालयको जिम्मेवारीमा रहने जनाइएको छ। कृषि क्षेत्रमा पर्न सक्ने प्रभाव र यसका लागि अप्नाउन सकिने सावधानीका विषयमा कृषिसँग सरोकार राख्ने निकायसँग पनि मौसम पूर्वानुमान महाशाखाले समन्वय गरिरहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद संजीव अधिकारी
1: पानी पर्ने क्रम केही बढेपछि अब हामीले त्योभन्दा नि धेरै पानी कुरेर चाहिँ फेरि यो हामीले खेती नै नगर्ने पनि अवस्था आउँदैन, त्यो पनि फेरि हाम्रो लागि राम्रो हुँदैन। त्यही भएर मंगलबार बुधबार लगायत यो जुन हप्ताको पछिल्लो दिनहरूमा चाहिँ केही पानी परेको बेलामा चाहिँ हामीले त्यो छोपेर त्यति बेला चाहिँ यहाँ अब बाली लाउन शुरू गर्दा राम्रो हुन्छ भन्ने।
2: यस्तो बेलामा चाहिँ अब के गर्ने भनेर किसानले कृषि मौसमविदहरूले भन्न सक्नुहुन्छ होइन, त्यसको लागि चाहिँ के सम्पर्क गर्नलाई, जस्तो नार्कमा कृषि मौसमविदहरू त कति धेरै हुनुहुन्छ होइन।
1: हामी जल तथा मौसम विज्ञान विभाग र नार्ककै सहकार्यमा चाहिँ यो हप्ताको एक दिन चाहिँ कृषि प्रयोजनकै लागि भनेर हामीले मौसम पूर्वानुमान पनि जारी गर्छौँ र पूर्वानुमान बनाइसकेर चाहिँ नार्कको जुन सहकर्मीहरूसँग हामी बस्छौँ, बैठक बस्छौँ, कृषकहरूलाई कस्तो खाले सन्देश दिने, कस्तो चाहिँ सूचना सन्देश दिने भनेर हामी छलफल गरेर अनि हामीले हरेक कृषि कार्यालयदेखि चाहिँ अनि स्थानीय तहसम्म पनि त्यो सूचना पुर्याएको हुन्छौँ।
0: पछिल्लो 3 घण्टाको विश्लेषण गर्दा सबैभन्दा धेरै गण्डकी प्रदेशमा पानी परेको छ। गण्डकी प्रदेशका अधिकांश स्थानमा अहिले पनि पानी परिरहेको छ भने त्यसै गरी अरू प्रदेशहरू बागमती प्रदेशमा पनि अधिकांश स्थानमा पानी परिरहेको छ। कोशी प्रदेशका पनि अधिकांश भूभागमा पानी परिरहेको छ भने मधेस प्रदेशमा पनि पानी परिरहेको छ र पछिल्लो 1 घण्टाको विश्लेषण गर्दा सबभन्दा धेरै पानी गण्डकी प्रदेशमा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। चालू आर्थिक वर्ष 2082-83 राष्ट्रिय विकास समस्या समाधान समितिको एउटै बैठक नबस्ने देखिएको छ। प्रत्येक 3-3 महिनामा बस्नुपर्ने बैठक पूरै 1 वर्ष बित्न लाग्दा समेत बस्न सकेको छैन। अहिले बैठकको सुसार समेत गरिएको छैन। प्रधानमन्त्रीको अध्यक्षता रहने यो उच्च स्तरीय संयन्त्रले विकासको कार्यमा देखिएका गाँठोहरू फुकाउने काम गर्छ तर रोकिएको समय तोकिएको समयमा बैठक नबस्दा समिति निष्क्रिय जस्तै बनेको छ। पछिल्लो पटक 27 असार 2082 समितिको 54 बैठक बसेको थियो। त्यो नियम अनुसार त्यसपछि असोजमा 55, पुषमा 56 र चैतमा 57 र असारमा 58 बैठक बस्नु पर्थ्यो। एनडीएको विकासका अवरोधहरू हटाउन समन्वयकारी भूमिका खेल्ने तथा निर्देशन दिन सक्ने साझा र शक्तिशाली संयन्त्र भएकाले यसको बैठक नियमित बस्नुपर्ने योजना आयोगका पूर्व सदस्य डाक्टर रामकुमार फेहालले बताउनुहुन्छ। यसैबीच जीएनजी विद्रोहपछिको पुननिर्माणले गति लिन सकिरहेको छैन। 90 पूर्वको तनावले निम्ति आएको मूल्यवृद्धि र आपूर्ति श्रृंखलामा भएको अवरोधले विकास प्रभावित भएको छ। भिटामिन अभाव लगायतका कारणले राष्ट्रिय स्तरका राजमार्ग स्तर उन्नति सुस्त

भनेको देखिन्छ। निर्माण व्यवसायी आन्दोलनरत छन्। सड़क जलविद्युत प्रसारण लाइन लगायतका क्षेत्रका आयोजनाका लागि जग्गा अधिग्रहण वनको प्रयोग तथा वित्तीय व्यवस्थापनमा समस्या देखिएको छ। स्थानीय तहदेखि प्रदेश र संघीय सरकारको विकास खर्च पनि निराशाजनक देखिएको छ। यसैबीच आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले वर्तमान सरकार आएपछि चालू आर्थिक वर्षको बजेटको कार्यान्वयन र आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट निर्माणमा फोकस भएका कारण बैठक बस्न नसकेको बताउनु भएको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन र महिला नेतृत्व अनि सहभागिताको सन्देश.
1: पहिला पुरुष नेता उनलाई पुल हुन्छ नि, पुरुष गरेको पनि होइन.
2: राष्ट्र एउटा बधाईको पार्टीको रूपमा पनि हामीले लिनु पर्यो र अरूले पनि त्यो सिक्नु पर्छ.
0: गर्मीका कारण देशभर बढ़्यो भनेको माग. कारागारका कैदीबन्दीलाई सम्म लगाउन प्रस्ताव लगायतका खबर र कार्टुन बाँकी नै छ. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला. विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खुल्यो. हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास. विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल. सम्पर्क 01-5421-7108, 01-5431-443. पाटन हाई स्कूल, पाटन ढोका, ललितपुर. संसद, तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो. संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद.
3: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
4: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा.
5: हाम्रा दुःख नै त सरकारी खेती गरिसकेर पानी पिएर अखण्डरी हाम्रो खेती हो.
0: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद.
4: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद.
0: हरेक बिहिबार बेलुका 7:30 र भोलिपल्ट बिहान 6:30 अनि पुनः प्रसारण सोही दिन राति 8 सीआईएन मार्फत देश्ने भरे कार्यक्रम हेलो संसद. सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन. तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ. अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर. आजको गोर्खा पत्रको पहिलो पृष्ठमा गर्मीले बढ़्यो बहीको माग शीर्षकमा केशवराज पौडेलले खबर लेख्नु भएको छ. गर्मी बढ़ेसँगै बजारमा चिसो पेय पदार्थको माग बढ्छ, तर पछिल्ला वर्षहरूमा नेपालमा एउटा पुरानो पेय नयाँ पहिचानका लागि पहिचानका साथ फर्किएको छ. त्यो मही कुनै समय गाउँघरमा किसानको दैनिक जीवनसँग जोड़िएको मही अहिले स्वास्थ्य प्रेमी, पोषणविद, चिकित्सक र उद्यमीहरूको रूचिको विषय बनेको छ. केही वर्ष अघि मही गाउँघरमा सीमित थियो, अहिले उपभोक्ता प्राकृतिक र स्वास्थ्यवर्धक पेय तय आकर्षित भइरहेका छन्, त्यसैले महीको माग उल्लेखनीय रूपमा बढ़ेको छ. त्यस्तै भित्री पृष्ठमा 33 नेपालीलाई आम माफी शीर्षकमा अर्को खबर प्रकाशित छ. साउदी अरब सरकारले 33 नेपाली नागरिकलाई आम माफी प्रदान गरेको छ. साउदी अरब जेलमा रहेका 33 नेपालीको कैद मिना गर्दै त्यहाँको सरकारले आम माफी दिएकोमा नेपाल सरकारले कृतज्ञता व्यक्त गरेको छ. रमादानको अवसर पारेर साउदी अरब सरकारले आम माफीको घोषणा गरेकोमा आभार प्रकट गरेको सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले जनाएको छ. चितवनमा शुरू भयो नाइट सफारी शीर्षकमा खबर प्रकाशित छ. चितवनमा परीक्षणका रूपमा पहिलो पटक नाइट जीप सफारी संचालनमा ल्याइएको छ. चितवनको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यका साथ भण्डाराबाट दैनिक जैविक मार्ग अन्तर्गतका सामुदायिक वन क्षेत्रमा पहिलो पटक नाइट जीप र सफारी शुरू गरिएको हो. त्यस्तै विद्युत आयोजना प्रबन्धककै अगुवाईमा बन्यो प्रसारण लाइन र शीर्षकमा अर्को खबर प्रकाशित छ. नेपाल व्यवसायको क्षमता
6: असक्षमताले करिब 7 वर्षसम्म निर्माण हुन नसकेको मुसन्दी करिडोर अन्तर्गतको 220 केभी माकी चोक भरतपुर प्रसारण लाइन विद्युत आयोजना प्रबन्धकै अगुवाईमा निर्माण सम्पन्न भएको छ। नेपाल विद्युत प्राधिकरणले तनहको आबु खैरेनी स्थित माकी चोकमा रहेको न्यू मुसन्दी सब स्टेशनदेखि चितवनको भरतपुर महानगरपालिका आपतार स्थित न्यू भरतपुर सब स्टेशनसम्म करिब 28 किलोमिटर लामो 220 केभी डबल सर्किट र प्रसारण लाइन निर्माण सम्पन्न गरेको हो।
7: नागरिक दैनिकमा राजमार्गका 140 पहिरो स्थल पहिचान जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाऊ शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छापिएको छ। सड़क विभागले यस वर्षको मनसूनमा देशका विभिन्न 140 स्थानमा पहिरो गई राजमार्ग सड़क अवरूद्ध हुन सक्ने अनुमान सहित आवश्यक तयारी गरेको छ। पहिरोबाट लामो समयसम्म राजमार्ग सड़क अवरूद्ध हुन नदिने विभागले चाँडोभन्दा चाँडो पन्छाएर आवत जावत खुलाउने कार्यको योजना बनाएको हो। यसका लागि विभागले सम्भावित पहिरो स्थलको पहिचान पनि गरिसकेको छ। सिकाई स्तर कमजोर, श्रम बजारमा बिक्न मुस्किल शीर्षकमा रूबी रौनियरले लेख्नु भएको खबर छापिएको छ। कक्षा 10 सम्म पुग्दा पनि धेरै विद्यार्थीको सिकाई उपलब्धि न्यूनतम स्तरमा पनि नपुग्नुले विद्यालय शिक्षा प्रणालीले विद्यार्थीलाई अपेक्षित आधारभूत ज्ञान विश्लेषण क्षमता र समस्या समाधानको सिप दिन नसकेको बुझिने उल्लेख गरिएको छ। रासोपाको नयाँ समितिले काम थाल्दै शीर्षकमा खबर छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको शपथ आज हुने भएको छ। पार्टी स्थापनाको 4th वर्षमा रासोपाले गत असार 7 गतेदेखि चितवनमा पहिलो महाधिवेशन गरेको थियो। रवि लामिछानेलाई सभापतिमा निर्विरोध निर्वाचित गर्दै रासोपाले 900 सदस्य केन्द्रीय सदस्य महाधिवेशनबाट चयन पनि गरिसकेको छ। कारागारका कैदीबन्दीलाई श्रममा लगाउन प्रस्ताव शीर्षकमा टेकराज थामीले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको खबर छ। कैदीबन्दीलाई ठूला परियोजनामा मजदूरका रूपमा प्रयोग गर्न सकिने निष्कर्ष सहितको प्रतिवेदन गृह मन्त्रालयमा पुगेको छ। कानूनबाट परिभाषित सामुदायिक सेवा अन्तर्गत निशुल्क रूपमा सार्वजनिक काम गर्ने, निशुल्क रूपमा अस्पताल वृद्धाश्रम अनाथालयमा सेवा गर्ने, निशुल्क रूपमा वातावरण संरक्षण सम्बन्धी काम गर्ने, निशुल्क रूपमा सार्वजनिक वा सामुदायिक विद्यालयमा अध्यापन वा सेवा गर्ने, निशुल्क रूपमा खेलकुद प्रशिक्षण गर्ने गराउने, निशुल्क रूपमा कुनै परोपकारी संघ संस्थाहरूमा काम गर्ने, अदालतले तोकिदिएको उपचारात्मक वा सुधारात्मक संघ संस्थामा उपस्थित हुने र त्यस्तो संस्थाले लगाए बमोजिमको काम गर्ने प्रस्ताव गरिएको हो। श्रम गरे बापत पारिश्रमिक पाउने कैद सजाय पनि कट्टर हुनेछ। विभागका अनुसार कैदीबन्दीलाई विशेष गरी राष्ट्रिय गौरवका आयोजनामा मजदूरका रूपमा प्रयोग गर्न सकिन्छ। श्रम प्रयोग गरिनेछ। मजदूर प्रमोशन तथा प्यारोल बोर्ड, सम्बन्धित कारागारका जेलर, प्रहरी वा त्यस्तै अन्य कुनै निकायको सुपरिवेक्षणमा रहनेछन्। उनीहरू सुपरिवेक्षणमै रहेर श्रम स्थल पुग्नेछन्। दिनभर काम गर्नेछन्। सकिएपछि सुपरिवेक्षणमै रहेर पुनः कारागार फर्कनुपर्नेछ। मालपोतका मासु मृत्युपछि भ्रष्टाचारी ठहर शीर्षकमा अर्को खबर छापिएको छ। राजस्व हिनामिना सम्बन्धी भ्रष्टाचार मुद्दामा मालपोत कार्यालयका नायब सुब्बा मृत्युपछि दोषी ठहर भएका छन्। मालपोत कार्यालय पर्साका तत्कालीन नायब सुब्बा स्वर्गीय प्रेम प्रसाद उपाध्यायलाई विशेष अदालतले मंगलबार हिजो दोषी ठहर गरेको उल्लेख गरिएको छ। अर्को खबर वीर अस्पताल र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सेवा शुरू भएको बारेमा छ। सरकारी अस्पतालबाटै सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराउने सरकारी सुधार कार्यक्रम अन्तर्गत वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरबाट सुलभ फार्मेसी सेवा संचालनमा आउन थालेको हो। कर्मचारी सरूवा प्रणालीमा नयाँ शुरूआत, अब अनलाइनबाटै सबै प्रक्रिया गरिने शीर्षकमा सुभाष भट्टले लेख्नुभएको खबर छ। सरकारले निजामती कर्मचारीको सरूवा प्रक्रिया थप पारदर्शी, प्रविधि मैत्री र स्वचालित बनाउन पहिलो पटक पूर्ण रूपमा अनलाइन प्रणाली लागू गर्ने तयारी थालेको छ। यस अनुसार अब कर्मचारी सरूवा सम्बन्धी निवेदनदेखि निर्णय र पत्र जारी गर्ने प्रक्रियासम्म सबै काम डिजिटल माध्यमबाट मात्रै हुनेछ। लामो समयदेखि आलोचित सरूवा प्रणालीमा सुधार ल्याउने उद्देश्यले भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले ट्रान्सफर म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम नामक सफ्टवेयरको संचालनमा ल्याएको उल्लेख गरिएको छ। अर्को खबर सरकारी अस्पतालको संयुक्त स्वास्थ्य बीमामा नक्कली दावी शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको छ भने रूसी सेनामा कार्यरत 127 नेपाली मारिए, 90 अझै बेपत्ता शीर्षकमा परराष्ट्र सम्बन्धी यो खबर परशुराम काफेले लेख्नु भएको छ। बेपत्ता नागरिकबारे रूसी राजदूतसँग परराष्ट्र मन्त्री खनालले चासो व्यक्त गर्नुभएको पनि उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा फैलियो मनसून विपदको जोखिम शीर्षकमा नितु घलेले लेख्नु भएको खबर छापिएको छ। राजदूत आकांक्षीको नाम किन गोप्य शीर्षकमा अर्को खबर छापिएको छ भने पौडेलको बन्दी प्रत्यक्षीकरण रेटमा तीन व्यावसायिक मुद्दाको फाइल झिकाइयो शीर्षकमा खबर छ। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल न्यायिक हिरासतमै रहने हुनुभएको छ। पौडेललाई गैर कानूनी थुनामा राखिएको दावी गर्दै पौडेलका पत्नी दोमायाले दायर गर्नुभएको रिट निवेदनमा हिजो सुनवाई गर्दै सर्वोच्चले रिहाई गर्न अस्वीकार गरेको हो। आर्थिक कारोबार दैनिकमा औद्योगिक सम्पत्ति विधेयकमा फेरि संशोधन संरक्षण अवधि घटाइँदै शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकमा प्रधान न्यायाधीशले न्याय परिषद बैठक नबोलाएको बारेमा खबर छ। न्यायाधीश नियुक्तिमा ढिलाइ हुँदा मुद्दा थाँती राखिएका छन् दुर्गा दुलालले यो खबर लेख्नु भएको हो। प्रदेशको बजेटमा सत्तापक्षको अवरोध भएको बारेमा पनि खबर छापिएको छ। गम्भीर त्रुटि भएको भन्दै पारित हुन नदिने अडान लिएको छ। दुई साता बितिसक्दा पनि सुदूरपश्चिम कर्णाली लुम्बिनी र कोशी प्रदेशमा बहस नै शुरू हुन सकेन। बागमतीमा छलफल चलिरहेको छ। मधेसमा बैठक बस्न थालेको छ। गण्डकीमा बहुमतले पारित भएको उल्लेख गरिएको छ। अत्यधिक गर्मी बढेसँगै अरू विभिन्न प्रकारका पेय पदार्थको माग र आपूर्ति बढ़िरहेको बारेमा पनि खबर छापिएको छ। कान्तिपुर दैनिकको भित्रीपन्नामा दुई महिनापछि भारत निर्यात हुन थाल्यो नेपाली चिया शीर्षकमा पर्वत पोर्तेलले लेख्नु भएको खबर छ। काकटभिट्टा नाकाबाट मंगलबार इलाम टी र सुमर भ्यालीका दुई ट्रक चिया भारत निर्यात भएका छन्। 20% खेतमा मात्रै ऱ्याण्डम नमूना परीक्षण गर्ने सहमति बनेको छ। 79 महिनामा नागढुङ्गा सुरुङको काम सकिएको बारेमा विमल खतिवडाले खबर लेख्नु भएको छ।
6: साझा खबरमा अब विदेशका खबर। अमेरिकाबाट देश निकाला गरिएका 100 भन्दा बढ़ी भेनेजुएलाका नागरिक भूकम्पमा पनि बेपत्ता भएका छन्। गत बुधबार भूकम्प जानुभन्दा केही घण्टा अघि मात्रै उनीहरूलाई अमेरिकाको मियामीबाट जहाजमा भेनेजुएला पुर्याइएको थियो। त्यसपछि स्वास्थ्य परीक्षण गरेर एउटा होटलमा राखिएको थियो। भूकम्पमा उनीहरू बसेको होटल भग्नावशेषमा परिणत भएको छ। तीमध्ये धेरै जस्ता व्यक्तिहरू सम्पर्कविहीन बनेका छन्। गत बुधबार गएको 7.2 र 7.5 रेक्टर स्केलको भूकम्पबाट सबैभन्दा बढ़ी प्रभावित क्षेत्र मध्ये ला गुयारा एक मानिएको छ। भेनेजुएलाका सरकारको अनुसार यस भूकम्पमा पनि 1700 भन्दा बढ़ी मानिसहरूको मृत्यु भइसकेको छ भने ठूलो संख्यामा मानिसहरू बेपत्ता भएको र उद्धार र राहतको कार्यक्रम जारी रहेको जनाइएको छ। र झण्डै 2 सातादेखि अत्यधिक गर्मीको कहर खेप्दै आएको पश्चिम युरोपले सोमबार मेघगर्जनसहित वर्षा भएपछि केही राहत महसुस गरेको छ। फ्रान्स जर्मनी लगायतका पश्चिम युरोपमा तापक्रम घटे पनि बाल्कन क्षेत्र र पूर्वी युरोपमा भने अझै अत्यधिक गर्मी रहेको र 10 करोड़ भन्दा बढ़ी जनसंख्या प्रभावित रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। जर्मनीमा झण्डै 2 सातासम्म अत्यधिक गर्मीपछि सोमबार अवस्था भने सामान्य देखिएको छ। त्यहाँ 40 डिग्री भन्दा माथि गर्मी पुगेको थियो। 2 साता यता गर्मीसँगै चलेको तातो हावाका कारण यातायात र स्वास्थ्य सेवा प्रभावित भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। जर्मनीका विभिन्न स्थानमा रहेका ताल र नदीमा पौडी खेल्न जाँदा झण्डै 26 जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनले युरोपमा मृतकको संख्या सामान्य अवस्थामा भन्दा कम्तीमा 1300ले बढ़ेको जनाएको छ।
7: साझा खबरमा अब खेल खबर। साबिक उपविजेता फ्रान्स फिफा विश्वकप 2026 अन्तिम 16 प्रवेश गरेको छ। न्यूयोर्क न्यू जर्सी रंगशालामा आज बिहान भएको खेलमा स्वीडेनलाई 3-0 हराउँदै फ्रान्सले अन्तिम 16 स्थान पक्का गरेको हो। कप्तान किलियन एम्बापेले 2 तथा ब्राडले बार्कोलाले 1 गोल गर्नुभयो। खेलको 45 मिनटमा एम्बापेले गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाउनुभयो। खेलको 74 मिनटमा एम्बापेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाउनुभयो। यो खेलमा 2 गोल गरेसँगै एम्बापेले फिफा विश्वकप 2026 सर्वाधिक गोल गर्ने सूचीमा लियोनल मेस्सीसँग बराबरी गर्नुभएको छ। दुवैले समान 6 गोल गर्नुभएको हो। विश्वकप अन्तर्गत 18 असार अर्थात भोलि बिहान 1:45 बजे बेल्जियम र सेनेगल बीचको खेल हुनेछ भने 5:45 बजे अमेरिका र बो हर्ज गोविनाको बीचमा खेल हुनेछ।
6: राजनीतिमा महिला सहभागिताको सवालमा राष्ट्रपतिको महाधिवेशन र सुधार गर्ने ठाउँ अरू दलका महिला नेताको बुझाई रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलम्कीका साथै शाखाहरू चाबहिल बानेश्वर जर्मन र ओम अस्पतालमा
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
6: साझा खबरमा अब राजनीतिमा महिला सहभागिता र रासुपाको महाधिवेशनको प्रसंग सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनबाट निर्वाचित 900 सदस्यीय केन्द्रीय समिति मध्ये 50 महिला निर्वाचित भएका छन् अर्थात निर्वाचित सदस्य मध्ये करिब 51% महिलाको संख्या छ नेपालका राष्ट्रिय मान्यता प्राप्त कुनै पनि राजनीतिक दलमा केन्द्रीय समितिमा महिलाको निर्वाचित संख्या पुरूषभन्दा बढ़ी भएको यो पहिलो घटना हो
10: नेपालको संविधानले महिलाको कम्तीमा 33% राजनैतिक प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरेको छ राष्ट्रपतिको केन्द्रीय समितिमा निर्वाचित सदस्यमा 51% महिला नेताको संख्याले राजनीतिक प्रति महिलाहरूको चेतनाको विकासलाई थप उचाइमा पुर्याएको नेताहरूको भनाइ छ सम्पन्न पहिलो महाधिवेशनबाट केन्द्रीय सदस्य बनेर आउनुभएकी राष्ट्रपा नेता विनिता कठायत
1: आफ्नो मेहनतले नै उहाँहरू 51% महिलाहरू कोही पनि पुरुषले गरेको पनि होइन
10: प्रत्यक्ष निर्वाचन भन्दा समावेशिताको आधारमा मनोनयन गर्ने नेपाली राजनीतिक दलहरूको पुरानो परिपाटी नै छ यस्तो अवस्थामा आन्तरिक चुनावमा भिडेर आएका महिला नेताहरू पुरूष सरह सक्षम छन् भन्ने एउटा गतिलो उदाहरण राष्ट्रपाको महाधिवेशनले दिएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता कुन्ती शाहीको भनाइ छ
1: राष्ट्रपाको महाधिवेशनमा 51% महिलाको नेतृत्व जुन अधिवेशनमा चुनेर आउनु भएको छ होइन यसमा वास्तवमा ऐतिहासिक महिलाको अधिकारका क्षेत्रमा राजनीतिक सहभागिता क्षेत्रमा स्वतन्त्र पार्टीले एउटा ऐतिहासिक रूपमा उपलब्धि महिलाका लागि गरेको छ त्यो चाहिँ राष्ट्रका एउटा बधाईको पार्टीको रूपमा पनि हामीले लिनु पर्छ र अरूले पनि त्यो सिक्नु पर्छ
10: गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा यो पटक महिलाको संख्या उल्लेखनीय छ 275 सदस्य प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचन प्रणालीबाट मात्रै 14 जनाले चुनाव जितेर आएका छन् भने समानुपातिक निर्वाचन प्रणालीबाट 82 जना निर्वाचित भएका छन् 2079 निर्वाचन भन्दा यो संख्या बढ़ी हो यसरी महिलाको संख्या राजनीतिमा बढ़दै जानुले लोकतान्त्रिक संविधान कार्यान्वयन भएको महिला नेताहरूको विश्वास छ नेकपा नेता पम्फा
1: पदाधिकारीमा उहाँहरू दुईजना हो अरे कमिटीमा छुट्टु पुर्याउनु हो राम्रो अब मनोनित गर्ने कमिटी बाँकी छ 29 कमिटीमा 50% हुनुहुन्छ 151 पुग्दा कति हुन्छ हेरौँ
10: कांग्रेस नेता प्रतिभा गौतमले सबै राजनीतिक दलहरूले महिला नेताको सहभागितालाई संविधान अनुरूप सुनिश्चित गर्नुपर्ने बताउनुहुन्छ
1: एकदमै राम्रो लाग्यो सबै पार्टीहरूले चाहिँ सबै 33% भन्ने थियो त्योभन्दा माथि राज्यपालले पुर्याउनु भयो अब हामी पनि सबै पार्टीहरूले चाहिँ 51% भन्दा माथि आएको कुरालाई सकारात्मक कुरा हो एकदम राम्रो कुरा हो सबैले यही अनुरूप यसलाई नै फलो गरेर जानेछौँ अथवा योभन्दा माथि बढी पनि दिन सक्छौँ त्यस कारणले यो पोजिटिभ कुरा हो भन्ने मलाई लाग्छ
10: राष्ट्रपा केन्द्रीय समितिको प्रतिनिधित्वलाई सकारात्मक लिन सकिने भन्नुहुन्छ राजनीतिक विश्लेषक सौगात गौतम
11: कति प्रतिशत मत हाले के गरे भन्ने कुरा चाहिँ अर्को बहसको पाटो हुन सक्ला महिला नेतृत्व र महिलाहरूलाई राजनीतिमा ल्याउनु पर्छ आउनु पर्छ भन्ने एउटा जुन बहसहरू भइरहेको थियो त्यो उसको लागि चाहिँ सम्भवतः सायद यो महाधिवेशन चाहिँ एउटा
10: राष्ट्रपालले केन्द्रीय समितिमा 51 निर्वाचित महिला नेता पाउँदा मनोनित हुने महिलाको संख्या कति आउने हो त्यसले थप महत्व राख्ने राजनैतिक विश्लेषकहरूको भनाइ छ सन्तोषी रावल सीआईएन काठमाडौँ
7: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
6: कर्मचारी सभा अभ्यासमा नयाँ शुरूआत, अब अनलाइन बाटे प्रक्रिया अगाडि बढ़ने वीर अस्पताल र ट्रमा सेन्टरबाट सुलभ फार्मेसीको शुरूआत, 3 महिनापछि ठूलो अंकमा घट्यो इन्धनको मूल्य,
7: 2 महिनापछि भारत निर्यात हुन थाल्यो नेपाली चिया, 79 महिनामा सकियो नागढुङ्गा सुरुङको काम, 1 वर्षसम्म पनि बसेन राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक,
6: राजनीतिमा महिला सहभागिताका लागि संविधान र दलीय प्रतिबद्धता पूरा हुन बाँकी, गर्मीका कारण देशभर बढ़्यो महीको माग, कारगारमा कैदी बन्दीलाई श्रममा लगाउन प्रस्ताव,
7: अत्यधिक गर्मीका कारण यूरोपमा जनजीवन प्रभावित, झण्डै 10 करोड़ मानिस समस्यामा, भेनेजुएला भूकम्पमा उद्धार र खोजी कार्य अझै जारी, स्वयं बेपत्ता,
6: र फ्रान्स फिफा विश्वकपको अन्तिम 16मा प्रवेश, स्वीडेन 3-0 पराजित, भोलि बिहान बेल्जियम र सेनेगल खेल्दा अमेरिका र हर्जेगोभिना हिँड्ने।
7: साझा खबरको अन्तिममा कार्टुन, हामीले कान्तिपुर दैनिकमा गजब 26 शीर्षकमा अधीनले बनाउनु भएको कार्टुन लिएका छौं। दंगे गर्न खोजिएको छ, पछिल्लो समयमा ट्राफिक कार्यवाहीमा पर्ने व्यक्तिलाई जरिवानाको मात्रा बढ़ाइएको विषयमा बहस भइराखेको छ, र सवारी साधन चलाउने चालकले कुनै गल्ती कमी कमजोरी गरिएमा 1 लाखसम्म जरिवाना गर्न सक्ने गरी प्रस्ताव ल्याइएको छ, र एउटा खुल्ला सड़क छ, सड़कमा विभिन्न सवारी साधन चलिराखेको जस्तो देखाइएको छ, र एकजना व्यक्ति मोटरसाइकल चलाइराखेका छन् र पछाडिपट्टि एकजना महिला बसेका छन्, र ती महिला अगाडिपट्टि मोटरसाइकल चलाइरहेका व्यक्तितर्फ केही भनिराखेका छन्। तल यस्तो लेखेको छ, अनि होस मिलाएर चलाउनु है, त्यस्तो केही यताउता भइहाल्यो भने फेरि बाइक बेचेर नपुगेको पैसा थपेर तिर्नु पर्ला नि जरिवाना।
6: हवस् प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद, अहिलेलाई लील प्रकाश चन्द र सन्तोष गन्धर्व विदा भए, तपाईँको आजको दिन शुभ होस्, नमस्कार।
12: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो, यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

0: सुर ला रेडियो साइन 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो 7 एएम
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
3: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
2: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
3: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर चितवन। सम्पर्क नम्बर 0556394595।
2: चैते धानमा नेट ब्लास्टको समस्या।
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम:
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
3: खेतमा पानी जमाई राख्ने:
2: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
3: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
4: अफिस आउन जान साह्रै गाह्रो भयो, एउटा साधन लिउँ कि भनेको, विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला?
5: लिन्छु मात्रै होइन, भगवती रिकन्डिसन एन्ड ओल्ड सबाट लिइहालौँ न। मैले त त्यहीँबाट लिएको, अहिलेसम्म राम्रो चलिरहेछ।
4: ए हो र, म पनि त्यही जानु पर्यो। भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा आउने भयो।
6: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपर मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ।
7: प्रोप्राइटर अमित परसाई, भटभटी रिकन्डिसन एन्ड वर्कसप, भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो। मोबाइल 98-550-82-751।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
3: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
2: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
3: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
2: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो 89.8 MHz
2: वर्ष सेवा भरतपुर चितवन मोबाइल 9845175223 9806575223 पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ
3: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु
2: वर्ष सेवा भरतपुर चितवन मोबाइल 9841575223 9806575

0: 5675223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु। यो आवाज हो सर्वर रेडियो नेटवर्क।

0: बस्ने एसिड लामखुट्टेले भीममा टोक्ने गरेको पाइन्छ। खास गरी बर्सातको पानी प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
1: ९६.४ MHz लिबाङ रोल्पाबाट सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz सेटुना मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मदंगव नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ तीन धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग हुने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा भएका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल असार महिनाको आज 17 गते, तदनुसार ईस्वी सन् 2026 जुलाई 1 तारिक, सकसम्वत 1948 नेपाल सम्वत 1146 तथा लागा रौद्र नामक सम्वत्सर उत्तरायण गृहम ऋतु। आज बुधबार रहेको छ, आषाढ कृष्ण पक्ष तिथि रहेको छ, आज प्रतिपदा तिथि रहेको छ, आज प्रतिपदा तिथि रहेको छ 3:29, यानि कि बिहानको 6:37 प्रतिपदा थियो भने अहिले यतिखेर 2:30 रहेका छन्। विशेष गरी यस्तै गरेर नक्षत्रमा रहेको छ पूर्व साढा, नक्षत्र रहेको छ 3:43 पला रहेको छ, यानि कि बिहानको 6:42 रहेको थियो भने अहिले यतिखेर उत्तर साढा नक्षत्र प्रारम्भ भइसकेका छन्। योगमा रहेको छ इन्द्रयोग रहेको छ 28:16 पला, करणमा रहेको छ विशेष गरी तैतिलकरण कौलवाकरण रहेको थियो बिहानको 6:37, अहिले यतिखेर तैतिलकरण तैतिलकरण रहनेछ 35:30 पला। चन्द्रमा धनु राशिमा, श्री सूर्यनारायण चाहिँ मिथुन राशिमा, आनन्दादि योगमा आज श्रीवस्त्र योग भनिरहेको छ र आज बिहान सूर्योदय 5:13 भयो भने सन्त सूर्यास्त विशेष गरी 7:02 हुनेछ। आजको दिनमा घडी 13:49 पला रहनेछ। दिन विशेष रहेको छ आज जुलाई 1 भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराउनेछु। विशेष गरी त्योभन्दा पहिला आजको समय यानि कि आजको अशुभ समय, आजको शुभ समय, आजको लाभ समय के कतिखेर रहन्छ भन्ने विषयमा चर्चा गर्नेछौ। आजको काल बेला यानि कि अशुभ समय भनिरहेको छ बिहानको 8:39 भने 39 सेकेन्डदेखि भने विशेष गरी बिहानको 10:23:39 आज काल बेला रहेको छ। यस्तै गरेर शुभ बेला रहेको छ बिहानको 10:23:39 दिउँसोको 12:07:39 शुभ बेला रहेको छ। लाभ बेलाको समय रहेको छ विशेष गरी साँझको 5:19:38 7:03:38 लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँहरूलाई विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँहरूलाई गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन्, अहिले यतिखेर जन्मिएका शिशुहरूको नाम राशि के आउँछ होला भन्ने विषयमा विशेष जानकारी भने गराउनेछु। तपाईँले विशेष ध्यान दिएर जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। विशेष गरी सूर्य मिथुन राशिमा, चन्द्रमा धनु राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि धनु राशि आउँछ, नाम आउँछ, नाम आउनेछ विशेष गरी भेबाट नाम आउनेछ, भेषराज अथवा भेष कुमार यस्तो नाम पनि राख्न सकिन्छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पारा रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मिसादी बार राशिफल।

मेष राशि उनीहरूको लागि आजको दिन विशेष गरी स्वास्थ्य कमजोर रहनुका साथै खर्च बढ्नाले अर्थाभाव देखिएला। केही अप्ठ्यारा कामको बोझ उठाउनु परे पनि विशेष गरी आज विशेष गरी केही केही मध्याहदेखि सुधार आउँदै जानेछन्। पहिलेको उपलब्धिले काममा जोश जागर बढ्नेछ। धार्मिक कर्म र समाज सेवामा प्रवृत्त भइनेछ। पुराना कामको चर्चा हुँदै जानेछन् भने नयाँ काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना थाल्न पनि सकिने खालको यो भूमि राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन विशेष गरी दिन रमाइलो रहेको छ। विशेष गरी केही केही काम बिग्रनाले समस्या पनि पर्न सक्छ। स्वास्थ्य कमजोर बन्दै जाँदैछन् र अर्थ अभावले पनि सताउने सम्भावना रहेको छ। अप्ठ्यारो समयमा अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। नजिकका साथीभाइहरू समेत टाढिन सक्छन्। विशेष गरी साँझदेखि स्थितिमा सुधार आउनेछ। रोकिया काम पनि विस्तारै सम्पादन हुँदै जानेछन्। आध्यात्मिक चिन्तनले विशेष गरी दुर्भावनाका तरंगहरू समाप्त हुनेछन्। परिस्थिति अनुकूल बन्नाले नयाँ कामतर्फ अग्रसर हुने खालका मौका भने मिल्ने खालका यो भूमि राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन चुनौती देखे पनि आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिन्छ। रमाइलो यात्राको साइज जुड्नेछ भने चिताएका काम पनि बन्दै जानेछन्। व्यापार उद्योगलाई विशेष फाइदा हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिन्छ भने अस्वस्थताका कारण योग देखेकाले अलि होसियार रहनुहोला। खानपानमा अलि सजग रहनुहोला। कामको बोझ थपिँदै जानेछन् भने रकम बाहिर्नाले अर्थाभाव देखा पर्न सक्छ। विशेष गरी मध्याहमा स्थितिमा सुधार आउनका साथै भाग्यले साथ दिनेछ। पुरानो समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा हात पार्न पनि सकिने खालको योग भए राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन काम कार्यमा सफलता मिल्नेछ। उन्नति प्रगति राम्रो हुनेछ। विद्यार्थी वर्गहरूको लागि पढाइ लेखाइमा आजको दिनमा विशेष सफलता प्राप्त हुने खालको योग भने देखिएको छ। विशेष गरी खानपानको अनियमितताले स्वास्थ्य अलिकति बिग्रिन सक्ने भएकाले सावधान रहेर अगाडि बढ्दा राम्रो पनि हुनेछ। अग्रस्थान हासिल हुनेछन्। शत्रु रोगबाट छुटकारा मिल्नेछ। मध्याहदेखि स्थितिमा सुधार आउनुका साथै नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। रोकिया काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइन्दैछ। अनुभव देखाएर उपलब्धि हात पार्ने समय रहेको छ। आफन्तसँग भेटघाट हुनुको साथै आतिथ्यपूर्ण सम्मान समेत प्राप्त हुने खालको यो भूमि राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन विशेष गरी शुरूमा पारिवारिक उल्झनले काम रोकिन सक्छ। ईर्ष्या गर्नेहरूबाट अवरोध हुँदै जाँदैछन्। स्थितिमा सुधार आउनका साथै विशेष मध्याहदेखि स्थितिमा सुधार आउनका साथै परिस्थिति अनुकूल बन्दै जाँदैछ। अध्ययन प्रगति हुनेछ। आफ्नो अभियानमा धेरैले साथ दिनेछन्। देश विदेशको रमाइलो यात्रा गर्ने साइज जोड्नेछ। बुधबार विशेष गरी विद्यार्थीहरूका कामबाट रोकावट हुने र फजुल खर्च बढ्ने सम्भावना रहेकाले विद्यार्थी वर्गले खर्चमा कन्ट्रोल गर्नुहोला। अलि सजग रहनुहोला। विशेष गरी साँझदेखि मन मिल्ने साथी भेट्नु गर्दथे मित्रता र प्रेमको बन्धन कसिलो भएर जानेछ। एउटै कामबाट दोहोरो लाभ मिल्न सक्ने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन शुरूमा आफ्नो काम खस्किने र प्रतिस्पर्धीहरू जाग्ने सम्भावना रहेको छ। विशेष ख्याल गर्नुहोला। नियमित काम सम्पादन भए पनि घरेलु समस्या र पुरानो वाद विवाद सुल्झाउन निकै मेहनत गर्नु पर्ला। आफन्तसँग मतभेद बढ्न सक्छ। सतर्क रहनुहोला। विशेष गरी दिउँसोदेखि स्थिति अनुकूल बन्नाले विभिन्न अवसर प्राप्त हुनेछन्। असम्भव काममा समेत युक्तिले सफलता दिलाउनेछ। हिम्मतले काम बन्दै जाँदैछन्। अनुभवले ज्ञान बढ्दै जाँदैछ। मेहनतले मनको आनन्दमै दिलाउन सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ। र राशि कन्याले आजको दिनमा विशेष गरी आफ्नो माताजीको आज्ञाद्वारा अथवा माताजीको स्नेहद्वारा अगाडि बढ्नुहोस्। दिन लाभदायक रहनेछ।

0: तुला राशि हुनेहरूका लागि आजको दिन विशेष गरी काम कार्यमा सफलता मिल्नेछ, उन्नति प्रगति राम्रो हुने भएकाले आज विशेष तपाईँले अग्रस्थान हासिल गर्न पनि सकिन्छ। हिम्मत गर्दा साता विशेष गरी फललाई पनि रहनेछ आजको लागि। विशेष गरी आज दिनभरि विभिन्न अवसर प्राप्त भइरहनेछन्। अध्ययनले उचाइको मार्ग अवलम्बन गर्न पनि सक्छ। रोकिएका काम बन्दै जाँदैछन्। नयाँ काम थालनी हुनेछ। तारिफका कामले नामदाम इनाम एवं प्रतिष्ठा दिलाउनेछ। नोकरी तथा राजनीतिमा अवसर प्राप्त हुने योग रहेको छ। मेहनतले काम बन्दै जाँदैछन्। अनुभवले ज्ञान बढ्दै जाँदैछ। सावधानीले जोखिम टर्नेछ। विशेष गरी आज घरायसी समस्याले उल्झाउन भने सक्छ। विशेष सावधान रहे अगाडि बढ्दा राशि तुललाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन मिहिनेत गर्दा विशेष गरी आजको दिन फलदायी रहने योग देखिएछ। विशेष गरी काम कार्यमा सफलता पनि हुने योग भने देखिएको छ। प्रारम्भ उच्च प्रवर्तक रहने यसो बिहानको समय। रोकियो काम बन्नुको साथै नयाँ नयाँ काम थालनी गर्न सकिन्छ। बोलीको प्रभाव एवं तर्क शक्ति बढ्नेछ। अध्ययन प्रगति हुनेछ। व्यापारमा मनको फाइदा उठाउन सकिन्छ। दिगो फाइदा हुने काम शुरू हुनेछ। मिहिनेतीलाई समयको साथ दिनेछन्। बुद्धिको उपयोगले विद्या धनार्जन हुनेछ। विशेष गरी कार्यशैली दक्षिणा पुर्याउनेछ। विशेष गरी दिउँसोदेखि अवसरवादीहरूबाट अलिक सावधान भनेर रहेर अगाडि बढ्नुहोस्। काममा आफ्नै बाटा धोका हुन सक्छ। योजना सार्वजनिक नगरिकन चुपचाप आफ्नो काम अगाडि लिएर अगाडि बढ्नुभयो भने आजको काम सफलतातिर धकेल्ने सम्भावना विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन विशेष गरी व्यापार व्यवसायमा उधारो व्यापार व्यवसाय हुन सक्छ। सावधान रहनुहोला। व्यापार व्यवसाय गर्दाखेरि विशेष ख्याल गर्नुहोला। प्रारम्भमा खर्चिलो काम गर्नु परे पनि हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ। लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ। राम्रा काममा अभिवृद्धि गर्नेहरू प्रशस्त मात्रामा भेटिनेछन्। रमाइलो जन्मघरको बीच स्वादिष्ट खाना खानपानको आनन्द प्राप्त हुनेछ। मान सम्मान प्राप्त हुनेछ। बुधबार विशेष गरी आज दिउँसोदेखि बाध्यतै झमेला निम्त्याउन सक्ने भएकाले खर्च बढ्नाले आर्थिक पक्ष समेत कमजोर जुट्नेछ। सप्ताह विशेष गरी साँझदेखि स्थितिमा अनुकूल बन्दै जाँदैछन्। प्रतिस्पर्धीहरू सहयोगको रूपमा पनि देखा पर्न सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। राशि धनुले आजको दिनमा साथीभाइहरूको सहयोग लिएर अगाडि बढ्नुहोस्। दिन लाभदायक रहनेछ। मकर राशि उनीहरूका लागि आजको दिन विशेष गरी मनकै आमदानी भए पनि सरसपटमा धन बाहिरिनाले बचत भनी नहुन सक्छ। परिस्थिति अध्ययन नगरी खर्चिलो काम थाल्नाले अर्थ अभाव देखा पर्न सक्छ। समस्या सुल्झाउन कर्ज लिनुपर्ने पनि हुन सक्छ। बेलामा होस नपुर्याउँदा चुनौती सामना गर्नुपर्ने योग देखिया छ। केही समयका लागि आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। आगन्तुकले अन्मयाउन सक्छन्। अवसर आए पनि कर्म साधना सिद्ध गर्न अलिक पछि परिन्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। विशेष गरी मध्याहदेखि विशेष गरी साँझदेखि स्थितिमा सुधार आउनेछ। व्यापार बढ्दै जाँदैछन्। प्रतिष्ठित जिम्मेवारी हात पार्न पनि सफल हुने खालको योग भने राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन प्रारम्भमा केही उल्झन देखे पनि कामको प्रतिफल प्राप्त हुनेछ। व्यापार बढेर जाँदैछन्। मनका आमदामी हात लागि हुनेछ। तर कर्जा चुक्ता गर्न खर्च गर्नुपर्ने हुन सक्छ। उठ्नु पनि रकम प्राप्त हुनाले पहिलेको समस्या टर्दै जाँदैछन्। विशेष गरी दिउँसोदेखि खर्चिलो काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। काम बिग्रने भयले पनि सताउनेछन्। विदेश पाक्नेहरूलाई भने यात्राको प्रक्रिया अघि बढ्न सक्छ। विशेष गरी शुभचिन्तकहरूको सहयोग जुट्दै जाँदैछन्। अप्ठ्यारो काम समेत सम्पादन हुँदै जाँदैछन्। पारिवारिक भेटघाटले मनको बोझ पनि हल्का हुन सक्ने यो राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन विशेष गरी साथीभाइहरूबाट रमाइलो क्षणको अवसर प्राप्त हुने योग देखिया छ। विशेष गरी हिम्मत गर्दा चिता काम पनि सजिलै सम्पादन हुँदै जाँदैछन्। धेरैको विश्वास जित्न सकिन्छ। विशेष गरी कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग नजिकिने मौका मिल्नेछ। लगानीतर्फ धेरै रकम जुटाउनु परे पनि दिगो फामदामी हुने काम शुरू गर्ने मौका मिल्नेछ। लगनशीलताले कृषिमानी समेत दिलाउन सक्छ। आमदामीको स्रोतहरू बढ्दै जाँदैछन् तर खर्चिलो कामले व्यवहारमा समस्या पार्न सक्ने यो राशि मिल्न आजको दिन विशेष देखिएको छ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेमप्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तु शास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विद्युत यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृदान
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान दैविक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845725223 र 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपाल भर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइ पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग राशि रत्न मांगलिक योग पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइक तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल 9845725223 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो।

0: रवि सम्बते पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलका विषयमा जानकारी भने हामीले तपाईँलाई गरिसकेका छौँ। र अब भने पारा रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारी भने गराउने बेला रहेको छ। तपाईँले हामीले सम्पर्क भने गर्नुहोस् 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क पनि गर्नुहोला। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: नमस्ते
0: नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: जुगारबाट बोलिछु।
0: जुगारबाट भनेको रोल्पाको जुगारबाट?
1: हजुर रोल्पाको जुगारबाट,
0: रोल्पा जिल्लाको जुगारबाट बोल्दै हुनुहुन्छ। कसको विषयमा हेर्न चाहनुहुन्छ त? हजुरको शुभ नाम, तपाईँको नाम?
1: मेरो सीता हो।
0: सीताजी हो? अनि छोराको जन्ममिति भन्नुहोस् त, कति हो?
1: 2011 शुक्रबार।
0: कुन साल हो, साल भन्नु न पहिला। 2060 साल पुसको महिना 11 गते हो। के बार पर्द रहेछ?
1: शुक्रबार।
0: जन्म समय भन्नुहोस् त।
1: जन्म समय बिहान ढाले आफ्नो वरिपरि नै हो गुरुबा।
0: कति बजे? 4 बजेतिर?
1: हजुर 4-5 बजेतिर होला।
0: हजुर उज्यालो भएको 11 गते हो।
1: हजुर
0: ल सुन्नुहोस् है त, कतिको मिल गर्छ, समय त त्यति ठ्याक्कै भन्न सक्नु भएन, त्यही पनि म भन्छु कतिको मिल खान्छ, सुन्नु है। श्री गणेश आइनामा श्रीमती रामानुज आइनामा 2060 साल पुष शुक्ल पक्षको शुक्रबारको दिन जन्म, तृतीया तिथिमा जन्म, मकर राशि है। श्रवणको प्रथम चरण नाम आउँदो रहेछ, बाबुको खिमानन्द भन्ने नाम आउँछ है। अन्तिनाडी देवगुण परेको छ, नाम खिमानन्द आउँछ। घातकमा तिथि चौथी नवमी चतुर्दशी घातक मंगलबार घातक, नम्बरमा 11 नम्बर, राशिमा वृश्चिक राशि घातक छ है। कुण्डली ग्रह भाग्य राम्रो छ, विदेश यात्राहरू पनि बाबुको ठिकै छ, अलिक छिटो रिसाउने स्वभावको, अलिक घमण्डी घमण्डी स्वभावको देखिया छ, त्यस्तो छन्।
1: त्यसो केही काम सफल हुन्न गुरुबा, सबै हेरिदिनुहोस् भने विदेश पैसा फर्स्यो गुरुबा, 65 दिनसँगै दिँदा हेरिदिनुहोस् सबै।
0: हजुर विदेशको लागि राम्रो छ, विदेशको लागि त्यस्तो नराम्रो छैन, नराम्रो देखिएको छैन, विदेशको लागि राम्रो देखाउँछ। यहाँबाट हेर्दाखेरि त बाबुको 2060 साल अहिले ग्रह सिद्धा र अर्को ग्रह बृहस्पति, ग्रह त राम्रो चलेको छ, राम्रो चलेको छ, काममा कार्यमा अलिकति बाधा र रोकावट आउने ग्रह हो होइन, पैसा दिँदाखेरि अलिक विशेष ख्याल गर्नुहोला। अहिले तत्काल विदेश जाने ग्रह छैन बाबुको, अब यो 28 वर्ष पुरा भएर 29 लागेपछि विदेश यात्रा सफल हुन्छ, राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधाहरू आउँदैन, रोकावटहरू आउँदैन भन्ने कुराहरू देखिया छ यहाँबाट हेर्दा, यसमा ख्याल गर्नु। अरू त्यस्तो नराम्रो छैन ग्रहहरू। पढाइमा विवाह बारीमा 2 विवाह हुने भनेको आफै खोजेर आफै रोजेर विवाह गर्ने ग्रह छ बाबुको, चाहिँ विवाह चाहिँ पहिलो घरबार दाम्पत्यमा अलिकति बाधा आउन सक्छ, पैसै पैसा कमाउने ग्रह छ, नआतिनु होला। अहिले ग्रह चाहिँ पैसा कमाउने काममा कार्यमा असफल हुने खालका ग्रहहरू छन्। ग्रह त राम्रो हो, राम्रो भएर पनि दशाको शान्तिहरू गर्नु भएको छैन, पूजा घरमा लाउनु भएको छैन तपाईँहरूले, त्यही भएर यो समस्या आएको छ। बाबुलाई चाहिँ एउटा पूजा लगाइदिनुहोस्, बाबुको लागि श्री सत्यनारायण भगवान्को पूजा लगाइदिनुहोस्, राम्रो हुन्छ, चिन्ता गरिराख्नु पर्ने कुराहरू छैन, ठिकै छ है। विवाह त बाबुको 28 वर्ष भित्र विवाह गरेको राम्रो हुन्छ।
1: विदेश जानु भनेर पैसा लगिन, अब कोलकाता पैसा दिएन हेर्नु पैसा त, अब
0: त्यो पैसा उठ्नुलाई अहिले अलिक गाह्रो गाह्रै पर्छ। अहिलेलाई विदेशतिर जाने, विदेशतिर लाने हो अब, अथवा तत्काल विदेश गइहाल्ने हो भने रत्न कवच लाउनु पर्छ, नभए 28 वर्षपछि विदेश राम्रो हुन्छ बाबुलाई है।
1: हजुर,
0: 28 वर्षभित्र अब 27 गरे पनि हुन्छ, 26 गरे पनि हुन्छ, 28 गरे पनि हुन्छ। 28 पुरा भएर 29 वर्ष लाग्नु हुँदैन है, विवाह गराइदिनुहोस्। भाग्य उदय पनि हुन्छ बाबुको है, ग्रह पनि राम्रा हुन्छन्, सपोर्ट गर्छ। अहिलेलाई बाबु ग्रह विदेश लाने खालको ग्रह छैन अहिलेलाई चाहिँ, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ। जन्म समय ठ्याक्कै तपाईँको ठ्याक्कै कन्फर्म भएन, अनुमानित समयमा मैले हेरिदिएको छु, कति कुरा मिल्यो होला कति कुरा मिलेन होला, त्यसलाई चाहिँ मिलाएर बुझ्नु होला है।
1: हजुर
0: हुन्छ, फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो हामीलाई, रोल्पा जिल्लाबाट फोन गर्नुभएको थियो। साल महिना गते र समय तपाईँले हामीलाई कन्फर्म गर्नुपर्छ है, साल महिना गते र समयको आधारमा हामीले तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौँ। कुनै पनि जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस्, निर्धक्क भएर कुराकानी गर्न सकिन्छ, कुनै समस्या छैन। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौं। काठमाडौँ को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हेलो
2: हेलो,
0: हजुर राजे राजे,
2: यहाँ छोरीको जन्ममिति हेर्नु थियो सर।
0: छोरीको जन्ममिति हेर्ने कि ग्रह दशा हेर्ने?
2: छोरीको
0: छोरीको ग्रह दशा। कुन ठाउँबाट बोल्नु हो?
2: म इच्छा काठमाडौँ सर।
0: इच्छा काठमाडौँबाट, तपाईँको नाम भन्नुहोस् त।
2: सुशील गुरुङ।
0: सुशील गुरुङ बोल्दै हुनुहुन्छ, छोरीको जन्ममिति भन्नुहोस् त कति हो?
2: 2082 साल।
0: 2082
2: साल, 4 महिना 3 गते शनिबार।
0: हजुर, 4 महिना 3 गते शनिबार। जन्म समय भन्नु?
2: 1:30
0: 1:30 हो,
2: दिउँसो
0: दिउँसो है। ल सुन्नुहोस् है, ध्यान दिएर।
2: हजुर,
0: श्री गणेश आइनमा श्रीमती रामानुज आइनमा 2082 सालमा जन्म भएको शनिबारको दिन राशि चाहिने मेष राशि आउँदो रहेछ है, राशि चाहिँ मेष राशि आउँदो रहेछ। भरणीको तेस्रो चरण नाम आउँदो रहेछ लेबाट, नाम आउँदो रहेछ लेखनाथ, नाम आउँदो रहेछ मद्दिनरी लेखक कुमारी भन्ने नाम आउँछ। मद्दिनरी नरगण परेको छ है, घातकमा परेको छ। तिथिहरू चाहिँ प्रतिपदा षष्ठी एकादशी आइतबार घातक, नम्बरमा 1 नम्बर राशिमा मेष राशि घातक छ, नानीको पनि मेष राशि हो। तपाईँको छोरीलाई कालो सर्प परेको छ, अलिक बिरामी भइराख्ने, झस्किने, राति सपनामा नरुनु तपाईँको नसुत्ने, रुई राख्ने, धेरै दुःख दिने ग्रह दशाहरू परेको छ, त्यस्तो छ। हजुर हजुर, यो कालो सर्पयोग परेको छ। सपनामा चाहिँ कालो सर्पयोग परेको व्यक्तिहरू, सपनामा चाहिँ सर्पहरू देख्ने, सर्पले टोकेको, सर्पले लखेटेको, माथि भिरबाट खसेको, लडेको होइन, अनि पानीमा डुबेको, धमिलो पानी देख्ने, त्यस्तो हुन्छ। यो नानीले चाहिँ त्यो सपना नराम्रो देखेर डराएर आत्तिएर त्यस्तो भएको। यो कालो सर्पको रत्न कवच पाउँछ हामीसँग, त्यो लगाइदिनुहोस्। राति आनन्दले सुत्छिन् पनि, डराउँदिनन् पनि, आत्मबल पनि बलियो हुन्छ, राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधा रोकावटहरू आउँदैन भन्ने कुराहरू देखाउँछ यहाँबाट। माता पितासँगको सम्बन्ध उहाँहरूको राम्रै छ छोरीको, पछि त्यस्तो नराम्रो हुँदैन, ठिकै छ, राम्रै छ। विदेश यात्राहरू गर्ने ग्रहहरू छ, पढाइको लागि पनि राम्रै छ नानीको लागि। तर कालो सर्पयोग परेको भएर धेरै कुरामा रोकावट आउने, बाधा आउने, हुन हुन आँट्यो कामहरू बिग्रिने, तपाईँलाई पनि त्यस्तै भइराखेको छ, हुन हुन आँट्यो काम बिग्रिरहेको छ तपाईँको पनि, हो कि होइन? यसो लागि चाहिँ दशाको शान्ति गर्ने, अहिलेलाई ग्रह चलेको छ भद्रिका र अर्को शुक्र चलेको छ, विशेष गरी कालो सर्पयोगको रत्न कवच पाउँछ हामीसँग। यो कालो सर्पयोगको रत्न कवच छोरीलाई लगाइदिनुहोस्, यसले छोरीलाई स्वास्थ्य राम्रो, पढाइ राम्रो, पछि उन्नति प्रगति राम्रो, शरीर वृद्धि विकास गर्न सजिलो सरल हुने नाक दोष हटेर जान्छ, राम्रो हुन्छ, समस्या आउँदैन है। अरू केही छ? हस् हुन्छ हुन्छ हस्, फोन गर्नुभयो धेरै धन्यवाद। कार्यक्रम सुन्दै गर्नु होला, उहाँले फोन गर्नुभएको थियो इच्छा कामनाबाट फोन गर्नुभएको छोरीको विषयमा है। तपाईँ पनि आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ, स्वागत गरौँ। हजुर नमस्ते।
3: नमस्कार हजुर, नमस्कार दिदी।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: म दाङबाट दिलबहादुर परियार हजुर।
0: हजुर, दाङबाट दिलबहादुर परियार भन्नुभएको?
3: हजुर सर।
0: दाङ कुन ठाउँबाट बोल्दै हुनुहुन्छ दिलबहादुर?
3: बङ्गला चुलीदेखि।
0: बङ्गला चुलीदेखि हो, अनि कसको विषयमा हेर्नुहुन्छ?
3: छोराको विषयमा।
0: छोराको जन्ममिति भन्नुहोस् त कति हो?
3: 2064 साल असार 2064
0: साल असारको 23 गते शनिबार हो
3: हजुर। बिहान 4:30
0: बिहानको 4:30 हो
3: हजुर। हजुर गुरु।
0: अनि उज्यालो भएको 23 गते हो नि होइन?
3: हजुर गुरु। हजुर हो।
0: जन्मको दाङ जिल्लामै हो जन्म भएको?
3: दाङ जिल्लामै भएको।
0: ल सुन्नुहोस् है, ध्यान दिएर।
3: हजुर हजुर।
0: श्री गणेश आइनमा श्रीमती रामानुजाइनमा 2064 असार कृष्ण पक्षको सप्तमी तिथिको जन्म शनिबारको दिन मीन राशि पर्दो रहेछ। नाम आउँदो रहेछ झलक बहादुर, नाम आउँदो रहेछ
3: हजुर
0: नरानको नाम झलक बहादुर, मीन राशि पर्छ है
3: हजुर।
0: मन्दिनाली नरगाउनु परेको छ, घातकमा तिथि छ पञ्चमी दशमी पूर्णिमा शुक्रबार घातक, नम्बरमा 5 नम्बर राशिमा मीन राशि घातक छ। छोराको कुरा धेरै कुरामा राम्रो देखिन्छ, ग्रह त्यति नराम्रो छैन, तर अलिकति धेरै मेहनत र धेरै सङ्घर्ष गर्नुपर्नेछ बाबुले। पढाइ लेखाइमा बाबुको राम्रो हो, रुचि भने फिटिक्कै देखिँदैन पढाइमा, पछि सरकारी जाइखाना राम्रो, आर्मी पुलिसमा भर्ती हुनलाई राम्रो, विदेश यात्राहरूको लागि पनि राम्रो, अलिकति सूर्य पूजा आदि त योग बनेको भएर अलिक सङ्घर्ष अलिक दुःख धेरै गर्नुपर्ने कुण्डली छ बाबुको लागि चाहिँ है। अहिले ग्रह बाबुको सङ्कटा भन्ने ग्रह चाहिँ नै यो असारदेखि सङ्कटा सुरु भयो, यो सङ्कटाको शान्ति गर्नुपर्छ बाबुले, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ।
3: यो सङ्कटा शान्ति गर्नु के गर्नु पर्यो गुरु?
0: रुद्री पूजा सत्यनारायणको पूजा आउने, सङ्कटाको ग्रहको जाप गर्ने, 8000 जाप गर्नुपर्छ सङ्कटाको, हो यो 8000 जाप गराउनुपर्छ, त्यति गरेपछि राम्रो हुन्छ बाबुलाई, समस्याहरू कम हुन्छ, अलिक छिटो रिसाउँछ, घमण्डी जिद्दी खोर स्वभावको छ क्या?
3: हजुर हो।
0: अब कि त दशाको शान्ति गराउनु पर्यो होइन, अब रत्न कवच बनाइदिन्छु भन्नुहुन्छ भने म रत्न कवच बनाएर पनि पठाइदिउँला, यसले पढाइमा राम्रो तेजिलो बनाउँछ पढाइको लागि चाहिँ बाबुलाई, अरू त्यस्तो चिन्ता गर्नु पर्दैन, ठिकै छ कुराहरू है।
3: यो पूजा पाठ लाउने दिन त्यस्तो गर बनाउने दिन कुन दिन राम्रो लाग्यो गुरु?
0: होइन, पूजा पाठ लाउनुलाई त दिन हेर्नुपर्छ, त्यसको लागि तपाईँले दिउँसो मेसेज गरेर मेसेज गर्नु, घरमा पूजा लाउनु पर्ने गुरु, कोही कुन दिन लाउँदा राम्रो हुन्छ भनेर मलाई भन्नु, मेसेन्जरमा लेखेर पठाउनुहोस्, म रिप्लाई गर्छु हेरेर, त्यसको लागि जुराउनुपर्छ। जुराउनुको लागि नि अहिले रेडियोबाट नै जोडिहाल्छ भन्ने हुँदैन होइन, त्यसको लागि चाहिँ दिउँसो समय लिनु होला नि तपाईँले, पैसा लाग्दैन दिउँसो पनि जुराउनको लागि है।
3: हस्
0: हस् नारायण। उहाँले फोन गर्नुभएको थियो दाङ जिल्लाबाट फोन गर्नुभएको थियो, तपाईँलाई कुनै साइटहरू हेर्नु परेको छ, लामो यात्राहरू गर्नुपर्नेछ, विवाह जुराउन, व्रतमुण्ड जुराउन, पास्नी जुराउन होइन, दोकान खोल्ने साइट जुराउन, गृह प्रवेश जुराउन, गृहारम्भ जुराउन को लागि तपाईँले मेसेन्जर मेसेज गर्नुहोस्, पैसा लाग्दैन है दिउँसो पनि। ग्रहदशा र भाग्य हेर्नको लागि टिकट काटेर पालोमा कुर्नुपर्छ, पालोमा बस्नुपर्छ तपाईँ दिउँसोको लागि चाहिँ, अरू सबै कुराहरू चाहिँ तपाईँले पालोमा बस्नु पर्दैन, मेसेन्जर मेसेज गर्नुहोस्, साल महिना गते र समय मेसेज गर्नुहोस् र सबैको के गर्न खोज्नु भएको हो त्यसको विषयमा जानकारी म तपाईँलाई गराउँछु है, तपाईँको लागि विशेष गरी मेसेन्जरमा भेट्न त भन्नुभयो गुरुले, गुरुबाको नाम के होला भन्नुभएको होला मेसेन्जरमा। हाम्रो फेसबुक आइडी प्रेम प्रसाद सुवेदी भन्ने फेसबुक आइडी छ, फेसबुकमा तपाईँले चाहिँ प्रेम प्रसाद सुवेदी भन्ने फेसबुक आइडी छ, त्यहाँ तपाईँले सर्च गर्नु, सर्च गरिसकेपछि तपाईँले भेटिहाल्नुहुन्छ। कुनै समस्या छैन, कुनै बाधाहरू छैन, होइन? प्रेम प्रसाद सुवेदी भनेर अनि फलो गर्नुहोस्, मेसेन्जरको चित्रमा मेसेज गर्नुहोस् राधे राधे लेखेर, म पनि राधे राधे भनेर रिप्लाई गर्छु। त्यसपछि तपाईँ हामी जिन्दगीभरिको लागि फेसबुकमा साथी भइयो। त्यसपछि जे जे समस्या हुन्छन्, जे जे बाधा आउँछ, त्यो कुराहरू तपाईँले लेख्न सक्नुहुन्छ, लेखेर मलाई पठाउन सक्नुहुन्छ, म हेरिदिन्छु तपाईँको लागि चाहिँ राम्रो नराम्रो के छ भन्ने विषयमा। है, कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गर्छु उहाँलाई। कहाँबाट बोल्दै हुनुहुन्छ? नमस्ते।
4: नमस्कार गुरु, नमस्कार।
0: कहाँबाट बोल्दै हुनुहुन्छ?
4: म
0: अरखाँचीबाट बोल्दै हुनुहुन्छ। हजुरको शुभ नाम भन्नुहोस् त।
4: हजुर, मेरो नाम ज्ञानु माया हो।
0: ज्ञानु माया, अरखाँचीबाट कसको विषयमा हेर्न चाहनुहुन्छ?
4: मेरो छोरीको गुरु।
0: छोरीको जन्ममिति भन्नुहोस् त कति हो?
4: 2053 साल।
0: 2053
4: कार्तिक 1 गते रात साँझको 9 बजेर कति 9:26 गुरु।
0: 9:26 के बार पर्दो रहेछ?
4: बिहिबार होइन गुरु?
0: हजुर हो, साँझको हो नि, होइन?
4: हजुर, साँझको। हजुर,
0: 53 साल हो नि?
4: हजुर, 53 साल हो।
0: ल, सुन्नुहोस् है छोरीको बारेमा।
4: हजुर गुरु।
0: श्री गणेश आइनमा श्रीमती रामानुज आइनमा 2053 साल असोज शुक्ल पक्षको 6 दशको फुलपातीको अघिल्लो दिन जन्म भएको रहेछ। धनु राशिमा जन्म भएको छ, मूल परेको रहेछ नानीको, प्रथम चरण नाम आउँदो रहेछ एबाट, यमुना यमुना भन्ने नाम आउँछ। आज दिन अलि राक्षस गण परेको छ नानीको चाहिँ। यो मूलले पिता पिर्ने मूल हो, यो बाबुलाई पिर्छ, बाबु फाप्दैन भन्छ। घातकमा तिथि तृतीया अष्टमी त्रयोदशी शुक्रबार घातक, नम्बरमा 9 राशिमा कर्कट राशि घातक छ। बाबुको लागि नानीको लागि चाहिँ नि कुण्डली राम्रो छ, नानीको नराम्रो होइन, राम्रो छ, अलिक छिटो रिसाउँछन् के यिनी, कुरा कम कमजोरी हो। सूर्य पनि यिनको बिग्रिएको छ, आइतबारको दिन नुन खानु हुँदैन, है, आइतबारको दिन नुन खानु हुँदैन, चोखो खाने, शुद्ध भोजन गर्नुपर्छ, राम्रो हुन्छ, समस्याहरू आउँदैन। सूर्यको पूजा गर्नुहोस्, स्पेसल हुन्छ, चिन्ता गर्नु पर्दैन नानीको लागि चाहिँ। अब नानीको विवाहमा दाम्पत्यमा अलिकति बाधा भनेको बहुविवाहको योग परेको देखाउँछ। गैं राजा असाध्यै राम्रो पाउने, छोरीको बानी अलिकति नराम्रो देखे मैले चाहिँ। बिहा भएको छैन छोरीको? ज्वाइँ त एकदम गजबको पाउनु भएको छ के अरे, हो कि होइन? सरकारी जागिर यिनलाई खाने हो भने रत्न कवच लाउनु पर्छ, सकभर यिनले सरकारी जागिर फाप्दैन यिनलाई, खाना त खान्छन् फाप्दैन। अहिले भ्रामरी भन्ने ग्रह चलेको छ, सरकारी जागिर खाने हो भने रत्न कवच पाउँछ हामीसँग, रत्न कवच यिनले लाएपछि सरकारी जागिरमा नाम अलिक सजिलो हुन्छ निकाल्नको लागि, फाप्छ सहज हुन्छ, सजिलो हुन्छ। आइतबारको दिन नुन खानु हुँदैन, सूर्यको पूजा गर्नुपर्छ, यो सधैँभरिको लागि हो नानीको लागि। भाग्यमानी छिन् तपाईँको छोरी, भाग्यमानी छिन्, होइन? नराम्रो ग्रह दशाहरू परेको देखिँदैन, राम्रै छ। अहिलेको लागि चाहिँ ग्रह अलिकति नराम्रो, एउटा सूर्य भन्ने ग्रह बिग्रियो, अरू सबै थोक राम्रो छ, समस्या छोराको अलिकति विशेष ख्याल गर्नुहोला। आइतबारको दिन नुन खानु भएन भने नातिलाई पनि राम्रो हुन्छ, नाति केटालाई पनि राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधाहरू आउँदैन भन्ने कुराहरू देखिन्छ क्या। है, एकदम राम्रो छ, चिन्ता लिनै पर्दैन शरीरको बारेमा। तपाईँले स्पेसल छ, कुण्डली राम्रो छ, अब ज्वाइँ राम्रो पाउनु भएको छ, अब यति पाएपछि भइगयो नि, के चाहियो र अरू त हो कि? मैले भन्दा कुरा ठिक हो कि बेठिक हो? त्यही त नि, ल अब छोरीलाई सुनाउनु भयो, नरिस नानी, ज्वाइँ राम्रो पाकिस, खुसी राख ज्वाइँलाई, गाडी नगर, गाडी नगर, धेरै नहेप भन्नु पर्यो है, कडा कडा स्वभावकी छिन् छोरी चाहिँ, त्यो अलिकति विशेष ख्याल गर्नुपर्छ भन्नु होला। ग्रह राम्रा छन्, अहिले भ्रामरी भन्ने ग्रह चलेको छ, एउटा मंगल भन्ने ग्रह चलेको छ, भ्रामरी र मंगल नराम्रो हो, अरू सबै राम्रै छ नराम्रो छैन ठिकै छ है त
4: हुन्छ।
0: उहाँले फोन गर्नुभएको थियो हामीलाई दाङबाट फोन गर्नुभएको थियो तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा ग्रह र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805675223 नम्बरमा सम्पर्क तपाईँले गर्न सक्नुहुन्छ। मसँग प्रत्यक्ष रूपमा भेटेर समस्याको समाधान तपाईँले गर्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्न सक्नुहुन्छ हाम्रो कार्यालयमा अफिसमा आएर भेट्नुहोला। कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत गरिहाल्नु हजुर नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? रोल्पाबाट। शुभ नाम तपाईँको भन्नुहोस् त। सिस्ना के के कुन भन्नुभयो? ए सुषमा पुन। कसको विषयमा हेर्नुहुन्छ? छोरीको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2074 साल।
0: कति?
1: 74।
0: ए 2074 हजुर। अनि कुन महिना कति गते? साउनको 28 गते। के बार पर्छ? मिलेन त जन्ममिति। मिलेन मङ्गलबार सोमबार त आउँदै आउँदैन। मलाई त के थाहा हुन्छ र तपाईँको जन्मनु भएको तपाईँले हो मैले होइन। अब 74 साल होइन तपाईँको छोरीको। 74 साल होइन है 75 साल चाहिँ होला। मिल्दैन नि अब समय सकियो तपाईँको थोरै समयमा मैले तपाईँलाई फोन रिसिभ गरेको तपाईँको तपाईँको यो छोरीको 74 साल होइन है एकचोटि हेर्नु जाउँ दर्तामा ल। हुन्छ उहाँले फोन गर्नुभएको थियो रोल्पा जिल्लाबाट उहाँको छोरीको चाहिँ 74 साल चाहिँ होइन भने भने किनकि उहाँको जन्मबार मलाई थाहा रहेछ तर साल चाहिँ अलिक कन्फ्युज हुनुभएको जस्तो लाग्यो मलाई पनि। 9845175223 र 9805675223 तपाईँको लागि खुल्ला छ। दिनैभरि फोन गर्न सक्नुहुन्छ। दिनैभरि मसँग कुराकानी गर्न सक्नुहुन्छ। सल्लाह परामर्श लिन सक्नुहुन्छ। र मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर पनि भेट्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय पनि सकियो भनेर मलाई प्राविधिक मित्रले इसारा गर्नुभएको छ। भोलि बिहान ठिक 7 बजेमा कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्मको लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद श्रीवेदीलाई बिदा दिनुहोस्। नमस्कार। शुभ दिन।

रेडियो साइन 89.8 मेगाहर्ट्ज।

0: जापानिज इन्सेफ्लाइटिस ट्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो। यो लामखुट्टे सुँगुर बंगुर हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोस हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
1: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बालबालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने। बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय, चितवन।
2: रेडियो साइनम 89.8 मेगाहर्ट्ज।
3: सूचना संगीत र मनोरंजन को अटूट साहिनो, यो हो रेडियो साहिनो 89.8 मेगाहर्ट्ज।
4: साहिनो समय सूचक अहिले बिहान को 8 बज्यो। इट्स 8 AM।
5: आमा, एक गिलास दही खाम न, सारे गर्मी हो।
6: आमा, मलाई दूध है।
5: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
7: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
5: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
7: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
8: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलचोक।

0: एक्टिभेसन र युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801000447 क्लासिक टेक छोयो कि चल्यो
1: चैते धानमा नेट ब्लास्टको समस्या
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
3: रोगको लागि अनुकूल मौसम
2: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने
2: खेतमा पानी जमाइराख्ने
3: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने
2: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस् नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने क्यान्सर मुटु रोग दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट बिडी गुटका खैनी ई सिगरेट हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो अरूले गरेको धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ धूम्रपान गर्ने व्यक्तिलाई हृदयघातको लगभग 3 गुणा बढी हुन्छ
4: मदिराको सेवन नगर्ने रक्सी बियर वाइन जाड जस्ता मदिराको सेवन गर्दा हृदयघात कलेजो सम्बन्धी रोग पेट वा आन्द्रामा घाउ हुने क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन् मदिराको सेवनले घरेलु हिंसा अपराध र दुर्घटनालाई बढाउँछ
2: शारीरिक रूपमा सक्रिय रहने योग गर्ने हिडुल गर्ने दौड़ने साइकल चलाउने पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने शरीरको तौल बढी भए घटाउने स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने
4: नुन र चिनीको प्रयोग कम गर्ने नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर मुटुरोग र मधुमेह हुने जोखिमलाई बढाउँछ खानामा नुनको प्रयोग कम गर्ने दिनको 5 ग्राम भन्दा कम खाने गुलियो पेय पदार्थ मिठाई चकलेट जस्ता खानेकुराहरू कम खाने चिया र कफीमा चिनी कम हालेर खाने शुद्ध र सफा पानी पिउने एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने
2: सन्तुलित खाना खाने क्यान्सर मुटु रोग मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न दाल गेडागुडी दुध दही माछा बोसो नभएको मासु अण्डा हरियो साग सब्जी र फलफूल सन्तुलित मात्रामा खाने मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने खानासँग नुन नहालेको सलाद नियमित खाने
4: मानसिक तनावको व्यवस्थापन गर्ने ध्यान तथा योग गर्ने रिसलाई नियन्त्रण गर्ने परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने घुमफिर र रमाइलो गर्ने
2: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने रगतमा चिनीको मात्रा बढेको मधुमेह भएमा

0: होइन यो दिदी, कतै हिँड्नुको यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
1: मेरो मोबाइल देखेर जहिले डिस्काउन्छ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा।
0: हे दिदी, त्यसै म तपाईँलाई डिस्काउन्छु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
1: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर गेट, चनौली चौतारा आडेमा। प्रोप्राइटर कृष्ण नेउपाने। मोबाइल 9845009486।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
1: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
2: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
1: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
2: गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ट्ज।

0: सहकारीको आवाज समुदायको विश्वास सहकारी दर्पण हरेक आइतबार मंगलबार र शुक्रबार। नमस्कार, स्वागत छ तपाईलाई कार्यक्रम सहकारी दर्पणमा। म कार्यक्रम संचालक पुनम मगर। बागमती प्रदेश सहकारी तथा गरीबी निवारण मन्त्रालयको सहयोग सिर्जना संचार केन्द्रको उत्पादनमा तयार गरिएको रेडियो रिपोर्ट सहकारी दर्पणमा तपाईलाई फेरि पनि स्वागत छ। भरतपुरमा रहेको सामुदायिक रेडियो रेडियो साहिनो त्यस्तै गरी रेडियो शिवशक्ति सँगै इच्छा कामना गाउँपालिकाको इच्छा कामना एफएम र मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट तपाईले यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। कार्यक्रम सहकारी दर्पणमा विभिन्न क्षेत्रको सहकारी अभियन्ताहरूसँग संचालकहरूसँग शेर सदस्यहरूसँग हामी कार्यक्रममा प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। सँगै सहकारीको पछिल्लो अवस्थाको बारेमा पनि हामी कार्यक्रममा अवगत गराउँछौ नै। कार्यक्रम सहकारी दर्पण तपाईँ यति बेला सुनिरहनु भएको छ। सहकारीको प्रेरक अनुभव जानकारीको विशेष प्रस्तुति लिएर हामी आइसकेका छौं। आजको सहकारी दर्पण कार्यक्रममा हामी कुरा गर्दैछौ नेपालकै पहिलो सहकारी संघको बारेमा। यो सहकारीका जन्मदाता बखान सिंह गुरूङ हुनुहुन्छ र पहिलो सहकारी श्री बखान बहुद्देश्य सहकारी संस्था लिमिटेडको विषयमा त हामीले योभन्दा अगाडिको अंकमा कुराकानी गरिसकेका छौ। आज भने हामी कुराकानी गर्दैछौ जिल्लामा रहेका विभिन्न सहकारीको छाता संगठन जिल्ला सहकारी संघको बारेमा। सहकारीहरूलाई एउटै मालामा उन्दै देशकै पहिलो सहकारी बन्न सफल सहकारी हो जिल्ला सहकारी संघ चितवन। यसको स्थापना विक्रम सम्वत 2014 सालमा भएको थियो। स्थापनाका समयमा 17 सहकारी आबद्ध रहेका थिए। यसको विधिवत दर्ता भने विक्रम सम्वत 2017 साल जेठ 24 भएको थियो। दर्ताका बेला शेष सदस्यको संख्या 19 जना रहेको थियो। त्यस क्रममा यसको नाम भने राप्तीदुन सहकारी बिक्री तथा ऋण सहकारी संस्था लिमिटेड रहेको थियो। जिल्लामा खुलेका विभिन्न सहकारीहरूलाई यसै सहकारी मार्फत एकीकृत गरी विक्रम सम्वत 2029 सालमा जिल्ला सहकारी संघमा रूपान्तरण गरिएको थियो। त्यसबाट 39 वार्षिक साधारण सभामा जारी वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ। सहकारी संघ मध्ये पनि नमूनाको संघ बन्न सफल यस सहकारीमा हाल 7 विषयगत सहकारी संघहरू आबद्ध रहेका छन्। जसमा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ, कृषि सहकारी संघ, दुग्ध उत्पादक सहकारी संघ, ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संघ, बहुउद्देश्यीय सहकारी संघ, जडीबुटी उत्पादक सहकारी संघ र सामाजिक उद्यमी महिला सहकारी संघ। यिनै सहकारी संघहरूमा झण्डै 700 भन्दा बढी सहकारीहरू सक्रिय रहेका छन्। यी सहकारीहरू झण्डै 3,25,000 बढी सहकारीमा रहेको पाइन्छ। यस सहकारीले विभिन्न व्यवसायहरू पनि सञ्चालन गर्दै आएको छ। खाने साझा तेल मिल, साझा पेट्रोल पम्प, इन्जिन चार्जिङ स्टेशन त्यस्तै गरी आगामी दिनमा साझा अस्पताल समेत सञ्चालनमा ल्याउने तयारी गरेको छ। यस जिल्ला सहकारी संघ चितवनले गरेका महत्वपूर्ण कार्यहरू, यसका भावी योजना लगायतका विषयमा सुनौ अध्यक्ष शरद कुमार व्रतौलाको भनाई।
1: चैते धानमा नेट ब्लास्टको समस्या।
0: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्य रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम,
0: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू।
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
0: खेतमा पानी जमाइराख्ने।
1: विभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
0: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्। मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0564-93-495।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
0: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
1: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ।
0: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
1: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
2: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
0: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच सनौली बजार चितवन, प्रोप्राइटर लोकनाथ लामिछाने, मोबाइल 98-550-52-454, 98-455-20-454, इमेल lok.logic2@gmail.com।
2: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्स साथै AMC पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट IT सोलुसन।
3: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
4: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी?
5: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
4: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
5: बाबा, हाम्रै पश्चिम स्टोनको सागनगर टाउनमा रहेको निरल फोटो एन्ड भिडियोग्राफी छ नि।
4: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि निरल फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
5: सम्पर्क नम्बर 98-450-82-997,
3: 98-550-10-997।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 मेगाहर्ज।
7: एक अर्ब 19 करोड गतिविधिहरू पनि
0: फन्डहरूमा झन्डै
7: अब यो जिल्ला
0: त्यस्तै गरी आगामी दिनमा साझा अस्पताल समेत
7: चितवनको विषयमा जुन किसिमको
0: भावी योजना लगायतका विषयमा सुनौ अध्यक्ष शरद कुमार व्रतौलाको भनाई।
7: जिल्ला सहकारी संघ चितवनको विषयमा जुन किसिमको जिज्ञासा यहाँले राख्नुभयो यो विषयमा अब यो जिल्ला सहकारी संघ सुरुमा सहकारी ऐन अन्तर्गत रहेर जिल्ला साझा सहकारी संघ लिमिटेड हुँदै र 49 सालमा मन्त्री परिषदको निर्णयबाट यसको नाम परिवर्तन भई यो जिल्ला सहकारी संघ लिमिटेड हुन आएको छ र यो संस्था 2014 सालमा स्थापना भएर र आजसम्म यो संस्था यहाँसम्म आइपुगेको म यहाँलाई जानकारी गराउन चाहन्छु। र हाल अहिले यो जिल्ला सहकारी संघले जिल्लाभरि रहेका सबै प्रारम्भिक संस्था विषयगत संघहरूको अभिभावक र छात्र संघको रूपमा यसले आफ्नो सहकारी अभियानहरूलाई अगाडि बढाइराखेको छ र जिल्ला सहकारी संघ अहिले आफ्नो मातहतमा यसको 7 विषयगत संघहरू रहेको छ र यसले आफ्नो पनि आन्तरिक गतिविधिहरू पनि त्यसै गरी अगाडि बढाइराखेको छ र सबैभन्दा पहिला यसको पुरानो एउटा ऐतिहासिक कुरा के छ भने चितवन जिल्ला सहकारी संघले 2017 सालदेखि यसले चाहिँ स्थानीय तोरीलाई किसानसँग किनेर स्थानीय तोरीलाई नै पेलेर शुद्ध खाने तेलको बिक्री वितरण गर्दै आइराखेको छ र उत्पादन गर्दै आइराखेको छ जसले उत्पादनलाई पनि जोड दिँदै आएको कुरा म यहाँलाई राख्न चाहन्छु। र यसको साथसाथै अहिले आएर केही वर्ष यता 7-8 वर्षदेखि चाहिँ अब जिल्ला सहकारी संघले समग्र सहकारीहरूको चाहिँ अभियानमा बहस पैरवी मात्रै गरेर पनि पुग्दैन संघ आफू पनि बाँच्नुपर्छ र यसका मार्फतमा रहेका विषयगत संघहरूलाई पनि बचाउनुपर्छ र अभियानलाई नै जोड्दै लिएर जानुपर्छ भन्ने हिसाबले हामीले व्यावसायिक गतिविधिहरूलाई पनि अगाडि बढाएका छौं व्यावसायिक परियोजनाहरू पनि हामीले सञ्चालन गरेका छौं। त्यसमध्येमा अहिले एउटा रहेको छ साझा तेल उद्योग यसको इतिहास आफैमा पुरानो छ र दोस्रो अहिले साझा नमूना साझा पेट्रोल पम्प जुन अहिले नेपालमा अत्यधिक पेट्रोल इन्धन बेच्ने पम्पहरू मध्ये पर्छ यो कहिले पनि टप 10 भित्र 10 स्थानमा परिराखेकै छ र एकपटक त 5 स्थानमा पनि पर्न सफल भएको थियो र यसले आफ्ना सेवाग्राहीहरूलाई चाहिँ पेट्रोल राख्न आउँदा डिजेल पेट्रोल चाहिँ राख्न आउँदाखेरि चाहिँ अन्य पेट्रोल पम्प भन्दा प्रति लिटर 20 पैसाको दरले कममा आफ्नो उपभोक्तालाई र सेवाग्राहीलाई यसले उपलब्ध गराउँदै आएको कुरा पनि म तपाईँहरूको माझमा राख्न चाहन्छु। र गत वर्ष यसको चाहिँ टर्नओभर यसको आर्थिक कारोबार चाहिँ 1,19 करोडको थियो र अहिले हामीले लक्ष्य लिएका छौँ यसको 1,30 लाख भन्दा बढी चाहिँ यसको मूल्य अभिवृद्धि कर सहितको चाहिँ हुन जाने हामीले प्रक्षेपण गरेका छौँ र अलिकति समय पनि बाँकी रहेको छ र यो वर्ष जिल्ला सहकारी संघले अब नयाँ किसिमको व्यवसायलाई पनि ध्यान दिनुपर्छ र समयको माग अनुसार पनि जिल्ला सहकारी संघ चल्नुपर्छ भन्ने हिसाबले हामीले अहिले इभी चार्जिङ मेसिन जडान गरेका छौँ विद्युतीय सवारी साधनहरूलाई चार्ज गर्नका लागि विद्युतीय चार्ज गर्नका लागि 4 चाहिँ CCS2 को 4 गन र GPT को चाहिँ 4 गन गरेर चाहिँ यसरी चाहिँ सेवा प्रदान हामीले सुरुवात गरिसकेका छौँ र यसको साथसाथै यो जिल्ला सहकारी संघको आफ्नो पनि अन्य आय आर्जन चाहिँ हुने छ र जस्तो सटर भाडाहरू छन् सभा हलबाट चाहिँ भाडाहरू आउँछ र यसबाट चाहिँ लगभग यसको आमदानी चाहिँ अब आउने वर्ष चाहिँ यसको चाहिँ 1,74 लाख प्लस चाहिँ हाम्रो चाहिँ भाडा मात्रै उठ्ने गर्छ र यस कारणले गर्दा यसको चाहिँ आमदानीका चाहिँ स्रोतहरू यो रहेको छ। अब जिल्ला सहकारी संघले चाहिँ के गर्छ त भन्ने कुरा पनि चासोको विषय छ। आफैमा व्यवसाय मात्रै गरेर बस्छ या समग्र सहकारी ऐन नियम कानूनका विषयमा यसले बहस पैरवी पनि गर्छ भन्ने विषयमा पनि केही कुराहरू चाहिँ जनमानसमा कुराहरू उठेको छ र यो अभियानमा जिल्ला सहकारी संघले महासंघसँग र सम्बन्धित निकायहरूसँग मन्त्रालयसँग पनि यसले चाहिँ आफ्नो कामहरू बस पैरवीको कामहरू अगाडि बढाइराखेको म तपाईँलाई जानकारी गराउन चाहन्छु। र यसको साथसाथै यसले एउटा ड्रिम प्रोजेक्ट पनि अहिले लिएर आएको छ र त्यो ड्रिम प्रोजेक्ट चाहिँ के रहेको छ भन्दाखेरि चितवन जिल्ला आफै एउटा केन्द्र भागमा रहेको र सहकारीको जननी जिल्ला पनि भएको हुँदा यसले सहकारी आवासैको अध्ययन केन्द्र र यसको एउटा स्तर पनि के भन्दा 3-स्टार होटलको लेभलको बराबरको बनाउने सोचमा हामी गइराखेका छौँ र यसको साथसाथै हामी सामाजिक कार्यमा पनि जोडिराखेका छौँ। हरेक सहकारीले आफ्नो स्थापना दिवसको दिन होस् या वार्षिक उत्सव कार्यक्रमको दिन होस् या अन्य कार्यक्रम राखेर उहाँहरूले रक्तदान कार्यक्रम सञ्चालन गर्नुभयो भने हामीले प्रति चाहिँ रक्तदाता बराबर चाहिँ ₹100 दरले हामीले आर्थिक सहयोग पनि गरिराखेका छौँ र यसको साथसाथै र महिला दिदीबहिनीहरूले सञ्चालन गरेका विभिन्न किसिमका चाहिँ सहकारीहरू कृषि सहकारी बचत तथा ऋण सहकारी उद्यमी सहकारी दुग्ध सहकारी र अन्य चाहिँ सहकारीहरूमा शुद्ध दिदीबहिनीहरूले मात्र रहेर सञ्चालन गरेको संस्थामा हामीले उहाँहरूको स्वास्थ्य ठिक हुनुपर्छ। उहाँहरू ठिक भए उहाँहरू स्वस्थ भए संस्था पनि स्वस्थ हुन्छ र त्यो संस्थाले राम्रो प्रगति गर्छ भन्ने हेतुले प्रत्येक संस्थालाई आगामी वर्ष चाहिँ स्वास्थ्य शिविर हेल्थ क्याम्प सञ्चालन गर्ने हामीले यो निर्णय पनि गरेका छौँ र अहिले पनि यो वर्ष पनि हामीले 5 चाहिँ हेल्थ क्याम्प चलाइसकेको छ र भर्खरै पनि म एउटा हेल्थ क्याम्प सम्पन्न गरेर अहिले आइपुगेको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। र अब जिल्ला सहकारी संघले आगामी वर्षको लागि चाहिँ आफ्ना नीति तथा कार्यक्रम र प्रस्तावित बजेट पनि लिएर आइसकेको छ र यो प्रस्तावित बजेट चाहिँ अहिले जिल्ला सहकारी संघको चाहिँ 19,55,00,000 यो चाहिँ जिल्ला सहकारी संघ तर्फको र उता चाहिँ साझा पेट्रोल पम्प तर्फ चाहिँ यसको चाहिँ प्रस्तावित चाहिँ 1 अर्ब चाहिँ 34 करोडको चाहिँ हामीले प्रस्तावित बजेट पनि लिएर आएका छौँ र यसको साथसाथै अन्य व्यवसायीहरूको चाहिँ जोडेर अरू 1 करोडको चाहिँ लिएर आएको छौँ। यो कुरो तपाईँलाई मैले जानकारी गराएँ।
8: सामाजिक उद्यमी सहकारी संघको त्यसै गरी कृषि सहकारीको उहाँहरूले भाडा तिर्नुहुन्छ कि उहाँहरूलाई पनि कसरी बसिरहनु भएको छ त्यो विषयमा अलिकति मेरो जिज्ञासा।
7: अब उहाँहरूलाई हामीले यहाँ हाम्रो परिसरभित्र चाहिँ उहाँहरूलाई दुःखम सुखम हामीले उहाँहरूलाई यहाँ व्यवस्थापन गरेका छौँ। अब भनेको जति हामीले गर्न सकेका छैनौँ त्यो कुरो हामीले महसुस गरेका छौँ। तथापि पनि उहाँहरूलाई हामीले राख्ने व्यवस्थापन गरेका छौँ तर उहाँहरूलाई भाडा भनेर भन्दा पनि उहाँहरूको यो चाहिँ सरसफाई मर्मत यो विद्युत पानीको चाहिँ उहाँहरूले तिर्नुहुन्छ। त्यो बाहेक अरू उहाँहरूलाई अन्य आर्थिक भार हामीले लगाएका छैनौँ र उहाँहरूको उहाँहरूलाई चाहिँ अरू व्यवस्थापन गर्ला यति मात्रै नभइकन उहाँहरूलाई विशेष कार्यक्रमहरू गर्नु पर्यो भने हामीले सभा हल पनि निशुल्क पनि दिएका छौँ र विषयगत संघहरू पनि कोही अलि सम्पन्न हुनुहुन्छ कोही अलि कमजोर हुनुहुन्छ तर कमजोर संघ पनि माथि उठिराखेको छ। त्यसमाथि पनि दुग्ध सहकारी संघ चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघलाई चाहिँ हामीले उसका व्यवसायहरू सञ्चालन गर्नका लागि चाहिँ हामीले हामीसँग हाम्रो स्वामित्वमा रहेको चाहिँ भरतपुर चाहिँ 15 स्थित चाहिँ फुलबारी चौकमा रहेको जग्गा 2 बिघा करिब 2 बिघा जग्गा बराबरमा को जग्गाबाट 2 बिघा 7 गट्ठा जग्गा छ हाम्रो त्यहाँ। त्यसमध्ये चाहिँ हामीले उहाँहरूलाई चाहिँ अहिले 5 गट्ठा चाहिँ एउटा परियोजना बनाउनका लागि उपलब्ध पनि गराएका छौँ। अब अरू संघहरूलाई पनि हामीले व्यवस्थापन विस्तारै गर्दै जाने सोच बनाएका छौँ र उहाँहरूलाई पनि हाम्रो छत्र छायामा राखेरै र हाम्रो हामीले अभिभावकीय भूमिका निर्वाह गरेर उहाँहरूलाई चलायमान बनाएर यो सहकारी अभियानलाई अगाडि बढाउने सोचमा हामी अगाडि बढिराखेकै छौँ।
0: हामीले अध्यक्ष बर्तौलाको भनाईबाट पनि यस सहकारी संघको अब्बलताबारे थाहा पाइसकेका छौं र अब यसबाट सेवा लिनुभएका केही सेवाग्राहीहरूको पनि कुरा सुनौ। यसैबीच सहकारीबाट नै तेल किनेर लग्दै गर्नुभएकी भरतपुर 10 सिंचाई रोड निवासी गंगा अधिकारी सहकारी संघले उत्पादन गरेको तोरीको तेलको विषयमा यस्तो बताउनुहुन्छ।
9: मैले सधैँ सहकारीकै तेल खान्छु किनभने अब अन्त चाहिँ विश्वास लाग्दैन प्राइभेटको जे पनि मिसावट पनि हुन्छ सहकारीले चाहिँ त्यस्तो मिसावट गर्दैन भनेर मलाई चाहिँ त्यो विश्वासले नै त्यहाँको तेल लिएर आऊँ चाहिँ अब तेल अब जे होस् म बिहा कार्य जे पर्दा नि मैले तेल ल्याउने त्यहीँबाट सहकारीको त्यहाँ सदस्य होइन म चाहिँ अब अन्तैको सदस्य हो तैपनि अब सहकारी
10: कोही सदस्य
9: भए पनि म भन्थ्यो अन्तको भएर पनि मलाई सहकारीलाई विश्वास लाएर नै हो कि सुट पनि छ फेरि अब सदस्य हुनेलाई 10% सुट पनि गर्नुभएको छ किन सदस्यहरूलाई राम्रो भयो थुप्रै वर्ष भयो त्यहाँ त्यहाँको तेल खान थालेको त
0: यस संघले अत्यन्तै गुणस्तरीय तेल उत्पादन गरिरहेको छ। भरतपुरकै केन्द्र बाइपास रोडमा नै अवस्थित यस संघ परिसरमा नै तेलको बिक्री कक्ष समेत रहेको छ। पूर्व पश्चिम यात्राका क्रममा धेरैले यहाँबाट नै तेल किनेर लग्ने गर्छन्। शुरूमा बजार क्षेत्र केन्द्रित गरी तेल पेलाउन शुरू गरिएको यस मिल हाल नेपालका धेरै क्षेत्रमा तेल निर्यात गर्ने गरेको छ। सेवाग्राही गंगा अधिकारीले भने जस्तै धेरै यस क्षेत्रका तेल किनेर आफ्ना आफन्तीलाई पठाउने समेत गर्दछन्। सहकारी संघका व्यवस्थापक विनोद खतिवडाका अनुसार संघबाट मासिक 6,000 लिटर तोरीको तेल खपत हुँदै आएको छ। त्यसो त केही वर्षदेखि साझा पेट्रोल पम्पले पनि धेरै नै सेवा दिइरहेको छ। अध्यक्ष बर्तोलाले भने जस्तै धेरै सेवाग्राहीले मिलेसम्म यसै पेट्रोल पम्पबाट पेट्रोल डिजल आफ्ना सवारी साधनमा प्रयोग गर्ने गरेका छन्। पछिल्लो समयमा इलेक्ट्रोनिक भेहिकल ईभी गाड़ी धेरै नै किनेका छन्। इन्धन मूल्य आकाशीयकाले भने धेरै नेपालीको रोजाईमा ईभी गाड़ी हुने गरेको छ। त्यसैलाई मध्यनजर गर्दै सहकारी संघले आफ्नो कार्यालय परिसरभित्र नै विद्युतीय सवारी साधन ईभी चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ। 4 चार्जिङ उपकरणबाट 8 गाड़ी चार्ज गर्ने गरी स्टेशन सञ्चालनमा ल्याएको हो। सहकारी संघकै स्थापनाको दिवस अर्थात जेठ 24 गतेको अवसर पारेर सो ईभी गाड़ी चार्जिङ स्टेशनको समुद्घाटन समेत गरिएको हो। बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलले ईभी चार्जिङ स्टेशनको समुद्घाटन गर्नु भएको थियो। यस संघको स्टेशनबाट चार्जिङ गर्दा सेवाग्राहीले धेरै खाले सुविधा पाउने संघ चितवनका सूचना अधिकारी कृष्ण सुरेशले जानकारी गराउनु भएको छ। यस चार्जिङ स्टेशनमा लहरे गाड़ी चार्ज गरिरहेका भरतपुरका युवा व्यवसायीले यस स्टेशन खुलेदेखि आफू गाड़ी चार्ज गर्न सधैँ संघ परिसरमा नै आउने गरेको बताउनुभयो। किन त यही चार्ज गर्न आउनुहुन्छ, अन्यत्र पनि त स्टेशन छ नि भन्दा उहाँ यस्तो बताउनुहुन्छ।
10: यो चाहिँ हाम्रो चाहिँ CCS2 भन्छ यसलाई चाहिँ। CCS2 चाहिँ तपाईँको हाम्रो दुईटा गन हुन्छ, यसमा
11: चारवटा
10: गन छ, चारवटा गन छ, यसलाई CCS2 भन्छ। र उतापट्टि चाहिँ हाम्रो जिबिडी छ, उतापट्टि दुईवटा जिबिडी छ, त्यसको पनि 4 गन छ। अहिले चाहिँ हाम्रो चाहिँ अब तत्काल लागि चाहिँ हामीले 14 रुपियाँ राखेको छौँ, प्रति युनिट 14 रुपियाँ हो। अब त्यसपछि गएर चाहिँ अब हामीले चाहिँ एनइएको अनुसार चाहिँ 300+ एनइएको रेट चाहिँ त्यही रेट अनुसारको तपाईँको लो पिक आवर अनि पिक आवर अनि हाई पिक आवर भन्ने हुन्छ, त्यो पिक आवरको अनुसार चाहिँ हामीले अब हाम्रो यो चाहिँ तपाईँको जिल्ला सहकारी सङ्घ चाहिँ चितवन जिल्लाभरि रहेका विभिन्न प्रकृतिका सहकारीहरूद्वारा सञ्चालित त्यो सङ्घ हो। त्यस कारणले गर्दाखेरि यहाँ चाहिँ हामीले उपभोक्ताहरूलाई कस्टमरहरूलाई चाहिँ तपाईँको सुपथ मूल्यमा हामीलाई धेरै फाइदा पनि चाहिँदैन, हामीलाई विशेष गरी हामीलाई चाहिँ तपाईँको प्रति युनिट एनि जति लाग्छ 200 एनिएबाट त्यही अनुसारको हामीले रेट राख्न खोजेका छौँ र हामीलाई धेरै हाई प्रफिट पनि चाहिएको छैन। त्यसकारण अब अहिले तत्काल लागि हामीले सुरु पनि धेरै भएको छैन, 15 दिन जति भयो सुरु गरेको। यो सुरुवात गर्दाखेरि हामीले अहिले चाहिँ जम्मा 4 राखेका छौँ, 4 8 गन छ। र यसरी हामीले सुविधालाई चाहिँ अझै बढाउन लागि चाहिँ हामीले अलिक हाम्रो अझै स्पेस छ, यहाँ अगाडिपट्टि स्पेस छ, त्यसमा चाहिँ हामी अझै CCS2 चाहिँ थप्ने विचारमा छौँ।
12: मेरो नाम उपेन्द्र ढकाल, भरतपुर छ, गीतानगर। म त चार्जिङ स्टेसन भनेको मेरो हिँड्ने आउँछ चार्ज गर्नलाई चाहिँ। हजुर हजुर, 1 रुपियाँ सस्तो पनि छ हजुरको, फास्ट चार्ज पनि छ, यहाँको जस्तो चार्जर अन्त छैन हजुरको।
0: यस सहकारी संघमा हाल 4 महिला सहित 19 संचालक सदस्यहरू रहनु भएको छ। 470 भन्दा बढी सहकारीहरू आबद्ध रहेका छन्। चितवन जिल्ला दुग्ध सहकारी संघ, कृषि सहकारी संघ, बचत तथा ऋण सहकारी संघहरूका कार्यालय सहित जिल्ला सहकारी संघकै सभाहाल सहित केही सटरहरू भाडामा पनि रहेका छन्। देशकै नमूना सहकारी बन्न सफल यस जिल्ला सहकारी संघले सहकारी अभियानको छाता संघ बन्न सफल भएको छ। आजको कार्यक्रम सहकारी दर्पणबाट विदा लिनुपर्ने बेला भइसकेको छ। सहकारी संघको नारा दिगो सदस्य संघ संस्था सुदृढ तथा सक्षम संघर्षले सार्थकता पाओस्। फेरि अर्को बसाईमा भेटिनेछौ। बागमती प्रदेश सहकारी तथा गरीबी निवारण मन्त्रालयको सहयोग सिर्जना संचार केन्द्रको उत्पादनमा तयार गरिएको रेडियो रिपोर्ट कार्यक्रम सहकारी दर्पण आजको लागि यति नै। सहकारी दर्पण तपाईले रेडियो साहिनो त्यस्तै गरी रेडियो शिवशक्ति इच्छा कामनामा रहेको इच्छा कामना एफएम र मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट एकसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम सहकारी दर्पणबाट अब विदा माग्नु पर्ने बेला भइसकेको छ। यो समयसम्म कार्यक्रम सुनेर साथ पुर्याउनु हुने तपाईँ प्रति विशेष आभार व्यक्त गर्दै प्राविधिबाट साथ पुर्याउनु हुने प्राविधिक मित्रलाई विशेष धन्यवाद दिँदै कार्यक्रमबाट विदा हुन्छौ। नमस्कार। तपाईँको प्रत्येक पल शुभ रहोस्।
11: रेडियो साइन 89.8 मेगाहर्ट्ज।

0: एक गिलास दही खाम न, साह्रै गर्मी हो।
1: आमा मलाई दुध है।
0: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
2: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
0: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
2: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलचोक।

0: नेपाली रेडियो नेटवर्कको बिहान 9 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। नेपाल भित्रिएको 12 दिनपछि मनसुनी वायु देशैभर फैलिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णालीका बाँकी क्षेत्रमा पनि मनसुन पुगेसँगै यो वर्षको मौसमी प्रणाली देशभर विस्तार भएको हो। काठमाडौँ सहित देशका विभिन्न स्थानमा गैरातीदेखि नै पानी परिरहेको छ। पश्चिम नेपालमा धेरै वर्षा भइरहेको छ भने पूर्वी तराईमा तराई निम्नचापीय रेखा टाढा भएकाले सुक्खा छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार धादिङको गजुरीमा पछिल्लो 1 घण्टामै 19.6 मिलिमिटर वर्षा भएको छ। लमजुङको भुजुङमा 16 मिलिमिटर र भोरले टारमा 14.4 मिलिमिटर वर्षा भएको छ। गएको 24 घण्टामा कोशीदेखि सुदूरपश्चिमसम्म हल्कादेखि मध्यम र भारी वर्षा भएको छ। केही स्थानमा धेरै भारी वर्षा भएको छ। वर्षाका कारण बाँके, बदिया र कैलालीका साना नदीहरूमा पानीको सतह बढ़ेकाले बाढ़ी पूर्वानुमान महाशाखाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनेको छ। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाड़ी भूभागका केही ठाउँमा भारी वर्षाको सम्भावना छ। केही ठाउँमा धेरै ठूलो वर्षा हुन सक्ने भएकाले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यात्रा गर्दा र नदी किनारमा बस्दा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। खुल्ला प्रतिस्पर्धा मार्फत राजदूत नियुक्त गर्ने सरकारको तयारी निर्णायक मोडमा पुगेको छ। परराष्ट्र मन्त्रालयका अनुसार रिक्त रहेका 13 देशका लागि आह्वान गरेको खुल्ला आवेदनमा 4,000 भन्दा बढ़ेको आवेदन परेकामा हाल 2,700 जनालाई प्रारम्भिक छनौट गरिएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल बाँकी छनौट प्रक्रियामा जुट्नु भएको छ। यता संसद सचिवालयले पनि राजदूतहरूको संसदीय सुनवाईका लागि विशेष समितिको बैठक बोलाएर तयारी शुरू गरिसकेको छ। तर खुल्ला प्रतिस्पर्धा भनिए पनि आवेदकहरूको गोप्य राख्ने परराष्ट्र मन्त्रालयको निर्णयको आलोचना हुन थालेको छ। अन्य सार्वजनिक पदहरूमा आवेदकको सूची सार्वजनिक गरिने भए पनि राजदूतमा फरक मापदण्ड अपनाइएको भन्दै पारदर्शितामाथि प्रश्न उठेपछि सर्वोच्च अदालतले समेत सरकारसँग लिखित जवाफ मागेको छ। मन्त्रालयले भने योग्यता, क्षमता र तोकिएका 15 मापदण्डका आधारमा निर्देशिका पालना गरेर मात्रै अन्तिम नाम संसदीय सुनवाईका लागि पठाइने दावी गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको आज पद तथा गोपनीयताको शपथ ग्रहण हुँदैछ। पार्टी कार्यालय वनस्थलीमा बिहान 11 बजे शपथको कार्यक्रम राखिएको छ। हालै सम्पन्न पहिलो महाधिवेशनबाट 69 जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए। यसैबीच निर्वाचित सूचीबाट 2 जनाको नाम हटाएर नयाँ नाम थपिएपछि पार्टीभित्र केही विवाद समेत देखिएको छ। महाधिवेशन सकिएसँगै सभापति रवि लामिछाने बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरू तुल्याउने आन्तरिक छलफलमा लाग्नु भएको छ। पार्टी विधान अनुसार 51 जना केन्द्रीय सदस्य र 10 जना पदाधिकारी मनोनित गर्ने अधिकार सभापतिलाई छ। विशेष गरी पार्टीमा समायोजन भएका विभिन्न समूह र वरिष्ठ नेता बालेन्द्र शाह पक्षलाई समेटेर साझा टीम बनाउने तयारी भइरहेको छ। पार्टीलाई तत्काल आवश्यक पर्ने प्रवक्ता र कोषाध्यक्ष जस्ता पदहरू आजै बस्ने केन्द्रीय कमिटिको बैठकबाट टुंग्याउने सम्भावना रहेको राष्ट्रपतिले जनाएको छ। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले आफ्नो सुझाव संकलन कार्यलाई अन्तिम चरणमा पुर्याएसँगै प्रतिवेदन लेखनको काम शुरू गरेको छ। पार्टी उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा गठित कार्यदलले आगामी असार 19 गतेभित्र बाँकी रहेका परामर्श कार्यक्रमहरू सम्पन्न गर्ने तयारी गरेको छ। महासचिव शंकर पोखरेलको नेतृत्वमा तयार भइरहेको प्रतिवेदनलाई आगामी असार 22 गते बस्ने कार्यदलको बैठकले अन्तिम रूप दिनेछ। हालसम्मका छलफलहरूमा सहभागी बहुसंख्यक नेता तथा कार्यकर्ताले पार्टी पुनर्गठन गर्नुपर्ने पक्षमा मत राखेका छन्। कतिपयले पहिलो पुस्ताका नेताहरूलाई अभिभावकीय भूमिकामा राखेर दोस्रो र तेस्रो पुस्तालाई कार्यकारी जिम्मेवारी दिनुपर्ने राय दिएका छन् भने कतिपयले सिंगो केन्द्रीय कमिटिले पुनर्गठन गर्नुपर्ने सुझाव दिएका छन्। 22 गते कार्यदलबाट प्रतिवेदन पारित भएपछि यसलाई पार्टी सचिवालय र केन्द्रीय कमिटिको बैठकमा पेश गरिने जनाइएको छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा निहित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। शर्त तथा बन्देजहरू लागू हुनेछ।

आफ्नो व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: हजारसम्म को क्याशब्याक, सजिलो 0% EMI को सुविधा, नागरिकता भएको छ। वर्ल्ड कप टु वर्ल्ड कप, सीसीटीभी खेल सँगै भरोसा सँगै।
1: अब बाँकी खबर। संघीय संसद अन्तर्गतका विभिन्न चारवटा विषयगत समितिको बैठक आज बस्दैछ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग समिति, संसदीय सुनवाई समिति र अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बस्न लागेको हो। अहिले केही बेरमा बस्ने शिक्षा समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि छलफल गर्न विज्ञान तथा प्रविधि मन्त्री सहित पदाधिकारीहरूलाई बोलाइएको छ। यस्तै उद्योग तथा वाणिज्य समितिको बैठकमा, आन्तरिक कार्यविधि र संसदीय सुनवाई समितिको बैठकमा आगामी सुनवाईको आन्तरिक तयारीबारे छलफल हुने कार्यसूची रहेको छ। 11 बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा भने संस्कृति तथा पर्यटन मन्त्रालयले सन् 2027 आरोग्य वर्षका रूपमा मनाउन गरेको तयारी र नागरिक उड्डयन प्राधिकरणलाई दिएका निर्देशनहरूको कार्यान्वयन अवस्थाबारे समीक्षा गरिने संसद सचिवालयले जनाएको छ। आगामी आर्थिक वर्षको बजेटलाई लिएर विभिन्न प्रदेशमा देखिएको विवाद अझै सुल्झन सकेको छैन। बजेट सार्वजनिक भएको दुई साता बितिसक्दा पनि सुदूरपश्चिम कर्णाली, लुम्बिनी र कोशी प्रदेशमा सत्तापक्षकै सांसदहरूको असन्तुष्टि र अवरोधका कारण बजेटमाथिको बहस प्रभावित भएको छ। बजेटमा गम्भीर त्रुटि भएको, योजनाहरू असन्तुलित र निश्चित क्षेत्रमा मात्र केन्द्रित भएको आरोप सांसदहरूले लगाएका छन्। गण्डकी प्रदेशमा भने आगामी वर्षका लागि ल्याइएको 32.99 अर्ब रूपियाँको बजेट बहुमतले पारित भइसकेको छ। बागमती प्रदेशमा बजेटमाथि छलफल जारी छ भने मध्य प्रदेशमा 17 दिनपछि आजदेखि बजेटमाथि छलफल थाल्ने तयारी गरिएको छ। कोशी प्रदेश सरकारले ल्याएको 40.44 अर्ब रूपियाँको बजेट मन्त्री मुखी र असन्तुलित भएको भन्दै सत्तारूढ़ कांग्रेस र एमालेकै सांसदहरूले फेल गराउने चेतावनी दिएपछि प्रदेशसभा बैठक पटक पटक स्थगित भएको छ। सुल्झाउन दुवै दलका तीन जना समेटेर 6 सदस्य अनौपचारिक कार्यदल गठन गरिएको छ। कार्यदलले असन्तुष्ट सांसदहरूका व्यावहारिक र प्राविधिक मागहरू संकलन गरी बजेटलाई सर्वस्वीकार्य बनाउन ठोस प्रस्ताव तयार पार्ने प्रयास गरिरहेको छ। सुदूरपश्चिममा पनि बजेटलाई लिएर सत्ता साझेदार दल एमाले असन्तुष्टि जनाउँदै संशोधनको माग राखेपछि दुई सातादेखि प्रदेशसभा परिसर सुनसान बनेको छ। मुख्यमन्त्री कमल बहादुर शाहले बजेटमा प्राविधिक त्रुटि रहेको स्वीकार गर्दै सहमति जुटाउने प्रयास भइरहेको बताउनु भएको छ। लुम्बिनी प्रदेशसभाको बैठक आज दिउँसो 1 बजे बस्ने कार्यसूची रहे पनि बजेट विवादका कारण बैठक पुनः अनिश्चित बनेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यकै दल एमालेका असन्तुष्ट सांसदहरूले आफ्ना योजनाहरू काटिएको भन्दै बजेट पास हुन नदिने अडान राखेका छन्। कर्णाली प्रदेशसभामा पनि बजेटको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेकपाले निरन्तर बैठक अवरूद्ध गर्दै आएको छ। मुख्यमन्त्री रामलाल खडेलले सरकारले कुनै कानूनी गल्ती नगरेको र पुराना योजनालाई नै प्राथमिकता दिएको दावी गरे पनि प्रतिपक्षले नियम मिसेको र नयाँ योजना जथाभावी थपेको आरोप लगाउँदै विरोध कायमै राखेको छ। विशेषज्ञ चिकित्सक नहुँदा कैलालीको गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ। रेडियोलोजिस्ट डाक्टर होम पन्तको 2 महिना अघि सरूवा भएपछि अस्पतालमा यी सेवाहरू ठप्प भएका हुन्। दैनिक 20 जनासम्म बिरामीले सेवा लिने गरेको अस्पतालमा म्यामोग्राफी र भिडियो एक्सरे बन्द भएपछि सेवाग्राहीहरू निजी अस्पताल तथा बाहिर जान बाध्य भएका छन्। जनशक्ति अभावकै कारण निर्माण भइरहेका आईसीयू र एनआईसीयू सेवा पनि शुरू हुन सकेका छैन। नगदी जिल्लाले 5 वर्ष मुनिका बालबालिकाले पूर्ण रूपमा खोप पाएको सुनिश्चित गर्दै दिगोपना जिल्ला घोषणा गरिएको छ। 6 वटा स्थानीय तहका सबै लक्षित बालबालिकाले राष्ट्रिय तालिका अनुसारका सबै खोप लगाएपछि जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो। स्वास्थ्य कार्यालयका अनुसार म्याग्दीका 15 महिनाभित्रका 1080 जना र 5 वर्ष मुनिका 3974 जना बालबालिकाले 13 प्रकारका खोपको पूर्ण मात्रा पाएका छन्। जिल्लामा रहेका अस्पताल, स्वास्थ्य चौकी र खोप केन्द्रहरू मार्फत यो खोप अभियान सफल पारिएको स्वास्थ्य शाखाले जनाएको छ। ललितपुरको सामेताबाट सशस्त्र प्रहरी बलले खबाडी सामान बोकेका 10 वटा ट्रक नियन्त्रणमा लिएको छ। आवश्यक कागजात बिना नै ती सामान लोड गरेर काठमाडौँ उपत्यका बाहिर जान लागेका ट्रकहरूलाई गैराथे नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार ठूलो मात्रामा कबाडी सामान अवैध रूपमा बाहिर लैजान लागेको भने गोप्य सूचनाका आधारमा

0: प्रभाव क्षेत्रबाट दंगा नियन्त्रण रेजिमेन्टले ती गाड़ीहरू रोकेको हो। पक्राउ परेका ट्रकहरूलाई थप अनुसन्धान र कानूनी कार्यवाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। अब विदेशका खबर। इरान र इजरायल बीच बढ़दै गएको तनाव कम गर्न कतारको राजधानी दोहामा कूटनीतिक प्रयासहरू शुरू भएका छन्। कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानी र अमेरिकी विशेष दूतहरू स्टीव विटकफ तथा जारेड कुस्नर बीच दोहामा भेटवार्ता भएको हो। इरानी वार्ता कारहरू पनि यति बेला दोहामै रहेका छन्, तर अमेरिकी र इरानी टोली बीच तत्कालै आमने सामने वार्ता हुने कुनै तालिका बनेको छैन। इरानले युद्ध विराम र तनाव कम गर्नका लागि आफ्ना शर्तहरूमा अडान कायम राखेको छ। यता संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले प्यालेस्टाइनी शरणार्थीका लागि काम गर्ने राष्ट्र संघीय नियोगमा देखिएको 100 मिलियन डलरको आर्थिक अभाव पूर्ति गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरेको विदेशको अर्को खबर रहेको छ। कड़ा खर्च कटौती गर्दा पनि संस्था बन्द हुने अवस्थामा पुगेको उनले बताएका छन्। यो नियोगले गाजा, वेस्ट बैंक, लेबनान, जोर्डन र सिरियामा रहेका करिब 26 लाख प्यालेस्टाइनीहरूलाई खाद्यान्न, शिक्षा र स्वास्थ्य सेवा दिँदै आएको छ। इजरायलले यस नियोगमाथि सशस्त्र समूहलाई सहयोग गरेको आरोप लगाए पनि अहिलेसम्म त्यसको कुनै प्रमाण दिन सकेको छैन। खेल खबर। नेपाली राष्ट्रिय टोलीका लीग स्विमर समित आमेछाने युरोपियन T20 प्रिमियर लीगको पहिलो संस्करणमा अनुबन्धित भएका छन्। उनलाई रोटरड्याम डकर्स टोलीले आफ्नो समूहमा भित्र्याएको हो। यो टोलीमा दक्षिण अफ्रिकाका काफ डुफ्लेसी र हेनरिस क्लासन जस्ता नामवद अन्तर्राष्ट्रिय खेलाड़ीहरू समेत रहेका छन्। सन्दीपले सामाजिक सञ्जाल मार्फत नयाँ टोलीसँग नयाँ यात्रा शुरू गर्न आफू उत्साहित रहेको बताएका छन्। यता फिफा विश्वकप 2026 अन्तर्गत भएका खेलहरूमा जित निकाल्दै फ्रान्स र नर्वे प्रतियोगिताको अन्तिम 16मा प्रवेश गरेका छन्। गैराति भएको खेलमा फ्रान्सले स्वीडेनलाई 3-0 सहज अन्तरले हरायो। फ्रान्सका लागि केलियन एम्बापेले 2 र ब्राडले बारखोलाले 1 गोल गरे। अर्को खेलमा नर्वेले आइभरी कोष्टमाथि 2-1 रोमाञ्चक जित दर्ता गर्यो। नर्वेका लागि एन्टोनियो नुसा र एर्लिन हालान्डले गोल गरे। अब अन्तिम 16मा फ्रान्सले पाराग्वेको र नर्वेले ब्राजिलको सामना गर्नेछन्। यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बिहान 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।
1: रेडियो साइन 89.8 मेगाहर्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटो साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले बिहानको 10 बज्यो
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं
2: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ
1: नियमानुसार कर तिरौ दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ व्यवसायको सम्मान बढाउ
2: समयमै कर तिरौ सभ्य नागरिकको परिचय दिऊ
1: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश
2: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 0556394495
3: ए दाई पख्नुस् त पख्नुस् के गर्नु भएको
4: देख्नु भएन औषधि हालेको
3: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
4: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
3: हेर्नुहोस् है यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
4: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी
3: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
4: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
3: सुन्नुहोस् भाइ रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
4: हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
5: नेपाल सरकार विज्ञापन बोर्ड
1: चैते धानमा नेक ब्लास्टको समस्या
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
1: रोगको लागि अनुकूल मौसम
2: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
2: खेतमा पानी जमाइराख्ने
1: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने
2: ट्राइसाइक्लाजोल 75% WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
6: ल ल ल यता नआऊ है बुहारी, तलै बस, छाछुक नगर। आज कति दिन रे?
7: 3 दिन भयो।
6: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
7: केही हुनु सुने नहुने होइन कि, सफा गरी भइहाल्यो नि।
6: जेसुकै भन, म छुन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
7: महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
8: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
6: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
9: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
8: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसा

0: तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
2: महिनावारीलाई मर्यादित बनाउनु, विभेद अन्त्य गर्नु।

0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर चौक दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: के भयो? के को हल्ला खल्ला भयो?
4: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
3: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा
7: अविश्वास, सडक खण्डको तेल खोलामा पहिरो, सडक दुईतर्फी अवरूद्ध, टेलामक्स भ्रष्टाचारको मुद्दामाथि विशेष अदालतमा सुनवाई हुँदै वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गरिने, ड्रोन उडाउँदा चीनको नियन्त्रणमा परेका 2 नेपाली युवा भोलि रिहा हुने, जन्म शुद्ध नागरिकता रोक्ने ट्रम्पको आदेश खारेज, अमेरिकामा जन्मने बाल बालिकाको नागरिकता अधिकार सुरक्षित, अफगानिस्तान र पाकिस्तान बीचको सीमा क्षेत्रमा फेरि बढ़े तनाव, र मेक्सिको, फ्रान्स र नर्वे विश्वकपको अन्तिम 16 प्रवेश, आज राति अन्य 3 खेल हुँदै इंग्ल्याण्डले कंगोसँग खेल्ने।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। पासपोर्ट खरिद प्रकरणमा जर्मन दूतावासको तीन बुँदे प्रष्टीकरण सम्बन्धी खबरबाट। काठमाडौँ स्थित जर्मन दूतावासले नेपालको राहदानी खरिद प्रकरणबारे संचार माध्यममा आएका समाचारहरू गलत र भ्रामक रहेको भन्दै खण्डन गरेको छ। दूतावासले आज एक स्पष्टीकरण जारी गर्दै यो विषयमा नेपाललाई कुनै पनि विरोध पत्र वा चेतावनी नदिएको प्रश्न पारेको हो। बर्लिन स्थित नेपाली कार्यवाहक राजदूतलाई जर्मन परराष्ट्र मन्त्रालयमा नियमित कूटनीतिक बैठकका लागि आमन्त्रण मात्र गरिएको र कुनै सोधखोज वा प्रष्टीकरण माग नगरिएको दूतावासले जनाएको छ। जर्मनीले आफ्नो स्थगित मान्यता अनुसार अदालतमा विचाराधीन रहेका मुद्दाहरूका बारेमा कतै पनि कुनै टिप्पणी नगर्ने र न्यायपालिकाको स्वतन्त्रताको सधैं सम्मान गर्ने समेत स्पष्ट पारेको छ। राष्ट्रिय सभाको बैठक बस्दैछ। दिउँसो 1:15 बजे बस्ने बैठकमा प्रविधिको प्रयोगबाट हुने लैंगिक हिंसा रोकथाम तथा नियन्त्रण सम्बन्धी संकल्प प्रस्ताव पेश हुने भएको छ। महिला हकको संरक्षण र न्यायमा पहुँचा बढ़ाउन आवश्यक नीतिगत कानूनी र संस्थागत व्यवस्था गरी त्यसलाई लागू गर्नका लागि राष्ट्रिय सभा सदस्य रेणु चन्दले सो प्रस्ताव पेश गर्न लाग्नु भएको संसद सचिवालयले जनाएको छ। आजको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट आएको पत्र पढेर सुनाउनु हुनेछ। त्यस्तै बैठकमा परराष्ट्र मन्त्री सुशील खनाल र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले आफ्नो मन्त्रालयसँग जोड़िएका मौखिक प्रश्नहरूको उत्तर दिने कार्यसूची समेत रहेको छ। देशमा मनसुनी प्रणाली सक्रिय भएसँगै सरकारले विपद व्यवस्थापनका लागि सुरक्षा निकाय र सरकारी संयन्त्रलाई उच्च सतर्कतामा राखेको छ। मनसुन प्रतिकूल बन्दै गएपछि बाढ़ी पहिरो र डुबानको जोखिम न्यूनीकरणका लागि उद्धार र राहत टोली तयारी अवस्थामा राखिएका छन्। सशस्त्र प्रहरीले देशका 54 जोखिमयुक्त स्थानमा अस्थायी बेस स्थापना गरी 11-14 नम्बरको हटलाइन र मोबाइल एप संचालनमा ल्याएको छ। यस्तै नेपाली सेनाले पनि सम्भावित बाढ़ी पहिरोबाट अवरूद्ध हुन सक्ने सड़क खुलाउन विभिन्न स्थानमा बेली ब्रिज र हवाई उद्धारका लागि इटहरी सुर्खेत तथा काठमाण्डुमा हेलिकप्टरहरू तयारी अवस्थामा राखेको जनाएको छ। यसैबीच काठमाण्डु उपत्यका सहित देशका विभिन्न जिल्लाका नदी तथा खोलाहरूमा आज बाढ़ीको जोखिम बढ़ेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार झापा इलाम सिन्धुपाल्चोक काठमाण्डु ललितपुर भक्तपुर धादिङ चितवन र कास्की सहित 30 बढ़ी जिल्लाका नदीहरूमा बहाव बढ़ने सम्भावना छ। कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशमा गुड्ने पहाड़ी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ। यता मुगलिन नारायणगढ सड़क खण्डको तेन खोलामा आज बिहान सुखा पहिरो खस्दा सड़क दुईतर्फी अवरूद्ध भएको छ। अहिले त्यहाँ पहिरो पन्छाउने काम भइरहेको छ। टेरामक्स प्राविधिक खरिद प्रकरणमा पूर्व मन्त्री मोहनबहादुर बस्नेत सहित 16 विरूद्धको भ्रष्टाचार मुद्दामा आज विशेष अदालतमा सुनवाई हुँदैछ। न्यायाधीशहरू हेमन्त रावल दिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासमा यो मुद्दा हेर्दा हेर्दैमा राखेर सुनवाई हुन लागेको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री बस्नेत सहितका अधिकारीहरूमाथि 3,51 करोड़ रूपियाँ बिगो दावी गर्दै मुद्दा दायर गरेको थियो। पूर्व मन्त्री बस्नेतमाथि आवश्यक अध्ययन र कानूनी पूर्वाधार बिना नै सोझो टेरामक्स प्रविधि खरिद गर्ने निर्णय गराएको आरोप छ। सो मामलामा नेपाल दूरसंचार प्राधिकरणका तत्कालीन पदाधिकारीहरू पनि संलग्न रहेको अख्तियारको दावी छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: मेरो जस्तै बानी।
1: तपाईँको नवीन ब्याङ्कमा खाता छ कि छैन त?
2: चार वर्षको साथ चार वर्षकै वारेन्टी बिबीको विश्वास हरेकको हरेकको सिबीले बनाऊ घर अथवा वर्ल्ड कप 2026 अवसरमा सिबीले ल्याएको छ प्लस 3 वर्षको वारेन्टी साथै 36,000 क्यास ब्याक सजिलो 0% ईएमआईको सुविधा नागरिकता भएको छ वर्ल्ड कप टु वर्ल्ड कप सिबी खेलसँगै भरोसासँगै।

0: AITV मा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भए पुग्छ प्लस एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ्स गुड
1: राष्ट्रिय ध्वजवाहक नेपाल वायु सेवा निगमलाई कम्पनी मोडलमा लगिने भएको छ। निगमको 68 वार्षिकोत्सवका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री बालेन्द्र शाहले निगमको व्यवस्थापन सुधार्न र रणनीतिक साझेदारी भित्र्याउन कम्पनीमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढ़ाइने उद्घोष गर्नुभएको हो। प्रधानमन्त्री शाहले निगमभित्रको शासन र व्यावसायिकतामा सुधार गर्न निर्देशन दिँदै यस कार्यमा सबैको सकारात्मक सहयोग गर्ने विश्वास समेत व्यक्त गर्नुभएको छ। 68 वर्षगाँठका अवसरमा आज बिहान निगमले काठमाण्डुमा प्रभात फेरी समेत आयोजना गरेको थियो। नेपाल चीन सीमावर्ती लप्सी क्षेत्रबाट चीनिया सुरक्षाकर्मीको नियन्त्रणमा परेका दुई नेपाली युवा भोलि बिहिबार रिहा हुने भएका छन्। तातेपानी अध्यागमन कार्यालयका अनुसार काठमाण्डुका मनोज प्रजापति र भक्तपुरका सुदेव थापा मगरलाई चीनिया पक्षले कानूनी प्रक्रिया पूरा गरी छाड्न लागेको हो। लप्सी घुम्न गएका बेला उनीहरूले उडाएको ड्रोन चीनिया भूभागमा प्रवेश गरेपछि चीनिया सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए। नेपाली पक्षले औपचारिक पत्राचार मार्फत रिहाईका लागि अनुरोध गरिसकेको र हाल चीनको न्यालम काउन्टीमा रहेका दुवै युवाको अवस्था सामान्य र सुरक्षित रहेको अध्यागमन कार्यालयले जनाएको छ। नागढुङ्गा सिस्ने खोला सुरंग मार्गको निर्माण कार्य 5 वर्ष 9 महिनामा सकिएको छ। ठेक्का लिएको जापानी कम्पनीले काम सकेर सुरंग मार्ग आयोजनालाई हस्तान्तरण गरेको हो। आउँदो साउनभित्रै सुरंग सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। सञ्चालन अघि आवश्यक प्राविधिक तयारी अन्तर्गत सुरंग मार्गमा प्रयोग हुने सवारी साधन र उपकरणहरूको परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको छ। सुरंग मार्ग प्रयोग गर्ने सवारी साधनका लागि शुल्क निर्धारण गरिएको छ भने डिजिटल प्रणालीबाट भुक्तानी गर्ने व्यवस्था मिलाइँदैछ। सुरुङभित्र पैदल यात्री, मोटरसाइकल, तीन पाङ्रे गाड़ी र प्रज्वलनशील पदार्थ बोकेका सवारी साधनलाई गुड्न निषेध गरिएको छ। यो आयोजना जापान सरकारको 21.5 अर्ब रूपियाँ सहुलियत ऋण र नेपाल सरकारको 6 अर्ब रूपियाँ लगानीमा बनेको हो। विभिन्न सार्वजनिक निकायहरूको सिफारिशमा सार्वजनिक खरिद अनुगमन कार्यालयले 9 वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ। सम्झौता अनुसार काम नगरेका ती कम्पनीहरूलाई सार्वजनिक खरिद ऐन बमोजिम कालो सूचीमा राख्ने निर्णय गरिएको हो। कार्यालयले जारी गरेको सूचना अनुसार दोलखाको ओम बुद्ध कन्स्ट्रक्सन प्रणालीलाई सबैभन्दा बढ़ी 3 वर्षका लागि प्रतिबन्ध लगाइएको छ। यस्तै अन्य 8 वटा कम्पनीहरूलाई 1.5 वर्ष र 1 वर्षका लागि कालो सूचीमा राखिएको छ। खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मशान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब

तथा असमेकित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा निहित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

महामेरा है नदी स्थान खेल को मजा खिचे अपने आज विश्व विकास करो नदी देखी तीन महीना संपूर्ण चैनल पैकेज बोनस पाओ भरपूर मनोरंजन सहित बाटाहरू 979 ग्रीस होम को फिफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलरलाई मार्फत वा ग्रीस होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमए काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमए गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमए गरौं
2: आईएमए गरौं आईएमए गरौं।

0: हेलो एलजी एआई टीवीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको जन्मसिद्ध नागरिकता सीमित गर्ने कार्यकारी आदेशलाई खारेज गरिदिएको छ। अदालतले ट्रम्पको उक्त कदमलाई असंवैधानिक ठहर गर्दै अमेरिकामा जन्मने बालबालिकाको नागरिकता पाउने अधिकार कायम रहने फैसला सुनाएको हो। यो फैसलाले अमेरिकी संविधानको 14 संशोधनलाई नै सदर गरेको छ। ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिनमै गैर कानूनी वा अस्थायी रूपमा बसेका अभिभावकका बालबालिकालाई नागरिकता नदिने आदेश ल्याएका थिए। यो निर्णयको नागरिक अधिकारवादी संस्थाहरूले समेत स्वागत गरेका छन्। यता अफगानिस्तान र पाकिस्तान बीचको सीमा क्षेत्रमा फेरि तनाव सुलिएको छ। अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानी सीमा क्षेत्रमा जवाफी आक्रमण गरेको जनाएको छ। यसअघि पाकिस्तानले गरेको हवाई आक्रमणमा 26 जना सर्वसाधारणको मृत्यु भएको दावी अफगानिस्तानले गरेको थियो। पाकिस्तानी सेनाले भने 4 ड्रोन खसालेको दावी गर्दै आगामी दिनमा कड़ा जवाफ दिने चेतावनी दिएको छ। केही महिना शान्त रहेको सीमा क्षेत्रमा फेरि झडप शुरू भएपछि सुरक्षा चिन्ता बढ़ेको छ। खेलकुद फिफा विश्वकप फुटबलमा जीत निकाल्दै मेक्सिको फ्रान्स र नर्वे प्रतियोगिताको अन्तिम 16 पुगेका छन्। इक्वेडरलाई 2-0 हराउँदै मेक्सिकोले अर्को चरणमा स्थान बनाएको हो। मेक्सिकोका लागि जुलियन क्युनी उनास र राउल जिमिनेजले गोल गरे। मेक्सिकोले विश्वकपको नकआउट चरणमा 40 वर्षपछि जीत निकालेको हो। यस्तै स्वीडेनलाई 3-0 हराउँदै फ्रान्स र आइभरी कोस्टलाई 2-1 पछाउँदै नर्वे पनि अन्तिम 16 पुगेका छन्। अब अन्तिम 16 फ्रान्सले पाराग्वेको र नर्वेले ब्राजिलको सामना गर्नेछन्। यसै गरी विश्वकपमा आज राति र भोलि बिहान अन्य 3 खेलहरू हुँदैछन्। नेपाली समयअनुसार आज राति पाउने 10 बजे इंग्ल्याण्ड र कंगो भेट्नेछन्। यस्तै भोलि बिहान पाउने 2 बजे बेल्जियम र सेनेगल तथा बिहान पाउने 6 बजे अमेरिका र बोस्निया बीच खेल हुनेछ। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। पासपोर्ट खरिद प्रकरणमा जर्मन दूतावासको 3 बुँदे प्रष्टीकरण। नेपाललाई कुनै विरोध पत्र वा चेतावनी नदिएको दावी। राष्ट्रिय सभाको बैठक बस्दै प्रविधिबाट हुने हिंसा रोक्न प्रस्ताव पेश हुने। मनसून सक्रिय भएसँगै सुरक्षा निकाय उच्च सतर्कतामा। आज 30 भन्दा बढ़ी जिल्लाका नदीहरूमा बाढ़ीको जोखिम। पहिरोले अवरूद्ध मुगलिन नारायणगढ़ सड़क सुचारू। टेरामक्स भ्रष्टाचारको मुद्दामाथि विशेष अदालतमा सुनवाई हुँदै वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गरिने। ड्रोन उड़ाउँदा चीनको नियन्त्रणमा परेका 2 नेपाली युवा भोलि रिहा हुने। जन्मसिद्ध नागरिकता रोक्ने ट्रम्पको आदेश खारेज। अमेरिकामा जन्मने बालबालिकाको नागरिकता अधिकार सुरक्षित। अफगानिस्तान र पाकिस्तान बीचको सीमा क्षेत्रमा फेरि बढ़्यो तनाव। र मेक्सिको फ्रान्स र नर्वे विश्वकपको अन्तिम 16 प्रवेश। आज राति अन्य 3 खेल हुँदै इंग्ल्याण्डले कंगोसँग खेल्ने। साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। दिउँसो 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
0: आमा मलाई दुध है।
1: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
2: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
2: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसोक।
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
5: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
5: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
5: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
4: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: के भयो? के को हल्ला खल्ला हो यो?
7: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
8: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
6: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
8: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
7: हो त है, हामीले त ध्यानै नदिएको।
8: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
10: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
11: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
10: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
11: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौ।
10: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
11: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
10: सचेत बनाऊ।
11: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
13: 3 दिन भयो।
12: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
13: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
12: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
13: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
6: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
12: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
14: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: नमस्कार स्वयंसेविका दिदी।
17: नमस्कार नमस्कार। दुई दिनको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
18: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
17: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
16: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
17: हो त,
18: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
17: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
14: नेपाल सरकार विज्ञापन बोर्ड। Subscribe now and press the bell icon down on the

0: yo, susna sangeet monoranjan ko, otsahi no yo ho, pasin chitavan ko aavaz, samudayik radio sahino, sahino, sahino, 39.8 megahertz.
1: सहकार्यबाट आत्मनिर्भरता बचतबाट समृद्धि र समुदायबाट विकासको यात्रा सहकारीका प्रेरक अनुभव जानकारी र विशेष प्रस्तुति सहित आउँदैछ कार्यक्रम सहकारी दर्पण हरेक आइतबार मंगलबार र शुक्रबार सहकार्यबाट आत्मनिर्भरता बचतबाट समृद्धि र समुदायबाट विकास सहकार्यबाट आत्मनिर्भरता बचतबाट समृद्धि र समुदायबाट विकासको यात्रा सहकारीका प्रेरक अनुभव जानकारी र विशेष प्रस्तुति सहित कार्यक्रम सहकारी दर्पण हरेक आइतबार मंगलबार र शुक्रबार
2: नमस्कार यतिखेर हामी सामाजिक महिला उद्यमी सहकारी संघका विषयमा चर्चा गर्न लागिरहेका छौँ हामी कार्यक्रम सहकारी दर्पणका लागि यो आज सामग्री हामी तयार गर्दैछौँ यहाँसँग हामी कुराकानीकै क्रममा छौँ सर्वप्रथम यहाँलाई हार्दिक स्वागत गर्दछौँ यो कार्यक्रम हामीले रेडियो साहिनो पश्चिम चितवनमा रहेको त्यस्तै गरी शिवशक्ति रेडियो रेडियो मकानपुर र हाम्रो इच्छा कामना गाउँपालिकामा रहेको रेडियो इच्छा कामनाबाट पनि सुन्न सक्नुहुनेछ र आजको कार्यक्रममा हामीले विशेष गरी सहकारी यो महिला उद्यमी सहकारी संघ चितवनमा कसरी गर्ने यो के गरिरहेछ भन्ने विषयमा कुराकानीकै क्रममा हामीसँग जिल्ला अध्यक्ष हुनुहुन्छ पार्वती नेपालीज्यू यहाँलाई हार्दिक स्वागत गर्दछौँ र विशेष गरी यहाँ सामाजिक उद्यमी महिला सहकारी संघ चितवनको अध्यक्ष पनि हुनुहुन्छ साथसाथै संयोजक हुनुहुन्छ बागमती प्रदेशको पनि र समग्र रूपमा बागमती प्रदेशमा पनि कति सहकारीहरू छन् सामाजिक उद्यमी पछिल्लो समयमा सबै समाजको जड भनेको नै आर्थिक क्षेत्र हो र आर्थिक क्षेत्रको लागि उद्यम नै पहिलो जग हो भन्ने कुरा गरिरहेको हुँदाखेरि कस्तो किसिमको सहकारीको माध्यमबाट यहाँले कार्यक्रम गरिरहनु भएको छ र कति छन् चितवन जिल्लामा सहकारी संघ प्रस्ताव दिनुहोस्
3: हस् धन्यवाद सर्वप्रथम त रेडियो साइन
2: लगाएको
3: बनाइराख्ने अवसर दिनु भएकोमा यो कसरी जन्मियो यो सहकारी उद्यमी के हो र कति छन् बागमती प्रदेशमा भन्ने कुरा पनि सोचिराख्नु चाहे यो सामाजिक उद्यमी सहकारी संस्था चाहिँ 2067 सालदेखि जन्म भएको हो यो चाहिँ सुरुमा एफर इन्टरनेसनल नेपाल र महिला समूह समन्वय समिति पार्टनर एनजिओ थियो त्यति बेलादेखि नै पहिला समूह भयो 58 सालदेखि त्यहाँबाट सहकारी र सहकारी हुँदाखेरि हामीले ढोकालाई खास भोजन होइन जिउने जुक्ति सिकाउँ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै हामीले 12 आधार किलोको ट्रेनिङ लिएर उत्पादन अगाडि कसरी बढाउने बचत गर्ने विशेष गरी कृषि उत्पादन काम कसरी गर्ने महिला नै उद्यमी हुनुपर्छ महिलाले नै हाम्रो आफ्नो चाहिँ उत्पादन गरेर आफूले बजारमा लगेर आफूले दुई पैसा कमाइ भयो भने हामीले राजनीति सामाजिक आर्थिक सबैको सम्पन्न हामी महिलाबाट सुरु गरे भने मात्रै हामीले कसरी लगत्तै हामी अरूले त लामो समय यात्रा गर्छौँ लगत्तै 67-68 सङ्गठन गरौँ किनभने सङ्गठनको आवश्यकता पर्ने भयो हाम्रो उत्पादनमा कसैको चाहिँ दुध उत्पादन गरेको छ विविधीकरणमा गएको छ कसैको तरकारी छ कसैको फसिपोका छ कसैको चाहिँ किराना उपभोक्ता पसल छ कसैको रासायनिक मलहरू पनि छ होइन अनि थुप्रै कसैको ढाका छ होइन कसैको जडीबुटीहरू छ थुप्रै अब कुराहरू छन् बेसार चन्द्र सूर्य बेसारै हामीले अहिले बाहिर निकालिसकेका छौँ यस्तो छ अब सबै विविधीकरण आफ्नो आफ्नो सहकारीको नाम निकालेर हामीले उत्पादन गरिसकेका छौँ गर्ने अहिले चाहिँ गऱ्यौँ त्यति बेला त्यो सङ्गठन हाम्रो चाहिन्छ सङ्घ चाहिन्छ भन्ने हामीले लागेर हामीले सङ्घ दर्ता गऱ्यौँ दर्ता गर्न धेरै कठिन भएको थियो विषय नखुलेको विषयको पत्र पुछारि
2: विषय
3: नखुलेको भन्ने भएको थियो हामीले यो भिन्न प्रकृतिको
2: हो
3: अरूभन्दा भिन्न प्रकृतिको महिला आफैले सञ्चालन गरेको सहकारी यो चाहिँ तपाईँले दर्ता गर्नै पर्छ भने चाहिँ नेपालमा 3 सङ्घ मात्रै दर्ता छ बाँकेमा चितवन र नवलपुरमा 3 छ अहिले राम्रो बाटोमा असाध्यै राम्रो आफ्नो भवन छ, त्यसमा बिचमा अलिकति दुर्घटना भएको कारणले गाडीहरू स्टेन भएको हाम्रो पश्चिम बङ्गालको बजार हुन्थ्यो, त्यहाँनिर अलिकति अप्ठ्यारो परिरहेको अवस्था छ अहिले पनि।
2: हाम्रो चितवन जिल्लामा कतिवटा सहकारीमा
3: चाहिँ
2: अहिले
3: यसमा आबद्ध त 16 हो, तर सक्रिय त 13-14 भन्दा त्यति सक्रिय छैन होइन, 13-14 सहकारीहरू हुनुहुन्छ, 14 सहकारीको उत्पादन चाहिँ जिल्ला सङ्घले पनि व्यापार गरिरहेको छ, जस्तै 20,000 अनाथको चामलहरू अरू बेलाकोहरू हामीले सुर्खेतबाट लिएर आउँछौँ अथवा पढाइ प्रदेश ल्याउँछौँ, यहाँ ढाकामा पनि पठाउँछौँ, हामीले यहाँको प्रारम्भिकलाई पनि पठाउँछौँ, यहाँको प्रारम्भिक उत्पादन फेरि अन्त पठाउँछौँ, यहाँको यहाँ ल्याउँछौँ, यहाँको अन्त पठाउँछौँ, हामी आफै आफैमा बजार पनि खोज्ने अभ्यास भएको छ।
2: यसैलाई नै यहाँहरूले पछि जिल्ला सङ्घ हुँदै यहाँको अब सहकारीको महासङ्घमा त अवश्य पनि यहाँहरू हुनुहुन्छ र साथसाथै सामाजिक उद्यमी महिला उद्यमी सहकारी सङ्घलाई नै फेरि प्रदेश स्तरीय केन्द्रीय स्तरीय पनि लानुपर्छ भनेर होइन, त्यसरी यहाँहरूले सामाजिक उद्यमी सहकारी सञ्जालको रूपमा यहाँहरूले गठन गर्नुभयो।
3: त्यसै के भयो भने एकदम ठिक प्रश्न उठाउनु भयो, हामीले सङ्घ मात्रै त बनाएको छौँ, देशभरि हामी 7 प्रदेशमा छौँ, लगभग 4,00,000-5,00,000 परिवार छौँ, त्यसमा हाम्रो देशैभरि 306 सहकारी छ, हामी हाम्रो सेवा भनेर गर्न आएको छौँ, त्यसमा चाहिँ 230 सहकारी आबद्ध भइसकेको छ, र अहिले हाम्रो चाहिँ उद्देश्य भनेको चाहिँ केन्द्र सङ्घ पनि बनाउनुपर्छ, केन्द्र सङ्घ मात्रै बनाएको भने अन्तर्राष्ट्रिय सहकारी महासङ्घ पनि समग्र सहकारीको पनि एक जिल्ला सङ्घबाट म पहिला चाहिँ उपसमितिमा थिएँ, अनि त्यसपछि उपसमिति पार गरेर मैले केन्द्रीय समितिमा पनि म पावल अहिले म गइरहेको छु र बागमती प्रदेशको पनि समेतहरू सहकारी तर्फबाट जिल्लाबाट चाहिँ भएको हुनाले अब हामीले सङ्घ पनि चाहन्छौँ भने केन्द्र सङ्घ बनाउनु भएर 64 सहकारी जम्मा गरेर लगभग 1 वर्ष बितिसकेर लाग्यो, हामीले सदस्य समिति गठन गरेर 18,00,000 जति हाम्रो सियो रकम प्रवेश शुल्कलाई चाहिँ जम्मा गरेर हाम्रो सेवाको सचिव शैलजा घिमिरे पौडेलको र मेरो संयोजकमा उहाँ सचिव भनेर अरू सहकारी समिति बनाएको छ, उपाध्यक्ष लगाएको छ, त्यो समितिको तदन समितिको उसमा चाहिँ हामीले जम्मा गरेर सबै पैसा गरेर लास्टमा चाहिँ अहिले अर्थ मन्त्रालयबाट पास गरेर अनि कानुनमा गइसकेपछि हामीले रोकेको छ, जेजे आन्दोलन विषयमा चाहिँ हामी त्यसरी अहिले अन्नलगालमा छौँ, त्यसको पार्ट चाहिँ हामीले अगाडि बढाउँदै छौँ, किनभने यसलाई पनि खातासँग चाहिन्छ भने चाहिँ हामीले आधिकारिक रूपमा यसलाई खातासँग बनायो भने बिजनेस गर्न चाहिँ हामीलाई सहकारी मात्र जान सहयोग हुन्छ, अहिले सेवा चाहिँ हामी नितान्त सेवामा छौँ, बागमती प्रदेशको रत्नगर नगरपालिका चितवनमा 2 कट्ठा 2 धुर जग्गा किनेर पनि सेवाको तालिम स्रोत गर्ने हुनाले अनि त्यसमा भवन पनि बनेको छ, तर सम्पन्न गर्न अहिले फेरि
2: पछिल्लो समयमा यहाँले पनि अनुभव गर्नुभएको सहकारी जुन समस्याग्रस्त सहकारीहरू धेरै चाहिँ ले गर्दाखेरि अप्ठ्यारो अवस्थामा सहकारीप्रति हेर्ने नजर पनि होइन, तर हाम्रो बागमती प्रदेशको अहिलेको सहकारी तथा गरिबी निवारण मन्त्री उहाँले विनोद रायनाजीजीले नै भन्नुभएको थियो, महिलाहरूले चलाएको सहकारी भनेको चाहिँ एकदमै राम्रो छ होइन, केही एक दुईवटा उदाहरण बाहेक धेरै चाहिँ राम्रो नै छ, सफल छन् भन्नुभएको थियो, यहाँको अनुभूतिमा त्यस्तो के छ, समस्याग्रस्त महिलाहरूले चलाएको सहकारी यहाँहरूको उद्यमी सामाजिक उद्यमी सहकारी कुनै छन् परेका छन्?
3: त्यस्तो छैन, मन्त्रीले चाहिँ जुन कुरा राख्नुभयो एकदमै स्पष्ट रूपमा राख्नुभएको थियो, एकदमै सही हो, हाम्रा 25,000 लगभग सहकारी छन्, त्यस गरी अब भनौँ विभिन्न नीति विधि प्रविधिमा नजाँदाखेरि हामीले आफ्नो सिद्धान्तमा नजाँदा सहकारीको सिद्धान्त हामीले नपछ्याउँदा भएका दुर्घटना 250-300 दुर्घटना भएको छ भने अरू बाँकी 21,000 सहकारीलाई नै एउटै जालामा हाल्नु राम्रो होइन, किनभने अलिकति छोरेले भनौँ एउटा आलु पुग्यो भने त बोराभरि गनाउँछ भाँचो भएको,
2: हाम्रो मैले छैन
3: महिला उद्यमी 70% आजसम्म त रेकर्डमा आएको पनि छैन, हामी चाहिँ 56% महिलाहरू छौँ, तर सहकार नै 40% सहकारी महिलाका छन् देशभरि, महिला र सहकारीमा चाहिँ अब्बल महिलाको सहकारी भन्ने त अन्नपूर्ण कोषले पनि आजभन्दा 2 वर्ष अगाडि दिएकै छ, आजसम्म पनि त्यो निरन्तरता छ, हामीले महिलाका सहकारीमा त्यति त्यस्तो नराम्रो आवाज सुनेन छैनौँ, कहीँ पत्रिकामा देखाएको पनि छैनौँ,
2: हाम्रो अनि यसै चितवन जिल्लामा नि कुनै सहकारीहरू यहाँले खोल्नुभयो 66 सालदेखि र अहिले कुनै अप्ठ्यारो अवस्थामा पर्नु भएको या चलाउन नसक्नु भएकोहरू त्यस्तोहरू चाहिँ के कारणले चलाउन सक्नु भएको छैन थोरै यस विषयमा?
3: होइन
2: हाम्रो यही सामाजिक उद्यमी
3: छैन, थोरै वर्ष त्यसमा लाउनु छ, आफ्नो बजारमा जानुपर्छ, प्रतिस्पर्धा गर्न सक्नु भएको छैन, त्यस कारणले अलिकति अप्ठ्यारोमा पर्नु भएको छ। त्यही नै हो,
2: कुनै कुनै
3: संस्था चाहिँ सबै प्रतिशत हुन्छन् भन्ने हुने, कुनै अब जनजाति अब चौधरी समुदायका पनि तिनवटा चौधरी छन् हाम्रो, चौधरी मात्रै समुदायका त्यस्ता सहकारी पनि छन्, उहाँहरूलाई गर्नुपर्ने भएको छ, उहाँहरूको समुदायले एउटा ढाका गर्नुपर्ने भएको छ, एउटा गडौलाको मल उत्पादन गर्नु भएको छ, कस्तो राम्रो छ, गडौलाको मल बनाउनु भएको छ,
2: सामाजिक उद्यमी
3: व्यवसाय गर्नुभएको छ, होइन अब शान्ति कुण्डल विविधीकरण गरेको छ, यो विषयलाई यो आफ्नो चाहिँ उत्पादनलाई उपभोक्ता मार्फत विकासम गरेर बजारको काम गरिरहेको छ, उपभोक्ता चलाएको छ, मतलब शरीरले पनि हामीले सबैको छ, अनि यसरी कसरी केटाकोटी सक्ने लगनशील बाख्रा भनिरहेको छ, अनि हाम्रो चन्नी भन्जाङमा पनि कसरी घर छ, चन्नी भन्जाङ सामाजिक उद्यमी पनि राम्रै छ, अनि अब यसरी सर्वाङ्गीण आधार किला चन्नी भन्जाङ होइन, अनि बिस हजारे शान्ति कुञ्ज, अनि उपहार तरकारी छ यिनीहरूको चाहिँ उपहारको, अनि यता आत्मनिर्भरको उहाँहरूको तरकारी अनाधिक चामलहरू यिनीहरूको खाद्यान्नतिर पनि बढी छ, कृषि उपजै छ प्राय खसी बोका देशभरिको हेर्नु त धेरै घुममा छ, चितवन जिल्लाको पनि कुनै पनि कुनै विषयमा जोडिनु भएको छ, त्यो हुनाले जिल्लासँग पनि यो अभ्यास गरौँ न त भनेर हामी अहिले
2: जे समस्याग्रस्तमा चाहिँ सामाजिक महिला उद्यमी सहकारी परेका छैन। यो महत्त्वपूर्ण समयको लागि कार्यक्रमकै बिचमा हामीले यहाँलाई यो समय हामीलाई उपलब्ध गराउनु भयो, धेरै धेरै आभार प्रकट गर्छु।
3: राख्ने अवसर दिनुभयो मलाई, त्यो राख्ने अवसर दिने यहाँहरू सबैको लागि म एकदमै धन्यवाद आभार
2: गर्छु। भोलिका दिनमा पनि हामी सँगै साथै यहाँहरूसँग नै फेरि अन्य विषयहरूमा पनि उठान गर्ने क्रममा जोडिन्छौँ। धन्यवाद,
3: हुन्छ, धन्यवाद।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
0: आमा मलाई दुध है।
1: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
2: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
2: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
5: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
5: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
5: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
4: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ए के भयो, के को हल्ला खल्ला हो यो?
7: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
8: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
6: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
8: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
7: हामीले त ध्यानै नदिएको।
8: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
10: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
11: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
10: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
11: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
10: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
11: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
10: सचेत बनाऊ।
11: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
13: 3 दिन भयो।
12: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
13: केही हुन्न मुआ, सुने नहुने होइन कि, सफा गरी भइहाल्यो नि।
12: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
13: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
14: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
12: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
15: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: नमस्कार सेन्सेविका दिदी।
18: नमस्कार नमस्कार। दुई जुको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
19: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
18: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
17: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
18: हो त,
19: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
18: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: किन आँखा मिचेको मिचेको गरेको
2: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाइसी क्या
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगीले के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
2: बुझे।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
6: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
5: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
6: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउनु र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
5: ए हो र बाबु?
6: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
5: ए
6: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
5: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
9: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
8: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
9: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
8: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
9: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
8: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
9: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
8: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
9: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
8: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
9: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
8: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
9: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
8: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महा

0: हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुशी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यो टिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई?
2: तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने भने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेच बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: Hola, ¿qué tal?
1: ¿Cuánto salió de ahí, Naya? ¿Cuánto te la has
2: आज गएर देउराली बस्थ्यो अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी
1: हो र यसको हिँडाइले त चार दिन पनि पुगेन जमिन

组织那从今朝我们认真过阿都撒哈努有何来的撒哈努那那边特别 art art mega hertz

झन् काफ्रेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या गाउँदै गाउँदैन त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउँ

सासुको धर्म परे के गर्नु के गर्नु देखाउने माया भगाउने माया हुन्छ सम्झाउनु भन्छु राजले फर्काउँछ

टाँसे र पम्प बन्द निगमले खटाएका तीन टोलीले शुरू गरे अनुगमन सोचालित प्रणालीबाट भाड़ा समायोजन गर्न व्यवसायको माग मनसुन जन्य विपद प्रति कार्यमा जुट्यो सरकार सुरक्षा निकाय हाई अलर्टमा युरेनियम उत्खननका लागि कुनै पक्षसँग सम्झौता नभएको परराष्ट्र मन्त्रीको भनाई राष्ट्रपतिका पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ बजेट नल्याउने तेइस स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण चालू आर्थिक वर्षमा 275 निर्माण कम्पनी कालो सूचीमा जेलबाट फरार कैदी चोरीको गाड़ी सहित 70 पक्राउ पाकिस्तानमाथि अफगानिस्तानको हवाई आक्रमण सीमा क्षेत्रमा बढ़यो तनाव भारत र पाकिस्तानका 117 प्रबुद्ध नागरिकद्वारा संयुक्त पत्र प्रधानमन्त्री मोदी र शहबाज शरीफलाई सम्बन्ध सुधार गर्न अपील र फिफा विश्वकप फुटबलमा आज राति र भोलि बिहान 3 खेल हुने इंग्ल्याण्डले कंगोसँग खेल्ने मेक्सिको फ्रान्स र नर्वे विश्वकपको अन्तिम 16 प्रवेश

0: Sama, tu, account open, activate any karobar, sa feeling sanga. Easy life easy, but now they heard a deal. Global smart plus, life ko pesma baiki.
1: World Cup to World Cup.
0: Our first a co-sat, our first a warranty. City ko bistar, har ek goal, har ek gutsa. City TV me banau ghar athakha.
2: World Cup 2026 ko basar ma City TV le laeko cha. 2 plus 3 barsha ko warranty. Sathai 36,000 samma ko cashback. Sajilo 0% EMI ko suvidha. Nagrikta bhayeko cha. World Cup to World Cup. City TV, khel sangai, bharosa sangai.
3: Krishi Vikas Bank लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना. यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार वसन्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार वसन्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ. विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ. कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामशाह पथ, काठमाडौँ.

0: Radio.
1: Your Wazgo, Nepali Radio Network. It's a fine song of Nepali Radio Council.
0: Kathmandu Upatyakama Radio NRN 99.1, Thau Thau Ka Radio Station Haru Ra Nepali Network.com Bata, Ekai Sath Prasaran Bhairaeko Nepali Khabar Shuru Garau, Mulya Ghatepachi Pump Ma Indhan Ko Abhav Sambandhi Khabar Bata, Mulya Ghatne Anuman Ma Petrol Pump Le Tel Nauthaudaa Petroleum Padartha Ko Abhav Dekhieko Cha. Kathmandu Lagayat Deshbhar Ka Dherai Petrol Pump Le Petrol Chaina Bhanne Bord Taakera Petrol Pump Bandh Gareka Chhan. Mangalbar Nepal Aayal Nigamle Petrol Ma 20 Rupaiyaan Tatha Diesel Ra Multitel Ma Prati Liter 30 Rupaiyaan Ko Darle Mulya Ghataeko Thiyo. स्वचालित मूल्य प्रणाली अनुसार प्रत्येक अंग्रेजी महीनाको 15 तारीक र अन्तिम दिन मूल्य समायोजन गर्ने व्यवस्था अनुसार निगमले आज मूल्य समायोजन गरेको हो. अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको बेला नेपाली बजारमा घट्ने निश्चित भएको अवस्थामा धेरै इन्धन उठाउँदा नोक्सानमा जाने भएले मंगलबार अधिकांश पम्पले डिपोबाट इन्धन नउठाएको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो. सोही कारण पम्पहरूले पेट्रोल नबाँडेको जानकारी आएको उहाँको भनाइ छ. बजारमा अहिले पेट्रोलियम पदार्थको अभाव देखिएपछि नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा तीनवटा टोली परिचालन गरेर अनुगमन गरिरहेको छ. यता इन्धनको भाव घटेसँगै यातायात व्यवसायले स्वचालित प्रणाली अनुसार भाडा समायोजन गर्न माग गरेका छन्. यसअघि इन्धनको मूल्य बढ्दा सरकारले भाडा बढ़ाएको थियो. राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सांसदहरूले उठाएका प्रश्नको जवाब दिन सरकारलाई रूलिङ गर्नुभएको छ. आज बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष दाहालले सरकारका सबै मन्त्रीलाई सांसदहरूले उठाएको प्रश्नको जवाब दिन निर्देशन दिनुभएको हो. उहाँले भन्नुभयो, राष्ट्रिय सभाको बैठकमा माननीय सदस्यले आकस्मिक समय, शून्य समय, विशेष समय र प्रादेशिक सरकार समयमा उठाएका विषयको जवाब सभामा दिन नेपाल सरकारका सबै माननीय मन्त्रीलाई निर्देश गर्दछु. सांसदहरूले प्रधानमन्त्री बालन शाहको विवादित व्यक्तिसहित विभिन्न विषयमा सरकारको जवाब खोजिरहेका छन्. बजारमा पटक पटक देखिने औषधिको अभावलाई समाधान गर्न औषधि व्यवस्था विभागले न्यूनतम मजदात राख्ने व्यवस्था लागू गर्ने तयारी गरेको छ. विभागले विशेष गरी क्यान्सर, दुर्लभ रोगका औषधि र जीवन रक्षक औषधिको अभाव हुन नदिन यस्तो योजना अगाडि बढ़ाएको हो. विभागका निमित्त महानिर्देशक शिवानी खड्कीका अनुसार उत्पादन, आयात र मूल्य निर्धारणका कारण बजारमा बेला बेला औषधिको चरम अभाव देखिने गरेको छ. मनसूनी प्रणाली सक्रिय भएसँगै बाढ़ी पहिरो र डुबानको जोखिम बढ़ेको छ. बुधबार र बिहिबार मौसम थप प्रतिकूल रहने पूर्वानुमानपछि सरकारले विपद प्रतिकारीका लागि सुरक्षा निकाय र सरकारी संयन्त्रलाई उच्च सतर्कतामा राखेको छ. बंगालको खाड़ीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसून थप सशक्त बनेपछि देशभरका जोखिममुक्त क्षेत्रमा उद्धार र राहतका लागि सुरक्षाकर्मी तैनात गरिएका छन्. हामीसँग खबर अझ बाँकी छन्. नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला.
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो.

0: प्रशासन ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लायो। जिन्दगीमा हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो मोबाइल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैले सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नवीन ब्याङ्कमा खाता छ कि छैन त?

AIT मा हेर्नुस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपीरियन्स AIT लुक्स गुड

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ ग्रहण गरेका छन्। पार्टी केन्द्रीय कार्यालय चितवनमा सभापति रवि लामिछानेले आज शपथ गराउनुभयो। चितवनमा भएको पहिलो महाधिवेशनले 900 केन्द्रीय सदस्य चयन गरेको थियो। सभापतिमा रवि लामिछाने, उपसभापतिमा स्वर्णिम वार्ले र सविता गौतम, महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको थियो। यस्तै सह महामन्त्रीमा हरि ढकाल, असीम शाह र निशा दागी निर्वाचित हुनुभएको थियो। 19 मध्ये वरिष्ठ नेता सहित 11 पदाधिकारी मनोनित हुनेछन्। परराष्ट्र मन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्यता नभएको स्पष्ट पार्नुभएको छ। राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाब दिँदै वहाँले यस्तो क्षेत्रमा खानी उत्खनन सम्बन्धमा कुनै पनि पक्षसँग कुनै प्रकारको सहमति वा सम्झौता नभएको जानकारी गराउनु भएको हो। मन्त्री खनालले केही डिजिटल संचार माध्यममा आएका यस्ता दावीलाई पूर्णत आधारहीन भन्दै नेपाल सरकारका सम्बन्धित निकायहरूले यसअघि नै त्यसको खण्डन गरिसकेको बताएका छन्। मन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्यता नभएको स्पष्ट पार्नुभएको छ। राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासा

0: राज्य स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बोर्लाकोटीले सुनवाईको लागि प्रस्तावित व्यक्ति विरूद्ध उजुरी दिने सबैलाई संसदीय सुनवाई समितिमा बोलाउन आवश्यक नरहेको बताउनु भएको छ। आज संसदीय सुनवाई समिति बैठकमा भएको आगामी सुनवाई सम्बन्धी कार्यहरूमा आन्तरिक तयारी सम्बन्धी छलफलमा उहाँले यस्तो बताउनु भएको हो। उजुरीकर्तालाई बोलाउने वा नबोलाउने अधिकार समितिका सभापतिको क्षेत्राधिकारभित्र राख्नुपर्ने उहाँको भनाइ छ। व्यवस्था सहकारी संघ मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी आर्थिक वर्ष 2083-84 वार्षिक नीति कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगरेका 23 स्थानीय तहसँग स्पष्टीकरण माग गरेको छ। पत्र मार्फत विभिन्न गाउँपालिका र नगरपालिकालाई 3 दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर विवरण पठाउन निर्देशन दिइएको छ। पत्रमा स्थानीय सरकार संचालन ऐन 2074 तथा अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको राजस्व र व्यय बजेट असार 10 गतेभित्र कार्यपालिकाबाट स्वीकृत गरी सभामा पेश गर्नुपर्ने तथा असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानूनी व्यवस्था रहेको उल्लेख गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

گل هر گوشا سیتی سیتی رو بنام کر اتاکا World Cup 2026 کا بسر ما سیتی تیمی نے لائے کو سا روپس تری پرس نکو وارنٹی ساتھ 36,000 سمر کو کیاش بیک سجینا 0% EMI کو سبیدہ نادیب سا بھائے پوچھا World Cup to World Cup سیتی تیمی کھیل سنگئی بھروسا سنگئی Pisco, cusico, cosos, pisco, casco, jarexan, romance, amparos. Fútbol, coma, jamela, herna, dishon. Chel, coma, chakiteo, apnei, hon. Adoy, dishon, brisa, caron. Fondo, dinde, chitin, no inasta, mas, ampura, siano, back is bonus, pa. Pisco, casco, dishon. भरपूर मनोरंजन सहित मात्र 999 ग्रीस होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा ग्रीस होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: Jersey. AITV मा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भए पुग्छ प्लस एक्सचेन्ज भ्यालु प्लस 4 years फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड
1: विदेशका खबर अफगानिस्तानको तालिबान प्रशासनले पाकिस्तानभित्र हवाई आक्रमण गरेको दावी गरेको छ अर्कोतर्फ पाकिस्तानले भने आफ्नो सेनाले बलुचिस्तानमा अफगानिस्तानको तर्फबाट आएका चारवटा ड्रोनलाई आकाशबाटै खसालिदिएको बताएको छ अफगानिस्तानको रक्षा मन्त्रालयले यस कार्यवाही बारे जानकारी दिँदै आफ्नो सेनाले पाकिस्तानको सीमावर्ती प्रान्त बलुचिस्तान र खैबर पख्तुनख्वा प्रान्तमा केही अन्य भागमा हवाई आक्रमण गरेको जनाएको छ।

0: पाकिस्तानको सीमाभित्र भएको पाकिस्तानको उक्त हवाई आक्रमणमा कम्तीमा 28 सर्वसाधारणको मृत्यु भएको थियो। यता भारत र पाकिस्तान बीच लामो समयदेखि जारी राजनैतिक तथा कूटनीतिक गतिरोध गरी द्विपक्षीय सम्बन्धलाई सामान्य बनाउने उद्देश्यका साथ दुवै देशका 117 जना प्रमुख हस्तीले एक संयुक्त खुला पत्र जारी गरेका छन्। भारतका 61 र पाकिस्तानका 56 जना वरिष्ठ राजनीतिज्ञ, पूर्व कूटनीतिज्ञ, बुद्धिजीवी, पत्रकार, कानूनविद र सामाजिक अभियन्ताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफलाई सम्बोधन गर्दै सो समक्ष अपील गरेका हुन्। अब खेलकुद। फिफा विश्वकप फुटबलमा जित निकाल्दै मेक्सिको फ्रान्स र नर्वे प्रतियोगिताको अन्तिम स्वरमा पुगिसकेका छन्। इक्वेटरलाई 2-0 हराउँदै मेक्सिकोले अर्को चरणमा स्थान बनाएको छ। यस्तै अब अन्तिम स्वरमा फ्रान्सले पाराग्वेको र नर्वेले ब्राजिलको सामना गर्ने
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.1 MHz।
2: किन आँखा मिचेको मिचेको गरेको
3: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
2: धेरै समय मोबाइल चलाएपछि क्या हो
3: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
2: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
3: ए, त्यसो भए जोगिने के गर्ने त?
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
3: बुझे।
2: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
4: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनि?
7: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
7: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउनु र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
6: ए हो र बाबु?
7: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
6: ए,
7: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
6: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
10: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
9: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
10: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
9: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
10: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
9: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
10: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
9: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
10: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
9: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
10: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
9: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
10: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
9: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
10: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
11: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
9: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
11: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
9: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
11: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
9: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
11: सचेत बनाऊ।
9: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
11: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
9: डर लाग्नु, निद्रा नलाग्नु,
11: अनौठा विचार आउनु,
9: निराशा बढ्नु, खुसी नहुनु,
11: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
9: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
11: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
9: छटपटी हुनु, चिटचिट पसिना आउनु,
11: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
9: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
11: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
9: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

I'm gonna go to the bathroom.

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटो साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले दिउँसोको 4 बज्यो PM
1: मानव देश विखण्ड तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
1: देश विखण्ड र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण्ड तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
3: मद्यपान र धूम्रपान सेवन नगरौं।
2: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: शुभ प्रभात गुरुआमा।
5: शुभ प्रभात बस। आज हामी के विषयमा छलफल गर्छौ?
4: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्?
6: आलो तालो भन त। सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
5: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
12: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
11: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
12: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउनु र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
11: ए हो र बाबु?
12: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ। हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
11: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
3: नेपाल सरकार विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
13: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
3: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
13: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
3: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
13: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
13: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
13: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
3: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
13: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: मिस तामाङ निरे नि सबै
1: तामाङहरू उसलाई त भरे म पत्ताउँछु
2: पत्ता पत्तै हो
1: तपाईँ हेल्प गर्न

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
1: प्रिय सहयोगता कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

0: सूचना संगीत र मनोरञ्जनको अटो साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले साँझको 5 बज्यो 8:05 PM
1: नमस्ते डाक्टर सर.
2: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
2: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि. बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
5: हेलो.
2: हेलो,
5: म हजुरको बैंकबाट बोलेको. तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु.
2: हुन्छ हुन्छ, पठाउनुहोस् है. ए नानी, छोरी.
1: हजुर.
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी.
1: लु दिन त. हेलो, भन्नुहोस् त.
5: हेलो हजुर.
1: हजुर,
5: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु.
1: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी, के भनेर छ? के भन्नुहोस्
1: बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन. अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन. यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ. अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा.
2: ल ल ल, म किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ.
3: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं.
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराउ.
3: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
6: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है.
7: अब वर्षा लाग्न थाल्यो. यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ. त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि.
6: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
7: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखे पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका. त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि.
8: नेपाल सरकार विज्ञापन बोर्ड.

0: Thank you.
1: अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 मेगाहर्ट्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
1: ए साथी, त्यहाँ माथि हेर त, बादल भन्दा माथि कति राम्रो छ, मलाई त्यही जान मन लाग्यो। आहा, कति राम्रो, तर हामीसँग त पखेटा छैन, कसले पुर्याइदिन्छ र?

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 कि लाग्यो होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ, छोरी पनि खुसी नै छ। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्षमा पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
1: ए हो र,
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
1: साहिनो समय सूचक अहिले साँझको 6 बज्यो।
2: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
3: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
4: नौ किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
4: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
3: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
4: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौ न हजुर।
5: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
7: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
8: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
7: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
8: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ओहो काकी, के को सुन्दर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
11: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
10: के रे, नानी त भर्खर 17 कि लाग्यो होइन र?
11: ओ बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
10: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्षमा पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
11: ए हो र, नेपाल सरकार विज्ञापन बोर्ड।
12: नमस्ते डाक्टर सर।
13: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
12: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
13: यहाँ उभ्याउनुहोस् एकचोटि, तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
12: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
13: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बाल बालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बाल बालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बाल बालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
12: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
13: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
12: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
13: हो नि, बाल बालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तरक्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: म सानो उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
14: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै दस वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
15: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
6: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
15: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
3: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
5: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
5: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
3: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: आमा, सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको, ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
17: हो र?
16: होइन होला त्यस्तो त।
17: सोइता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
16: केही भएन मिस,
17: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
16: हुन्छ।
3: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौ, समाजलाई सभ्य बनाउ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
19: किन नि? के भयो, सन्चो भएन?
18: होइन, यतिकै जाने मन लागेन।
19: यतिकै पनि हुन्छ?
18: मैले साइन्सको कन्ठे गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
19: ए, कुरा त्यस्तो थियो। ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
20: नमस्ते, कति टाइमले पाल्नु भयो?
19: आज रिनाले यसको जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
20: ओहो, हो र? हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000सम्म जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
18: हस् म्याडम।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो,
0: अहिले फेरि आँखा नदेख्नु।
21: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
22: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
23: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
24: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
3: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
25: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
26: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद

सूचना संगीत र मनोरञ्जनको अटल साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: चाहिनो समय सूचक अहिले साँझको 7 बजे 7 PM
1: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 MHz
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ
3: नियमानुसार कर तिरौं दण्ड जरिवाना हुनबाट बचौं आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं व्यवसायको सम्मान बढाऊ
2: समयमै कर तिरौं सभ्य नागरिकको परिचय दिऊ
3: गैडाकोट नगरपालिका र रेडियो साहिनो द्वारा जनहितमा जारी सन्देश
4: चैते धानमा नेट ब्लास्टको समस्या
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
3: रोगको लागि अनुकूल मौसम
2: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
2: खेतमा पानी जमाई राख्ने
3: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने
2: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
5: आमा एक गिलास दही खाम न साह्रै गर्मी हो
6: आमा मलाई दुध है
5: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
7: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
5: कहाँबाट ल्याउनुहुन्छ यो सबै
7: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
2: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल भरतपुर 3 बेलसोक मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0-56-493-495
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz
8: रेडियो साइनो 89.8 MHz तपाईँ हाम्रो अटुट साइनो

0: रेडियो साइन 89.8 MHz।
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनीबाट साझा खबर।

0: व्यवस्थापन नभएको कुरा होइन, यसलाई हामी क्लोजली मोनिटरिङ गर्छौँ र त्यो जुन जुन संस्थाहरूमा अथवा क्लिनिक अस्पतालहरूमा यो व्यवस्थापन हुँदैन त्यसलाई नियमसङ्गत रूपमा हामी कारवाही पनि गर्छौँ। यो अहिले हामीले गर्नुपर्ने एक किसिमको यो बाध्यकारी अवस्था पनि हो, किनभने पोषणको दृष्टिकोणले पनि बाध्यकारी अवस्था हो, त्यो स्तनपान गराउने आमाको दृष्टिकोणले पनि यो अवस्था एकदमै महत्वपूर्ण भएको हुनाले हामी अहिले जहाँ पनि देखिरहेकै छौँ, एयरपोर्टदेखि लिएर सार्वजनिक स्थलमा पनि यसको व्यवस्थापन गराएको छ भने हामी अस्पतालहरूमा स्वास्थ्य संस्थाहरूमा यसको व्यवस्थापन गर्नु त झन् महत्वपूर्ण कुरा हो। भएन भने हामीले अहिलेको मौजुदा कानून अनुसारले कारवाही प्रक्रिया पनि अगाडि बढाउँछ।
1: उहाँका अनुसार सार्वजनिक स्थल र स्वास्थ्य संस्था कार्यस्थल तथा आपतकालीन अवस्थामा पनि आमाहरूले सहज रूपमा स्तनपान गराउन सक्ने वातावरण सुनिश्चित गर्न स्तनपान कक्षीय स्थापना तथा संचालन कार्यविधि 2080 अनुसार यो व्यवस्था अनिवार्य गरिएको हो। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति इंग्ल्याण्ड र डीआर कंगो खेल्दैछन्। यो खेल राति 9:45 शुरू हुनेछ। त्यस्तै बेल्जियम र सेनेगल बीचको खेल राति 1:45 हुनेछ। अमेरिका र बोस्निया बीचको खेल बिहान 6:00 हुनेछ। त्यसअघि आज फिफा विश्वकप 2026 अन्तर्गत नकआउट चरणको खेलमा मेक्सिको विजयी हुँदै अन्तिम 16 प्रवेश गरेको छ। मेक्सिकोले इक्वेडरलाई 2-0 गोल अन्तरले पराजित गर्दै अर्को चरणको यात्रा तय गरेको हो।
2: डडेलधुरामा निर्माणको चरणमा रहेको 5 आधारभूत अस्पताल मध्ये एउटा मात्रै सञ्चालनमा आधारभूत अस्पताल निर्माणको नीति कार्यान्वयन सुस्त। रिपोर्टसँगै रासायनिक मलको प्रतीक्षामा रहेका किसानलाई सरकारको जवाफ के लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास। विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-7-08, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भिटानोट, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चागोहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा सा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो प्रथम महाधिवेशनको सांगठनिक प्रतिवेदनमा उल्लेख भएको 18 वर्षभन्दा कम उमेरका 35,257 जना सदस्य रहेको विवरण बारे स्पष्टीकरण दिएको छ। रासोपाले उक्त तथ्याङ्क वास्तविक सदस्यता अभिलेख नभई प्रारम्भिक प्रतिवेदन विवरणको गलत व्याख्याका कारण प्रतिवेदनमा समावेश भएको जनाएको छ। यसअघि राष्ट्रिय मानव अधिकार आयोगले बाल बालिकालाई पार्टी सदस्य बनाइएको विषयमा रासोपासँग स्पष्टीकरण माग गरेको थियो। त्यस लगत्तै रासोपाले औपचारिक धारणा सार्वजनिक गर्दै प्रतिवेदनमा भएको तथ्याङ्कीय त्रुटिबारे स्पष्ट पारेको हो। सरकारले त्रिवेश सेवा आयोगको अध्यक्षमा किशोर थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल सरकारका पूर्व सचिव समेत रहेका थापालाई आयोगको अध्यक्षमा नियुक्त गर्नुभएको हो। अध्यादेशबाट

0: सेवा आयोगको अध्यक्ष बर्खास्त भएपछि उक्त पद रिक्त रहेको थियो। थापा पूर्वाधार विज्ञ हुनुहुन्छ। त्यस्तै सरकारले टीवी आयोगको सदस्यमा रेजिना मास्केलाई नियुक्त गरेको छ। 2077 सालमा तत्कालीन सरकारले देशभरका स्थानीय तहमा 5, 10 र 15 सयको आधारभूत अस्पताल निर्माणको नीति अघि सारेको थियो। उक्त कार्यक्रम अन्तर्गत डडेलधुराका 5 स्थानीय तहमा अस्पताल निर्माण थालिएको थियो। तीमध्ये कन्यापथुरा गाउँपालिकाको 10 सयको आधारभूत अस्पताल भने अहिले संचालनमा आएको छ। बाँकी 4 पालिका अस्पताल अझै निर्माणाधीन अवस्थामै छन्।
1: डडेलधुराको कन्यापथुरा गाउँपालिकामा 10 सयको आधारभूत अस्पताल संचालनमा आएपछि स्थानीयवासी खुशी भएका छन्। सामान्य स्वास्थ्य परीक्षणका लागि घण्टौं यात्रा गर्नुपर्ने, सुत्केरी गराउन सदरमुकाम पुग्नुपर्ने र जटिल बिरामीलाई धनगढ़ी नेपालगंज वा भारतसम्म लैजानुपर्ने बाध्यता अब हट्ने आशा रहेको स्थानीय चक्रबहादुर कार्की बताउनुहुन्छ। नेपालमा अझै पनि ग्रामीण क्षेत्रका नागरिकहरूले गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पाउन सकेका छैनन्। यही चुनौतीलाई सम्बोधन गर्ने सरकारले 2077 सालमा देशभरका स्थानीय तहमा 5, 10 र 15 सयको आधारभूत अस्पताल निर्माण गर्ने योजना अघि सारेको थियो। सो योजना अनुसार डडेलधुराको गन्यापथुरामा अस्पताल संचालनमा आएको हो। हाल अस्पतालमा प्रयोगशाला सेवा, प्रसूति तथा डेलिभरी सेवा, सामान्य स्वास्थ्य परीक्षण लगायतका सेवा संचालनमा छन्। एक्सरे, अल्ट्रासाउण्ड र ईसीजी सेवा विस्तारको तयारी भइरहेको छ। अस्पतालकी मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर नमुना पुनका अनुसार अहिले दैनिक 15 देखि 20 जना सेवाग्राही उपचारका लागि अस्पताल पुग्ने गरेका छन्।
2: बिरामीहरू धेरै त आइरहनु भएको छैन, लगभग 15-20 जना जति त पुग्नुहुन्छ एक दिनमा। अनि उहाँको चाहिँ अब जसको यहाँ उपचार गर्न सम्भव छ उहाँको चाहिँ हामीले गरि नै रहेछौँ। ल्याबको सेवा चाहिँ छ हामीहरूसँग, एक्सरेहरू बिस्तारै आउँछ, एक्सरे अल्ट्रासाउण्ड सिजीहरू। त्योभन्दा बाहेक चाहिँ जे जे सेवा दिन सकिन्छ त्यो चाहिँ हामीले दिइरहेछौँ।
1: गन्यापथुरा अस्पतालमा हाल 2 जना मेडिकल अधिकृतको दरबन्दी स्वीकृति भए पनि अहिले 1 जना एमबीबीएस चिकित्सक सहित 13 जना स्वास्थ्य कर्मी कार्यरत रहेका छन्। अस्पतालमा कुल 22 जनाको दरबन्दी रहेको छ। जनस्वास्थ्य अधिकृत तथा प्रशासन शाखा प्रमुख प्रेम प्रसाद भण्डारी,
3: अहिले संघ सरकारबाट पनि यहाँ इक्विपमेन्ट खरिदका लागि केही रकम आएको छ र गाउँपालिकासँग कोर्डिनेसन गर्दाखेरि हाम्रो प्रमुख स्वास्थ्य अधिकृतले चाहिँ यो 8 वर्ष 83-84 अब केही कर्मचारी पनि आपूर्ति गर्छौँ भन्ने आश्वासन दिनुभएको छ। त्यसमा चाहिँ रेडियोग्राफर भयो, केही अरू कर्मचारीहरूलाई पनि आपूर्ति गर्ने आश्वासन दिनुभएको छ।
1: डडेलधुराका नवदुर्गा, आलिताल, अजयमिर र भागेश्वर गाउँपालिकामा पनि 10 सयको अस्पताल निर्माण शुरू गरिएको थियो, तर बजेट अभाव, निर्माण कम्पनीको ढिलासुस्ती र विभिन्न प्राविधिक समस्याका कारण ती अस्पतालको निर्माण अझै सम्पन्न हुन सकेको छैन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। वर्षा र मलको अभावले समस्या, किसानलाई सरकारको भरोसा के?
4: कति दिन सक्छौ हामी सत्य बोल्नेछौ? यति दिन सक्छौ, सरकारको सीमितता यति हो, किनकि जनताले जान्न पर्यो नि त, पाउनु पर्यो नि। हाम्रो सरकारसँग कति क्षमता छ त त्यो त जान्नु पर्यो नि त। हामीलाई सरकारको सीमितता पनि हामी सत्य बोल्नेछौ, हामीले दिन सक्ने कुरा पनि सत्य बोल्नेछौ। जे जति दिन सक्छौ त्यति मात्र भन्छौ, त्योभन्दा बढी भन्ने छैनौ।
0: रासायनिक मलको समस्या समाधान गर्ने सरकारको प्रतिबद्धता, कृषि मौसम सूचना प्रणाली प्राथमिकतामा पर्दै लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम 1 हार्मोनिक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रङ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको, 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
6: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
7: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईबीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत त्यो समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
6: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।

0: को एकमात्र डीटीएच सेवा डिस्को
1: डिश होम खुशी को कनेक्शन
2: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
3: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. अहिले देशभर धान रोपाएको चटारो छ, तर कतै पर्याप्त वर्षा नहुँदा खेत बाँझै छन् भने कतै पानी भए पनि रासायनिक मलको अभावले किसानले समयमै रोपाई गर्न सकेका छैनन्। यस्तो अवस्थामा सरकारले मलको आपूर्ति र वितरणसँगै कृषि मौसम सूचना प्रणालीलाई कसरी व्यवस्थित गरिरहेको छ? यिनै विषयमा साथी नीलप्रकाश चन्दले कृषि तथा पशुपक्षी विकास मन्त्री गीता चौधरीसँग कुराकानी गर्नुभएको छ.
4: प्रश्न हाम्रो चाहिँ सबै पुरै संयन्त्र म मात्र होइन म एकदम सिरियस छ किसानका माग पुरा हुनुपर्छ तर केही सीमितता छन् मैले फेरि पनि भने होइन हामीले मैले देखेको अहिलेसम्म मैले मलको बारेमा अध्ययन चाहिँ गरेँ त्यसमा चाहिँ के छ त भने एउटा कुरा चाहिँ हामी मल उत्पादन कति गर्न सक्ने के नगर्छ त्यो फिजिबिलिटी अध्ययन हुन्छ नै त्यसमा चाहिँ अब दिगो समाधान गरिएन भने राज्यको कृषि मन्त्रालयले दिएको 50-60% बजेट ओभरअल बजेट चाहिँ हामी रासायनिक मल किन्दैछौँ तर रासायनिक मल पछाडिको त्यो असर कसरी बुझाएको छैन क्या त्यसैले म के भन्न चाहन्छु भने हामी यसपटक पूर्णतया हामी लागू गर्न सक्छौ सक्दैन थाहा छैन तर हामी यसपटक केही रूपमा चाहिँ प्राङ्गारिक मलतिर पनि जान्छौँ तर के हो त भन्दाखेरि ओभरअल हामी रासायनिक मल दिँदैनौँ भन्न खोजे होइन हामी रासायनिक मलको लागि एकदम तयारी गर्दैछौँ जनताले मल समयमै पाउनुहुन्छ भन्ने मैले त्यो कामको लागि म एकदम लागिरहेको
5: अनि अर्को चाहिँ जस्तो विगतमा विभिन्न मौसमी विपदको कारणले गर्दाखेरि किसानहरू मर्कामा पर्ने गर्छन् अझ कतिपय किसान त सायद सरकारको पहुँचमै पुग्दैनन् जसको क्षति पुग्छ अलिकति जाने सुनेको बुझेकोले कहीँ लाज यस्तो हुँदैछ भनेर गर्यो भने भिड्ने कुरा नत्र भने सामान्य किसानले सरकारले के सूचना माग्दैछ के भन्दैछ भन्ने पनि थाहा हुँदैन तपाईँको केही अनुभव छ त्यो अनुभवको आधारमा तपाईँले अब निर्णय प्रक्रिया जस्तो कुनै बाली लगाएको थियो क्षति भएको थियो तर क्षतिको त्यो मूल्याङ्कन प्रक्रियामा सहभागी नै हुन नपाएको अझ विशेष त विभिन्न आदिवासी जनजाति समुदायका किसानहरू अझ सूचनाबाट पछाडि छन् त्यसमा केही नयाँ अभ्यास हुन्छ तपाईँको पालामा
4: सबैभन्दा सजिलो कुरा चाहिँ प्रविधि हो हामीले एउटा त बिमा छ हामी कृषि बिमा हामी गर्छौँ किसानहरूलाई कतिको थाहा छ हामी कृषि बिमा गर्छौँ पहिले नै क्रस रोक्नुभन्दा अगाडि नै अथवा कृषि बिमा गरेर राख्नलाई म अनुरोध गर्दछु त्यसमा क्षति भयो भने बिमा पाउनुहुन्छ अर्को कुरा चाहिँ के छ भने सूचना प्रविधिहरू प्रयोग गर्ने सूचना प्रविधिहरू प्रयोग गरेर हामीले चाहिँ तपाईँको बात कस्तो खालको मौसम आउँदैछ त यो यसपालिको मौसम यस्तो हुन्छ मौसम प्रेडिक्सनको कुरा हुन्छ पूर्वानुमानको कुरा अनि अर्को कुरा चाहिँ हामीले के गर्न खोजिरहेछौँ भने कुन कुन बालीमा कस्तो कस्तो रोग आउन सक्छन् त अब यसपालिको इन्भाइरोमेन्टको त्यो वातावरण परिवर्तन भएपछि के हुन सक्छन् त भन्ने त्यस्तो खालको जानकारीको कुराहरू पनि हामीले यी यावत कुराहरू
5: चाहिँ जान्छ अब किसानलाई
4: जाने भनेर चाहिँ हामी त्यो प्रविधिहरू डेभलप चाहिँ गर्न खोजिरहेको
5: तर अब सबै किसानमा त्यो पुगोस् भन्नको लागि अघि तपाईँले जसरी सुविधा एउटा हुने खानेले अथवा पहुँचवालाले पायो सूचना साँच्चीकै किसानसम्म त्यो पुग्नै पर्छ अथवा पुगोस् भन्नको लागि थप तपाईँले दिएको निर्देशन अथवा अहिले भइराखेको छलफल कस्तो छ
4: सर्वप्रथम त तपाईँको हामीले भनेको सबै तहका सबै ठाउँका जनताहरूलाई हेरेर बनाउनु पर्दछ हामीसँग सूचना भनेको एसएमएस प्रविधि मात्र छैन रेडियो छ टेलिभिजन छ अनि धेरै कुराहरू छ त्यो सबै संयन्त्रहरू प्रयोग गरेर हामीले सूचना पुर्याउने कोसिस गर्नेछ
5: विगतमा कस्तो भयो भने दुबान भयो अथवा कहीँ भयो तर त्यो बारेमा अध्ययन अनुसन्धान गर्न भनेर समिति सरकारले बनायो तर त्यो समितिको सिफारिस अनुसार कार्यान्वयन प्रक्रियामा गएन त्यतिखेर जसले क्षति भोगेको थियो ती किसानले पनि अब नयाँ सरकार अब अलिक शक्तिशाली सरकार आयो अब मैले केही पाउँछु कि भनेर त्यो अपेक्षा गर्न मिल्छ कि अथवा विगतको कुरा विगतै भयो अबको कुरा मात्रै अबको सरकार अबको मन्त्रीले हेर्नुहुन्छ
4: अब सर्वप्रथम त हामी आइसकेपछि गर्ने भनेको विगतको कुराहरू साँच्चीकै अन्याय भएको छ भने त्यसमा हामी रिभ्यू गर्ने कुरा हुन्छ त्यसमा पनि अवलोकन गर्ने नै छौँ तर अब हामीले दिने हामी आइसकेपछि दिने भनेको एउटा कुरामा चाहिँ कम्प्रोमाइज हुँदैन डेलिभरीमा कम्प्रोमाइज कति दिन सक्छौँ हामी सबै बोल्नेछौँ यति दिन सक्छौँ सरकारको सीमित यति, किनकि जनताले जान्न पनि त पाउनु पर्यो नि हाम्रो सरकारसँग कति क्षमता छ त त्यो त जान्नु पर्यो नि त। हाम्रो सरकारको सीमितता पनि हामी सत्य बोल्नेछौँ, हामीले दिन सक्ने कुरा पनि सत्य बोल्नेछौँ, जे जति दिन सक्छौँ त्यति मात्र भन्छ, त्योभन्दा बढी भन्ने छैन। मैले यति कुरा
5: खेत खन्ने जोत्ने सबै जोत्नु पनि जोत्नु भयो के ट्र्याक्टरले जोत्नुहुन्छ कि
4: ट्र्याक्टर चाहिँ ट्र्याक्टरसम्म चाहिँ अलिकति म हाम्रो घरमा चाहिँ फेरि छोराछोरीले यो काम गर्नुहुन्न भन्ने चाहिँ होइन, सबै काम सबैले गर्नुपर्छ भन्ने थियो। म हलो जोत्न आउँछ, मलाई
5: आउँछ टाँगा लगाएर
4: सबै आउँछ
5: जोत्नु भयो। अब तपाईँले जो कुरा हिजो गर्नुभयो नि अब तपाईँले मन्त्रालयमा आइसकेपछि चाहिँ तपाईँले कृषि क्षेत्रको यो चाहिँ गर्न पाए हुन्थ्यो भन्ने एकदम हुटुपट्टी हुन्छ त, धेरै गर्नुपर्ने धेरै हुन सक्छ जिम्मेवारीको हिसाबले, तर तपाईँले त्यो म चाहिँ गरेरै छाड्छु अथवा म त्यो व्यवस्था गरेरै छोड्छु भन्ने खालको चाहिँ के छ त्यहाँ, त्यो पनि सुनाउनु।
4: सबैभन्दा ठुलो कुरा चाहिँ आजको आधुनिक युगमा हेर्नु भने अबको यो परिवर्तन समयमा हेर्नु भने अब सबैभन्दा बढी कोही सक्षम छ, कोही मान्छेहरू चाहिँ इन्डिपेन्डेन्ट छ भने त्यो किसान हो जोसँग उत्पादन छ होइन। तर हामीले के गर्यौँ भने जसले उत्पादन गर्छ त्यो मान्छेलाई कहिले पनि त्यो अप्पर लेभलमा राख्नु, जस्तै आजको दिनमा कुनै पनि बच्चाले मेरो बुवा किसान हो है भनेर गर्वका साथ भन्न सक्ने ठाउँ छैन,
5: अथवा बुवाले छोराले मेरो किसानी गर्छ भन्न सक्ने ठाउँ छैन। व्यवस्था भइसक्यो,
4: मेरो घरमा सबैजनाले मेरो घरमा धेरैजनाले एग्रिकल्चर पढ्नु भएको छ तर उहाँहरू किसानी खेती गर्न चाहनुहुन्न, किन चाहनुहुन्न, त्यो गर्व गर्ने लायक बनाउन मन छ क्या मलाई।
5: कसरी गर्व गर्ने लायक बन्छ त अब तपाईँको कार्यकालमा?
4: अब सबैभन्दा ठुलो कुरा परिवर्तन आजको भोलि रकेट साइन्स होइन, परिवर्तन हुँदैन, केही कुरा संयन्त्रहरू हामी बुझ्दैछौँ। मैले यसपटक चाहिँ एउटा कुरा मात्र के गर्दैछु भने कहीँ पनि जाल जेल भएको छ, कुनै पनि मान्छेले चाहिँ बिचमा घुसेर केही काम गर्न खोज्छ भने त्यो कुरा म यसपटक चाहिँ रोक्छु।
5: त्यो भने कस्तो
4: भनेको कस्तो भन्दाखेरि किसानलाई चाहिँ साँच्चीकै किसानले त पाएको छ कि छैन त्यो कुरा त म हेर्दैछु नि त होइन। यताबाट सरकारले चाहिँ दिइराखेको छ होइन, तर के छ त भन्दा किसानसम्म पुग्दासम्म के हुन्छ त त्यसको कुरा, त्यो बिचको जुन फेरबदल गर्ने प्रवृत्ति छ त्यो कुरा चाहिँ हामी चिर्छौँ यसपट।
3: पेट्रोलियम पदार्थको मूल्य घटेपछि निजी पेट्रोल पम्प संचालकहरूले इन्धन बिक्री वितरण बन्द गरेका छन्। अनुगमन गरेर कार्यवाही गरिने सरकारको भनाइ छ। इन्धन सस्तीसँगै हवाई भाड़ा घट्यो, सार्वजनिक यातायातको भाड़ा पनि घटाउने तयारी गरिएको छ। पछिल्लो दुई महिनामा चामलको मूल्य प्रति बोरा करिब 300-400 रूपियाँले बढ़ेको छ। तोकिएको समयमै नगरसभा वा गाउँसभामा बजेट पेश नगर्ने 23 स्थानीय सरकारसँग सरकारले जवाफ माग गरेको छ। सरकारले देशभरका सबै निजी अस्पताल तथा क्लिनिकमा अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। सार्वजनिक खरिद प्रक्रिया उल्लंघन गर्ने 275 निर्माण तथा आपूर्ति कम्पनी कालो सूचीमा परेका छन्। र फिफा विश्वकपमा आज इंग्ल्याण्ड डीआर कंगो र बेल्जियम सेनेगल खेल्दैछन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि असार 18 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: साहिनो समय सूचक अहिले रातिको 8 बज्यो एपीएम
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।
0: ए दाई फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राणी कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु, बजारमा बिचौलिया छन्, कस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै बिचाइ पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सिवाली नजानु गैर कानूनी हो।
2: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएका आधिकारिक सेवा केन्द्र कहाँ छन्?
0: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएमसी कम्पनी जानु नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी यी कम्पनीहरूको प्रबन्ध पत्र, नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, शेयर पुँजी, थपकट, नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
2: त्यति मात्र कहाँ हो र? त्यहाँ त करदाताहरूको बयान, भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी इन्ट्री अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
0: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ एसएमपी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
2: सञ्चालक
0: सुजय श्रेष्ठ,
2: एसएमपी कम्पनीको कार्यालय
0: बाइपास रोड भरतपुर चितवन,
2: मोबाइल नम्बर
0: 98550 60 359
2: 98555 26 959।
3: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
4: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
3: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
4: तपाईँको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
3: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
4: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
3: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव।
5: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
6: नानी के भयो, किन रहेको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी?
7: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
6: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
7: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि सानी।
6: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
7: सम्पर्क नम्बर 98550 82 997,
5: 98550 10 997।
8: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू, प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन, प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर चितवन। सम्पर्क नम्बर 056-493-495।
9: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ? विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच सनौली बजार, चितवन, प्रोप्राइटर लोकनाथ लामिछाने, मोबाइल 98550524454, 98555420754, इमेल lok.logic2@gmail.com।
10: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आईटी सोलुसन।
11: होइन दिदी, कतै हिँड्नुभयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
9: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा।
11: हे दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
9: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली चौतारा आडेमा, प्रोप्राइटर कृष्ण न्योकाने, मोबाइल 98454049386।

0: अब चलाउनु होस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपीएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: ए लौ न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
2: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
3: हो र
2: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ नियमानुसार कर तिरौ दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ व्यवसायको सम्मान बढाउ समयमै कर तिरौ सभ्य नागरिकको परिचय दिऊ गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश चैते धानमा नेट ब्लास्टको समस्या चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ रोगको लागि अनुकूल मौसम अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने खेतमा पानी जमाइ राख्ने वेभिस्ट्रिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
6: आमा एक गिलास दही खान्न साह्रै गर्मी हो
7: आमा मलाई दुध है
6: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
6: कहाँबाट ल्याउनुहुन्छ यो सबै
5: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
8: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल भरतपुर 3 बेलचोक मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन
5: प्रिन्सिपल मया देवी कन्या कलेज भरतपुर दस चितवन सम्पर्क नम्बर 0556394595
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

सूचना संगीत र मनोरञ्जनको आफ्नो साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: Hei alle sunday mucha radio sainu 89.1 megahertz
1: माया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट क्यूएए प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज माया देवी कन्या कलेजमा स्नातक तह बीबीएस र बीएड प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल माया देवी कन्या कलेज भरतपुर दश चितवन सम्पर्क नम्बर 056-493-495
2: चैते धानमा नेक ब्लास्टको समस्या
1: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम
1: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
1: खेतमा पानी जमाइ राख्ने
2: विभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने
1: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार
4: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
5: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याथभित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोजभित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनटी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
4: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056-490-959 98550-60359 र 98550-60359।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.1 मेगाहर्ट्ज।
6: यतिखेर बेलुकाको 9:15 बजेको छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।

0: संयुक्त राष्ट्र संघको बाल बालिका हेर्ने निकाय युनिसेफले एक साता अघि भेनेजुएलामा गएका दुई शक्तिशाली भूकम्पका कारण बाल बालिकामाथि हुने शोषण र मानव बेचबिखनको जोखिम झन बढ़ेको चेतावनी दिएको छ। युनिसेफले परिवारबाट छुट्टिएका बाल बालिकाको तत्काल पहिचान गरी आफन्तसँग पुनर्मिलन नगरिए यस्तो जोखिम अझ गम्भीर बन्न सक्ने जनाएको हो। बीबीसीकी विश्व मामिला संवाददाता मिनी सोएबी भन्छन्, अभियान कर्मीहरूका अनुसार भेनेजुएलाको हालको बाल संरक्षण प्रणाली मुख्यत व्यक्तिगत रूपमा हराएका बाल बालिकाका घटनालाई लक्षित गरी बनाइएको छ। उनीहरूले ठूलो प्राकृतिक विपदको अवस्थामा प्रभावकारी रूपमा काम गर्न सक्ने नयाँ प्रणालीको आवश्यकता औल्याएका छन्। बीबीसीकी विश्व मामिला संवाददाता मिनी सोएबीको भनाई। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदमा फर्किएको पहिलो वर्षमा क्रिप्टो करेन्सीबाट $1 अर्ब भन्दा बढ़ी आमदानी गरेको भन्ने विषय बाहिरिएपछि त्यस्तो आमदानी हुने व्यवसायसँग उनको पदको कुनै स्वार्थ बाजिने अवस्था नरहेको व्हाइट हाउसले जनाएको छ। त्यसरी भएको धेरै जसो आमदानी उनको परिवारका सदस्यहरू सहसंस्थापक रहेको एउटा फर्मले बेचेको टोकनबाट र सेलिब्रेशन मीम कोइनको रोयल्टीबाट भएको देखिन्छ। राष्ट्रपतिले कुनै बेला क्रिप्टो करेन्सीलाई ठग र लागू औषध कारोबारीहरूको स्वर्ग भनेका थिए, तर उनले पुनः निर्वाचित हुनु केही समय अघि मात्र यसको सम्भावनालाई अपनाएका थिए। त्यस यता उनले क्रिप्टो करेन्सी सम्बन्धी नियम कानूनहरूलाई केही खुकुलो तुल्याउने नीति अघि बढ़ाएका छन्। दक्षिण अफ्रिकाको प्रहरीले मंगलबार देशव्यापी रूपमा भएको अवैध आप्रवासन विरूद्धको प्रदर्शनका क्रममा 900 जना भन्दा बढ़ी व्यक्तिलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकामाथि लुटपाटदेखि सार्वजनिक हिंसा भड़काएको सम्मका आरोप लगाइएको छ। देशभर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएकाले प्रदर्शन अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ। दक्षिण अफ्रिकी सरकारको सहजीकरणमा हालसम्म 10,000 आप्रवासीले देश छाडिसकेका छन्। बेल्जियमको एन्टवर्प शहर स्थित एउटा अपार्टमेन्ट भवनमा आगलागी हुँदा कम्तीमा 5 जनाको मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन्। 10 तले उक्त भवनमा 200 भन्दा बढ़ी मानिस बसोबास गर्छन्। प्रहरीले आगलागीको कारणबारे अहिले नै केही भन्न सकिने अवस्था नरहेको जनाएको छ र स्पेनको स्वास्थ्य मन्त्रालयका अनुसार जून महिनामा अत्यधिक गर्मीका कारण 1,000 भन्दा बढ़ी व्यक्तिको मृत्यु भएको छ। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा 2 गुणा भन्दा बढ़ी हो। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै बजारमा इन्धनको अभाव देखिएपछि अनियमितता गर्ने व्यवसायीमाथि आर्थिक कार्यवाही कड़ा बनाउने विषयमा छलफल शुरू भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूले बताएका छन्। नेपाल आयल निगमका अनुसार मूल्य घट्ने अनुमान गर्दै पेट्रोलियम व्यवसायीहरूले मंगलबार नियमित परिमाणको तुलनामा करिब आधा मात्र इन्धन खरिद गरेका थिए। त्यसको प्रभाव स्वरूप आज दिनभर काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा रहेका निजी पेट्रोल पम्पहरूमा इन्धन अभावको अवस्था देखिन पुग्यो। एक रिपोर्ट। इन्धन अभावका कारण पेट्रोल पम्पहरूमा उपभोक्ताको घुइँचो लागेसँगै अनुगमन तीव्र पारिएको मन्त्रालय र निगमका अधिकारीहरूले बताएका छन्। अनियमितता गर्ने व्यवसायीमाथि कार्यवाही कड़ा बनाउने विषयमा पनि छलफल शुरू भएको मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले बीबीसीलाई बताए।
2: नियमावलीमा कार्यवाहीका विभिन्न क्याटेगोरीहरू छन्। अब हामीले यसमा पनि केही रिभिजन गर्नुपर्छ कि आफै कार्यवाही गर्ने हिसाबले अब त्यसमा अलिक स्ट्रिक्ट गरेर जानुपर्छ कि भन्ने बारेमा छलफल प्रारम्भ भएको छ। अनुगमन परेको छ यही विषयलाई लिएर पनि। त्यो हुँदाखेरि मनपरी गर्ने त्यस्तो खालको व्यवसायहरू ठिक ठाउँमा आउनुहुन्छ भन्ने सोच्छु मैले।
1: आयल निगमले पेट्रोल पम्प संचालकहरूको माग अनुसार बजारमा इन्धन आपूर्ति गर्दै आएको छ। निगमका अनुसार सोमबारसम्म पेट्रोलियम पदार्थको आपूर्ति नियमित अवस्थामा थियो, तर हिजो पेट्रोलियम व्यवसायीहरूले सामान्य अवस्थाको तुलनामा कम परिमाणमा इन्धन खरिद गरेपछि बजारमा अभावको स्थिति देखिएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए।
3: अस्ति 2 दिन बिदा थियो, त्यसपछि सोमबार डिपो खुल्यो। सोमबार पनि बजारमा दैनिक सेल्स जे छ घटे अवस्था छ, र हिजो मंगलबार चाहिँ एभरेज सेल्स भन्दा कम डिमान्ड आएको थियो। हिजो काठमाडौँ उपत्यकामा दैनिक रूपमा 600-700 किलोलिटर क्षेत्रफल र त्यही हाराहारीमा डिजल बिक्री हुँदै गरेको छ। हिजो 50% हाराहारीमा थियो। हामीले सोद्धाखेरि उहाँहरूको विभिन्न समस्या राख्नुहुन्छ, आर्थिकदेखि लिएर विभिन्न समस्या, तर हामीले नियमित रूपमा अनुगमन चाहिँ गर्ने गरेकै छौँ। हामी जहाँ फेरि कस्तो छ भने एक ट्याङ्कर तेलै निस्किनु पर्छ, 4,000 मात्रै डिमान्ड गरेर पनि त्यो तेल हाम्रो डिपोबाट निस्किँदैन।
1: प्रवक्ता ठाकुरका अनुसार आज अबेरसम्म काठमाडौँका पम्पहरूमा 800 किलोलिटरको हाराहारीमा तेल गइसकेको छ। पेट्रोलियम व्यवसायीहरूले पनि बिहान एकैछिन असहज देखिए पनि क्रमशः आपूर्ति सहज हुँदै गएको दावी गरेका छन्। नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष विश्व अरियाल भन्छन्,
4: रोकिएपछि घट्छ भन्ने अनुमान त सबै व्यापारीले गरेकै हुनु, कर्मचारीले नै गरेकै हुन्छ होइन। सबै पम्पमा 10-20 लाइन हुनु भने काठमाडौँमा नर्मल हो कि, साङ्गो छ ठाउँ होइन, धेरै छ मोटरसाइकल होइन, धेरै थोरै कुरा दिनु, किन्ने चिज दिनु, बेच्ने चिज हो होइन, दैनिक कारोबार हुने चिज धेरै ल्याएर पनि किन्न, थोरै ल्याएर पनि हुन्छ, त्यसलाई अहिले आपूर्ति चाहिँ सहज छ। यो
1: निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रति लिटर 20 रुपियाँ, डिजल र मट्टी तेलमा 30-30 रुपियाँ तथा हवाई इन्धनमा 40 रुपियाँले घटाएको थियो। अब अर्को विषय, जेएनजी आन्दोलनका क्रममा भएको ठूलो जनधनको क्षतिपछि सम्पन्न आम निर्वाचनबाट झण्डै 2/3 मतसहित गठन भएको सरकारले यसै सप्ताहन्तमा आफ्नो 100 दिन पूरा गर्दैछ। राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले आफ्नो गठनसँगै पहिलो 100 दिनभित्र सम्पन्न गर्ने कार्यसूची पनि सार्वजनिक गरेको थियो। यसबीच सरकारले आगामी आर्थिक वर्षको बजेट समेत प्रस्तुत गरिसकेको छ। यिनै विषयलाई केन्द्रमा राखेर हामीले सरकारका अर्थमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति सोनी मुवागलेसँग कुराकानी गरेका छौं। र संवादको शुरूआतमा हामीले सरकारको 100 दिन पूरा हुने लाग्दा अर्थमन्त्रीका रूपमा उनको अनुभव बारे प्रश्न गरेका छौं।
5: हामी एउटा रफ्तारमा छौं, अभूतपूर्व जनादेश जुन प्राप्त गर्यो राष्ट्र स्वतन्त्र पार्टीले, यो दुर्लभ अवसर हो भन्ने हामीले मानेका छौं, त्यसलाई न्याय गर्नुपर्छ भन्ने त्यो मर्मलाई पूर्णतः ग्रहण गरेर हामी काम गरिराखेका छौं। यो भनेको सुशासनमा निर्मम लामो समयदेखि थाती राखिएका आर्थिक र अन्य क्षेत्रगत सुधारहरूमा हामीले एकदम गति बढाएका छौं, त्यसमै बजेट पनि पर्छ। र तेस्रो चाहिँ यो शासकीय संस्कार र संस्कृति होइन, 36 वर्षका प्रधानमन्त्री हुनुहुन्छ, आधा क्याबिनेट 30-35-40 वर्ष भन्दा मुनि छ, भनेपछि यो पुस्तान्तरण हो है भन्ने सन्देश पनि हामीले स्थापित गर्दै हाम्रो चाहिँ शासकीय शैली संस्कार संस्कृतिमा पनि परिवर्तन आओस् भन्ने रफ्तारमा काम गरिएको छ। नियत र क्षमतामा केही खोट छ जस्तो मलाई लाग्दैन, तर विगत 100 दिनमा हामीले पनि केही कुराहरू सिक्दै गएका छौं, शैलीगत कुराहरूमा चाहिँ हामी अब सुध्रिँदै सुधार्दै पनि जान सक्छौ।
0: विगतमा अर्थमन्त्रीहरू हुँदा हामी नै बजेटका बेलामा तपाईँसँग प्रतिक्रिया लिन्थ्यौं, कस्तो लाग्यो बजेट भनेर, यो पालि त्यही नेतृत्वमा तपाईँ आएर आफै ल्याउनु भयो होइन, बाहिर बसेर प्रतिक्रिया दिँदा र आफै बसेर गर्दाखेरि कति फरक पर्दो रहेछ, किनकि तपाईँले ल्याउनु भएको बजेट पनि अलिअलि आलोचित भयो नि।
5: 5-6 बजेटलाई हामी रूपान्तरणकारी मान्न सक्छौ नेपालको इतिहासमा, त्यो रूपान्तरणकारी भनिएका बजेटहरू पनि त्यो ल्याइँदाखेरि चाहिँ खुबै आलोचित भएका थिए, किनकि तिनीहरूले एउटा स्थापित मानकलाई भत्काएर अर्थतन्त्रलाई नयाँ दिशामा लान खोजेका भएर नै उनीहरूले चाहिँ त्यो स्ट्याटसको यथास्थितिवादसँग रमिरहेकाहरूले आलोचना गर्ने नै भए, तर केही सब्सट्यान्टिभ कन्टेन्टमा त अब बहस गरेरै अगाडि जान सकिन्छ।
0: बजेटको एउटा कुरा चाहिँ प्रतिक्रिया मासँग लिँदाखेरि पनि यो चाहिँ मध्यमवर्गीयहरूलाई चाहिँ राम्रो भयो, तर गरीबलाई चाहिँ झन् गरीब बनाउने पो हो कि अथवा उनीहरूलाई चाहिँ नसमेटेको हो कि भन्ने खालको पनि प्रतिक्रियाहरू आएको छन्।
5: सायद उहाँहरूले बजेट अब पढ्नु त भएकै छैन, त्यस्तो टिप्पणी गर्ने मानिसहरूले सुन्दा पनि राम्ररी सुन्नु भएन कि भन्ने मेरो आशंका। हाम्रो चाहिँ अब मैले अघि जनादेश भनिराखेको छु, वाचापत्रमा जे जे गर्छौ भनेको थियो त्यही गरे हो, र वाचापत्रमा हामीले गरेको करार, नागरिकसँग गरेको करारमा 5 बुदा मध्येको पहिलो सुशासन भइहाल्यो, दोस्रो मध्यम वर्गको विस्तार। मध्यम वर्गको विस्तार कसरी हुन्छ, भूमि मान्छे र निम्न आय भएकालाई माथि उकासेर हुन्छ विस्तार, माथिकालाई झारेर विस्तार गर्ने भनेको त होइन। दुईटा कुरा म राखेँ छोटकरीमा, भूमि मान्छेका लागि वा गरीबका लागि भनेर यस अघिका सरकारले जे जे ल्याएका थिए नि उहाँहरूलाई श्रेय दिने हो भने एक सुखा पनि कटौती गरेका छैन, यथावत छन्। हामीले बरु थप समृद्ध बनाएका छौँ, जस्तो मुलुकभरिका 3,13,000 दलित बालबालिकाहरूको लागि होइन 1,000 रुपियाँसम्मको पौष्टिक आहारदेखि लिएर टुक्रा टुक्रा सामाजिक सुरक्षाका कार्यक्रमहरू अझ थप गरेका छौँ, थप उन्नत बनाएका छौँ। तर हाम्रो धारणा चाहिँ के हो भने गरिबीको निदान भत्ता बाँडेर हुँदैन, गरिबीको व्यवस्थापन गर्ने होइन, हामी समृद्धिको सिर्जना गर्न चाहन्छौँ।
0: त्यो भनिरहँदाखेरि यो त जेएनजी आन्दोलन पछि चुनाव भएर आएको सरकार भयो, अहिले तपाईँले नै देख्नुहुन्छ कति जेएनजी भए अथवा अलिकति युवा अवस्थाका मान्छेहरू रोजगारी अथवा अध्ययनका लागि बाहिर जानु बाध्य छन्। त्यो कम गर्न चाहिँ तपाईँले अब कसरी आश्वासन दिनुहुन्छ?
5: त्यसको पहिलो खुट्किला हामीले चालेका छौँ। यो चाहिँ एउटा दूरदृष्टिसहित ल्याइएको बजेट, अर्थतन्त्रलाई यो दिशामा दौड़ाउनुपर्छ भनेर त्यो भिजनका साथ आएको। तर एउटा बजेटले त कायाकल्प हुने त सम्भावना छैन। हाम्रो ब्यान्डेट पनि पाँचै वर्ष छ र मैले भनेको छु यो पहिलो वर्ष हामी जग हाल्न चाहन्छौँ, दोस्रो र तेस्रो वर्ष सुधारलाई गति दिन चाहन्छौँ, र चौथो र पाँचौं वर्ष यो सुधार र यो मानक जुन हामी स्थापित गर्दैछौँ र नयाँ लय स्थापित गर्न खोज्दैछौँ त्योबाट आएको लाभ, नेपाली जनताको लाभ लाभांशका रूपमा अनि हामी बाँड्न चाहन्छौँ भन्ने एउटा रोड म्याप नै छ। त्यसैले यो पाँचवटा बजेटको पहिलो किस्ता मात्रै हो, जग हालेका सकिन्छ र अब साउन एक गतेदेखि हामी यसको कार्यान्वयनलाई अगाडि लान्छौँ। यो पारित भइसकेपछि प्रतिनिधि सभाबाट त सबै पास भयो, अब राष्ट्रिय सभामा अलिकति बाँकी छ। त्यो भएपछि बजेटलाई जो राष्ट्र ऋण उठाउने विनियोजन विधेयक र जुन कर सम्बन्धी विधेयक छ आर्थिक विधेयक त्यो सबै पास भएपछि समग्रमा बजेट पास भएको मानिन्छ र त्यसको अनि निर्मम कार्यान्वयनमा हामी लाग्छौँ। र योबाट कहीँ कमजोरी भएका रहेछन् कहीँ सुधार गर्नुपर्ने रहेछन् भने हामी आगामी बजेटमा पर्याप्त समय लिएर, यसपालि त चार पाँच हप्तामा बनाएको बजेट हो, यत्रो ऐतिहासिक म्यान्डेटलाई न्याय पनि गर्नु छ। तर हामी आउँदा आउँदै सिलिङ त तोकिसकिएको थियो, 1890 अर्बको सिलिङ त योजना आयोगले बाँडिसकेका थियो। हामी आएर थप सुधारहरू जुन गर्न सक्यौं त्यो वास्तवमा असाध्यै मेहनत परेको छ।
6: अर्थमन्त्री स्वर्णिम वाग्ले साथी विनिता दाहालसँग कुरा गर्दै वाग्लेसँगको विस्तृत अन्तरबाट हाम्रा विभिन्न डिजिटल प्लेटफर्महरू मार्फत प्रकाशित गरिनेछ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदमा फर्किएको पहिलो वर्षमा क्रिप्टो करेन्सीबाट $1 अर्ब भन्दा बढ़ी आमदानी गरेको देखिएको छ। राष्ट्रपति ट्रम्पले गत वर्ष गरेका त्यस्तो आमदानी हुने व्यवसायसँग उनको पदको कुनै स्वार्थ बाँधिने अवस्था नरहेको व्हाइट हाउसले जनाएको छ। त्यसरी भएको धेरैजसो आमदानी उनको परिवारका सदस्यहरू सहसंस्थापक रहेको एउटा फर्मले बेचेको टोकनबाट र सेलिब्रेशन मीम कोइनको रोयल्टीबाट भएको देखिन्छ। बीबीसी विवरणमा आधारित एक रिपोर्ट विनिता दाहालबाट।
0: 927 पृष्ठको वित्तीय प्रतिवेदनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेलिब्रेशन कोइन्स नामक संस्थाबाट 635 मिलियन अमेरिकी डलर रोयल्टी प्राप्त गरेको उल्लेख गरेका छन्। उनले आफ्नो छोराहरू तथा उनका विशेष दूत स्टीभ विटकफका सन्तानहरूले स्थापना गरेको क्रिप्टो करेन्सी कम्पनी वर्ल्ड लिबर्टी फाइनान्सियलबाट पनि 500 मिलियन अमेरिकी डलर भन्दा बढ़ी आमदानी भएको विवरण दिएका छन्। यसका अतिरिक्त उनले घर जग्गा कारोबार व्यवसाय र ट्रम्प ब्राण्डका विभिन्न वस्तुहरूको बिक्रीबाट पनि करोड़ौं डलर आमदानी गरेको उल्लेख गरेका छन्। तर व्हाइट हाउसले भने उनले राष्ट्रपतिको पदको दुरूपयोग गरेर आर्थिक लाभ लिएको आरोप अस्वीकार गरेको छ। यसपटकको वित्तीय विवरण अनुसार ट्रम्पको कुल आमदानी कम्तीमा 2.2 अर्ब अमेरिकी डलर पुगेको देखिन्छ, जुन सन् 2024 अघिल्लो विवरणमा उल्लेख गरिएको 600 मिलियन अमेरिकी डलर भन्दा धेरै बढ़ी हो।
6: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: Sapphire Island Sunday Muncha Radio Final 89.8 Megahertz.
1: यतिखेर बेलुकाको पौने 9 बजेको छ। अब यहाँले सुन्न सक्नुहुनेछ
2: साहिनो समय सूचक, अहिले रातिको 9 बज्यो 8:09 PM।

0: सरकार सूचना रूपियाँ 2 जुलाई 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि।
2: सत्तारूढ़ दलबाट सरकारी नियम कानूनको उल्लंघन र सुपारी 18 वर्ष मुनिका राई सदस्य बनाएको विषयमा मानव अधिकार आयोगद्वारा छानबिन शुरू। बालन सरकार बनेपछि लगानीकर्ताले गुमाए 3 खर्ब। विद्युत उत्पादन घटाउन विद्युत प्राधिकरणको निर्देशन लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको हुम्लाको समाज र संस्कृति चिनाउँदै कल्पना शीर्षकको शुभ समाचार।
0: खेतीपाती मेलापात घाँस दाउरा र घरका दैनिक काम यसरी नै कल्पना कुमारी सिंहको दैनिकी बितिरहेको थियो। यी कामबाट फुर्सद मिल्दा कहिलेकाहीँ सामाजिक सञ्जाल टिकटकमा सामान्य भिडियो राख्थिन्। यस्ता भिडियो उनले सम्झनामा रहिरहोस् भन्ने उद्देश्यले मात्रै बनाउँथिन्। तर यही भिडियोले उनलाई चर्चित बनाएको छ। मेलापात गर्ने क्रममा उनले एक दिन कर्कलोको पातमा चाउचाउ खाएको भिडियो बनाएकी थिइन्। उक्त भिडियो 2,80,00,000 भन्दा बढ़ी पटक हेरिएको छ। यसपछि उनले हुम्ली बुहारीका रूपमा लाखौं दर्शक माझ परिचित बनिन्। आज उनले सामाजिक सञ्जाल मार्फत हुम्लाको संस्कृति जीवनशैली र स्थानीय उत्पादनलाई विश्व सामु परिचित बनाइरहेकी छिन्। हुम्लाको चंखेली गाउँपालिका मार्सीधारा घर भएकी कल्पना फुर्सद मिल्दा वरपरका दृश्य समेट्दै भिडियो खिच्छिन्। पछिसम्म रहिरहोस् भनेर ती भिडियो टिकटक र फेसबुकमा पनि पोस्ट गर्छिन्। यही क्रममा एक दिन मेला गएको बेला उनले कोदो गोडिरहेको र काम सकेर कर्कलोको पातमा चाउचाउ खाएको भिडियो बनाएकी थिइन्। यो भिडियो एडिट गरेर टिकटकमा राखिन्। भिडियो एकाएक भाइरल भयो। सामान्य तरिकाले राखेको भिडियोलाई सबैले मन पराए। फेसबुक टिकटकमा भिडियो फोटो राख्यो भने पछिसम्म हेर्न मिल्छ भनेर राखेकी थिए उनले भनिन्। टिकटक भिडियो चर्चामा आएपछि कल्पनाका फलोअर्स एकाएक बढ़ेका छन्। यही बीचमा उनले हुम्लाको समाज र संस्कृति चिनाउने किसिमका भिडियोहरू पनि बनाउँदै हाल्ने गरेकी छिन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो। बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरो छोरी सानी सबैलाई सरेको छ। मेरो जस्तै बानी
4: तपाईँको नबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: टिभीमा 4 years फुल वारेन्टी फुटबलको मजा लो।
6: एलजी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट। एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ। बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 years फुल वारेन्टी। अब घरमै स्टेडियम एक्सपिरियन्स। एलजी लाइफ्स गुड।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। 18 वर्ष मुनिका बाल बालिकालाई पार्टी सदस्य बनाएको विषयमा सत्तारूढ़ रासोपालाई राष्ट्रिय मानव अधिकार आयोगले पत्र काटेको छ। आयोगले सोमबार लेखेको पत्रमा 18 वर्ष मुनिका बाल बालिकालाई पार्टीको सदस्यता वितरण गर्नु प्रचलित नेपाल कानून र नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत हुने स्मरण गराउँदै पार्टी सदस्यताबारे यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन भनिएको छ। राज्यसभा महाधिवेशनको बन्द सत्रमा 9 असारमा तत्कालीन महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीमा 18 वर्ष मुनिका 35,257 सदस्य रहेको सूची सार्वजनिक गरेका थिए। उनले पार्टीमा कुल 5,23,465 सदस्य रहेको जानकारी दिँदै कुन उमेर समूहका कति छन् भन्ने सूची नै प्रस्तुत गरेका थिए। त्यो सूची संचार माध्यममा पनि सार्वजनिक गरिएको थियो। बुर्लाकोटीले पेश गरेको सांगठनिक प्रतिवेदन बन्द सत्रले पारित गरेको थियो। राज्यपालले 18 वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्यका रूपमा संगठित गरेको भनी आयोगमा प्राप्त जानकारी र विभिन्न संचार माध्यममा सार्वजनिक भएका समाचारप्रति गम्भीर ध्यानकर्षण भएको आयोगले जनाएको छ। आयोगका सहायक प्रवक्ता तथा उपसचिव श्याम बाबु काफले राज्यपाललाई लेखेको पत्र क्षेत्रमा भनिएको छ। पार्टी महाधिवेशनमा प्रस्तुत गरिएको भनिएको प्रतिवेदनमा 18 वर्ष मुनिका बालबालिकालाई सो पार्टीबाट सदस्यता वितरण गरिएको भए त्यस्तो कार्य प्रचलित नेपाल कानून र नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत हुने हुँदा उनीहरूलाई पार्टी सदस्यता वितरण भए नभएको सम्बन्धमा यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउनु आयोगले भनेको छ। राष्ट्रिय मानवाधिकार आयोग ऐन 2068 दफा 21 अनुसार विवरण पठाउन राष्ट्रपतिलाई पत्राचार गरिएको हो। ऐनको उक्त दफामा लेखिएको छ, आयोगको काम कार्यवाहीमा सहयोग गर्नुपर्ने सम्बन्धित निकाय वा पदाधिकारीले आयोगले मागेको सहयोग उपलब्ध गराउनुपर्नेछ। राष्ट्रपतिले बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा बाल अधिकारका क्षेत्रमा काम गर्ने संघ संस्था र व्यक्तिहरूले समेत आपत्ति जनाएका छन्। राष्ट्रपतिका तत्कालीन महामन्त्री बुर्लाकोटीले सांगठनिक प्रतिवेदनमा 18 वर्ष मुनिका 35,000 भन्दा बढ़ी बालबालिका पार्टी सदस्य रहेको उल्लेख गरेपछि बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले समेत आपत्ति जनाएको छ। प्राविधिक वा मानवीय त्रुटिका कारण 18 वर्षभन्दा कम उमेरका कुनै व्यक्तिको सदस्यता गल्तीले स्वीकृत भएको पाइए त्यस्तो सदस्यता तत्काल खारेज गरिनेछ महामन्त्री विपिन कुमार आचार्यले भनेका छन्। प्रचलित नेपालको कानून र अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत कदम भएको भन्दै पार्टी सदस्यताबारे यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन आयोगले दवाब दिएको छ। राष्ट्रपतिले 18 वर्ष मुनिकालाई सदस्य बनाएको मानव अधिकार आयोगले थाले अध्ययन शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको छ।
0: सरकारले हालै लागू गरेको कालो सिसावाला गाड़ी प्रयोगमा रोक लगाउने नियम सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकै नेताहरूले उल्लंघन गरेका छन्। राष्ट्रपति र प्रधानमन्त्री बाहेक अरूले कालो सिसावाला गाड़ी प्रयोग गर्न नपाउने कानूनी व्यवस्था छ। सोही व्यवस्था अनुसार गृहमन्त्री सुधन गुरूङले कालो सिसा प्रयोग नगर्न निर्देशन दिनुभएको थियो। गृहमन्त्रीको निर्देशन अनुसार प्रहरी प्रधान कार्यालयले मंगलबार सार्वजनिक र निजी सवारी साधनमा जडान गरिएको कालो सिसा हटाउन सातवटै प्रदेशमा सर्कुलर गरेको छ। प्रधान कार्यालयले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई सर्कुलर गरेको छ। असार 15 गते उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरूङ र गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको गाड़ीमा राखिएको कालो सिसाको स्टिकर हटाइएको थियो। गृहमन्त्री र सचिवको कालो सिसा हटाएसँगै मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादव चन्ने सरकारी गाड़ीको पनि कालो सिसा हटाइएको थियो। असार 14 ट्राफिक प्रहरीले उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जडान गरिएको कालो सिसाका स्टिकर हटाउन शुरू गरेको थियो। कम्पनीबाट कालो सिसा जडान भएका गाड़ीहरूको सिसा परिवर्तन गर्ने बारे ट्राफिक प्रहरीले गाड़ी विक्रेता कम्पनीहरूसँग छलफल गरेको छ, तर गृहमन्त्रीको निर्देशन र ट्राफिक प्रहरीको अभियानको व्यवस्था गर्दै सत्तारूढ़ दल रासोपाका धेरै नेताहरूले कालो सिसा सहितको गाड़ी प्रयोग गरेको पाइएको छ। कालो सिसा गाड़ीमा प्रयोग गर्नु गैर कानूनी भएको स्वयं गृहमन्त्री गुरूङले बताउँदै आउनुभएको छ, तर बुधबार रासोपा केन्द्रीय कार्यालय सहमतिमा पदाधिकारी केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन पुगेका नेताहरूका धेरै गाड़ीमा कालो सिसा कायम रहेको देखिएको छ। प्रहरी प्रधान कार्यालयले सार्वजनिक र निजी सवारी साधनमा जडान गरिएको कालो सिसा हटाउन सातवटै प्रदेशमा सर्कुलर गरिसकेको भए पनि सत्तारूढ़ दल रासोपाका सभापति रवि लामिछानेदेखि सरकारकै मन्त्री सांसद र कार्यकर्ताको गाड़ीमा कालो सिसा प्रयोग भएको पाइएको हो। सत्तारूढ़ दलबाटै सरकारी नियमको उल्लंघन शीर्षकमा हिमालय टाइम्समा छापिएको खबर हो।
2: विद्युत प्राधिकरणले प्रसारण लाइन तयार नभएको सब स्टेशनको क्षमता नपुगेको ग्रिडमा समस्या आएको र मागभन्दा बढ़ी विद्युत उत्पादन भएकाले प्रणालीको स्थिरता कायम राख्नुपर्ने कारण देखाउँदै जलविद्युत आयोजनाहरूलाई उत्पादन घटाउन निर्देशन दिन थालेको छ। प्राधिकरणले कन्टिन्जेन्सीमा रहेका जलविद्युत आयोजनालाई आवश्यकता अनुसार उत्पादन घटाउन निर्देशन दिन थालेको हो। प्राधिकरणले प्रसारण लाइन वा सब स्टेशनको अभावका कारण पूर्ण क्षमतामा सञ्चालन गर्न नसकिने आयोजनालाई कन्टिन्जेन्सीमा राख्ने गरेको छ। बिजुली खपत कम र उत्पादन बढ़ी हुने तथा प्रसारण लाइन र सब स्टेशनको क्षमता भने नपुग्ने भएकाले वर्षेनी वर्षायाममा प्राधिकरणले कन्टिन्जेन्सी रहेका आयोजनालाई उत्पादन घटाउन निर्देशन दिने गरेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानका अध्यक्ष मोहन डागीका अनुसार हाल 30 बढ़ी आयोजना कन्टिन्जेन्सीमा छन्। प्राधिकरणले प्रसारण क्षमता र सब स्टेशनको क्षमता हेरेर विभिन्न ठाउँका आयोजनालाई उत्पादन घटाउन निर्देशन दिँदै आएको छ। मर्सान्दी करिडोरको प्रसारण लाइन अभावका कारण दोर्दी एक माथिल्लो दोर्दी एक चेपे खोला दोर्दी खोला सुपर दोर्दी न्यादी खोला लगायतका आयोजना लामो समयदेखि कन्टिन्जेन्सीमा छन्। कन्टिन्जेन्सीमा रहेका केही आयोजनालाई भने निर्देशन गएको छैन तर कन्टिन्जेन्सीमा नरहेका आयोजनालाई समेत उत्पादन घटाउन निर्देशन दिएको छ। इपानका अध्यक्ष डागीकै अनुसार 7.5 मेगावाटको अपर खोरुङ्गा खोला स्मल जल विद्युत आयोजना 7 वर्षदेखि कन्टिन्जेन्सीमै सञ्चालनमा छ। प्राधिकरणले प्रबन्धकलाई भन्यो विद्युत उत्पादन घटाउ शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
0: लगानीकर्ताले गुमाए 3.5 खर्ब शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको नेतृत्वमा बलियो सरकार गठन भएपछि शेयर बजारले नयाँ उचाइ लिने लगानीकर्ताको अपेक्षा थियो तर नयाँ सरकार बनेपछि नेप्से निरन्तर ओह्रालो लागेको छ। नयाँ सरकार गठनपछिका 3 महिनामा शेयर लगानीकर्ताले करिब 3.5 खर्ब रूपियाँ गुमाएका छन्। अर्थात लगानीकर्ताको पूँजी बजारको सम्पत्ति करिब 3.5 खर्ब रूपियाँले घटेको छ। यसबाट लगानीकर्ता निराश छन्। प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएपछि गत चैत 15 गते 2879 बिन्दुमा रहेको नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक निरन्तर ओह्रालो लाग्दै बुधबार 2652.93 बिन्दुमा झरेको छ। यही अवधिमा शेयर बजार पूँजीकरण पनि करिब 48.94 खर्ब रूपियाँबाट घटेर 45.43 खर्ब रूपियाँमा सीमित भएको छ। पछिल्लो एक साता निरन्तर घटेको शेयर बजार बुधबार भने 44.51 अंकले बढ़ेको छ।
2: जघन्य वा गम्भीर कसुर तथा त्यस्ता कसुरको उद्योग दुरूत्थान वा आपराधिक षड्यन्त्र बाहेक अन्य कसुरमा व्यक्ति पक्राउ पूर्व अनुसन्धान अधिकारी समक्ष उपस्थितिको सूचना दिनुपर्ने व्यवस्था गर्दै सरकारले कानूनी व्यवस्था प्रस्ताव गरेको छ। व्यक्ति पक्राउ पूर्व सुन अनि थुनको अवधारणामा बहस भएको लामो समयपछि सरकारले मौजूद कानून संशोधन प्रक्रिया अघि बढ़ाएको हो। जरूरी पक्राउ पुँजी जारीको अवस्था भने व्यक्ति पक्राउ गर्न पाउने व्यवस्था प्रस्तावित छ। मुलुकी फौजदारी कार्यविधि संहिता संशोधनका लागि विधेयकको मस्यौदा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको हो। कार्यविधिको दफा थप गरेर पक्राउ पूर्व उपस्थितिको सूचना दिन र उपस्थित नभएमा मात्र पक्राउ पर्ने व्यवस्था प्रस्तावित छ। अहिले अनुसन्धान गर्ने निकायले अदालतको अनुमति वा जरूरी पक्राउ पुजी दिएर जुनसुकै कसुरमा व्यक्ति पक्राउ गर्ने गरेको छ। पूर्व शर्त पालना नभएको आलोचना समेत हुने गरेको छ। प्रस्तावित व्यवस्थामा भनिएको छ कुनै पनि व्यक्तिले जघन्य वा गम्भीर कसुर गरेमा वा त्यस्ता कसुरको उद्योग दुरूत्थान वा आपराधिक षड्यन्त्र गरेको वा सो कसुरमा मतियार भएको वा जरूरी पक्राउ पुजी जारी गर्नुपर्ने अवस्थामा बाहेक अन्य कसुरमा त्यस्ता व्यक्तिलाई पक्राउ गर्नु पूर्व उपस्थितिको सूचना दिनुपर्नेछ। तर त्यसरी सूचना का लागि हिरासतमा राख्न पाउने गरी कार्यविधि संशोधन प्रस्ताव गरिएको छ। सम्पत्ति रोगका सम्बन्धी विद्यमान कानून पनि परिमार्जन प्रस्ताव गरिएको छ। अभियोग पत्र पेश हुँदा माग दावी भन्दा बढ़िरहेको सम्पत्ति रोगका राख्न नपर्ने गरी संशोधन प्रस्ताव गरिएको छ। अनुसन्धानका क्रममा रोगका सम्पत्ति मुद्दा नचल्ने निर्णय भएमा वा नचलाइएमा सरकारी वकिलले रोगका फुकुवा गर्न निर्देशन दिनुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ। त्यस्तै मुद्दा परिणत गरी कार्यवाही र किनारा लगाउनु पर्ने व्यवस्था पनि विधेयकमा गरिएको छ। वादी फौजदारी मुद्दा प्रमाण बुझ्दै जाँदा देवानी प्रकृतिको देखिएमा मुद्दा परिणत गरी किनारा लगाउनु पर्ने व्यवस्था प्रस्ताव गरिएको छ। जबरजस्ती करौड़ी कसुरबार पीड़ित स्वयंले उजुरी दिएमा प्रहरी कार्यालयले तत्काल बयान लिई प्रमाणित गराउन जिल्ला अदालतमा उपस्थित गराउनु पर्ने व्यवस्था प्रस्तावित छ। थुनछेक आदेशकै क्रममा पनि अभियुक्तलाई थुनामा राख्नुको सट्टा विद्युतीय निगरानी यन्त्र प्रयोग गरी वा नगरी स्थान हद बाहिर जान नपाउने गरी आदेश गर्न सक्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ। पक्राउ अघि उपस्थितिको सूचना दिनुपर्ने शीर्षकमा गोर्खापत्र दैनिकमा यो खबर छापिएको छ।
0: आगामी आर्थिक वर्षको बजेटलाई लिएर प्रदेश सरकारहरू आन्तरिक किचलोमा फँसेका छन्। प्रदेशको अस्तित्वमाथि नै प्रश्न उठाइरहेका बेला उनीहरू भने बजेट विवादमा रूमल्लिएका हुन्। गत चुनावमा नराम्रो पराजयपछि संघीय संसदमा सानो आकारमा खुम्चिएका पुराना दलहरूले प्रदेशमा भने अझै पुरानी पारा देखाइरहेका छन्। संघीय निर्वाचनमा नराम्ररी बढ़ाइएका दलहरू प्रदेशमा अझै सत्ता राजनीतिमै अल्झिएका हुन्। संघमा झण्डै 2/3 बहुमत सहित राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले एकल सरकार बनाए पनि सातवटै प्रदेश सरकार र सभामा भने पुराना राजनीतिक दलहरू मात्र छन्। प्रदेशमा नेपाली कंग्रेस र नेकपा एमाले सत्ता साझेदारी गरिरहेका छन्। बजेटबारे विपक्षी मात्रै होइन स्वयं सत्ता पक्ष नै प्रदेश सरकार विरूद्ध खनिएका छन्। केही प्रदेशमा उनीहरूबीच बजेटका विषयमा सहमति जुट्न नसक्दा संसदमा त्यसमाथिको छलफल नै अघि बढ़न सकेको छैन। सत्ता पक्षकै असन्तुष्टिले प्रदेशसभा नै बन्धक बनेका छन्। बजेट विवाद प्रदेशमा पुराना दलहरूको पुरानै पारा शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
2: वर्तमान सरकार गठन भएता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रभावलाई प्रभावकारी बनाउने दिशामा उल्लेखनीय प्रगति भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले माध्यमिकदेखि विश्वविद्यालय तहसम्मको परीक्षा प्रणालीलाई समयबद्ध बनाउने, वैदेशिक अध्ययन अनुमति सेवालाई थप प्रभावकारी बनाउने, विश्वविद्यालयलाई दलगत हस्तक्षेप मुक्त गर्ने तथा डिजिटल सेवा विस्तारलाई प्राथमिकताका साथ अगाडि बढ़ाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले चैत 12 गते मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको थियो। मन्त्रालयका प्रवक्ता शुभ कुमार सापकोटाका अनुसार माध्यमिक शिक्षा परीक्षा एसई कक्षा 12 तथा विश्वविद्यालय स्तरीय परीक्षाको नतिजा विगतको तुलनामा छिटो प्रकाशन भएको छ। आउने वर्षदेखि एसईको नतिजा परीक्षा सम्पन्न भएको मितिले एक महिनाभित्र, कक्षा 12 को नतिजा 40 दिनभित्र तथा विश्वविद्यालयको नतिजा 65 दिनभित्र सार्वजनिक हुने गरी काम अघि बढ़ाइने मन्त्रालयले जनाएको छ। यो व्यवस्था शासकीय सुधार सम्बन्धी सरकारको सयबुदे कार्ययोजना अनुसार कार्यान्वयन गरिएको हो। उक्त कार्ययोजनामा विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले परीक्षा सम्पन्न भएको दुई महिनाभित्र परीक्षाफल सार्वजनिक गर्ने तथा स्नातक र स्नातकोत्तर तहको नतिजा शैक्षिक क्यालेण्डर अनुसार प्रकाशन गर्ने व्यवस्था गरिएको छ। त्रिभुवन विश्वविद्यालयका अध्ययन विधामा गएका तर तोकिएको अवधिमा नफर्किएका करिब 400 प्राध्यापकबाट असुल गर्नुपर्ने करिब 2 अर्ब रूपियाँ मध्ये हालसम्म करिब 50 करोड़ रूपियाँ पनि राजस्व फिर्ता भएको छ। मन्त्रालयले कक्षा 5 सम्मका विद्यार्थीका लागि परम्परागत आन्तरिक परीक्षा हटाई मनोवैज्ञानिक दबाव कम हुने वैकल्पिक मूल्याङ्कन प्रणाली पनि लागू गरेको छ।
0: नेपाल आयल निगमले मंगलबार पेट्रोलियम पदार्थ, पेट्रोल, डिजल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य ह्वात्ते घटायो। तर काठमाडौँ उपत्यकाका अधिकांश निजी पेट्रोल पम्पमा पेट्रोल डिजल छैन भन्ने बोर्ड टाँसेर पम्प बन्द गरिए। निजी पम्प बन्द हुँदा उपभोक्ताहरू सरकारी स्वामित्वका पम्पमा लामो लाइनमा बस्न बाध्य भए। निगमको कमजोरीका कारण आम उपभोक्ताले शास्ति खेप्नु पर्यो। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटको कारण स्वचालित मूल्य प्रणालीको आधारमा मूल्य घट्ने निश्चित थियो, तर झण्डै एक सातासम्म मूल्य घटाइएन। भारतीय आयल निगम कर्पोरेशनले अंग्रेजी महिनाको 1 र 16 तारीकमा पठाउने नयाँ मूल्य सूचीका आधारमा निगमले पेट्रोलियमको मूल्य घटाउने सूचना फैलिएपछि व्यवसायीले निगमबाट पेट्रोलियम पदार्थ खरिद गरेनन्। 1 तारीकमा मूल्य घट्ने भएपछि व्यवसायीले केही दिन अघि नै निगमबाट इन्धनको खरिद कम